0: तयारी जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिदिनु पर्ने होला, तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला, यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसदले?
1: यो तयार त मैले भनिहालेँ, एउटा खास इक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ, म त्यसरी नै लिन्छु कि मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर। सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुनसक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु। आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु।
0: एकजना राष्ट्रपतिकै सांसद आउनु भएको थियो यहाँ,
1: हजुर,
0: अनि अहिलेको तयारीको त कुरै नगरौं, विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौं, त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा दबर तेबर पढ्नु परिरहेको छ भन्नुभयो,
1: एकदमै सही कुरा,
0: तपाईँको पनि त्यस्तै हो,
1: मेरो पनि त्यस्तै नै छ। मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन, तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन, मैले बुझेको चाहिँ के हो भने सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा, किसानको जीवनमा, व्यवसायीहरूको जीवनमा, उद्योगीहरूको जीवनमा, विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पार्छ एउटा सानो नीति नियम नमिल्दा होइन। त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ, यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या। सो वी निड टु प्र्याक्टिस मोर,
0: अभ्यास धेरैभन्दा
1: धेरै चाहिन्छ हामीलाई, त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन। सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानून नमिल्दा फेरिको भोगाई त हामीले भोगेको छौँ नि त, म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ, नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ, म एक्लै यहाँ बसेर म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन कि, यहाँ बसेर गरेर मैले चाहिँ राम्रो गरेँ भने चाहिँ छैन। त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ, त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि सानो यो पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर, त्यस कारणले चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ।
0: तपाईँका साथीभाइहरू विदेशतिर अधिकांश पुग्नु भयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट, अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीयमा समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सोरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि?
1: यस्तो छ, म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु। यसमा मैले अघि पनि भनिहालेँ, म व्यावसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे, त्यो समस्याहरू जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ, त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम, ब्याङ्कबाट लिने लोनको प्रब्लम होइन, धेरै कुराहरू जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम। सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि एक्लै त सकिँदैन, यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा गएर जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसेको
0: एउटा
1: र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा, 77 नभनु लगभग 70 जति चाहिँ जिल्लाहरूमा, मोस्ट अफ दि अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ भने यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ। यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि जस्तै मैले एआई पोलिसीमा काम गरेको छु, डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु होइन, साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु, यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्रै सीमित हुन्थ्यो क्या। पहिला
0: तपाईँ राष्ट्रपतिमा प्रवेश गर्नु अगाडिको कुरा,
1: म उपाध्यक्ष भएर पनि काम गरेको छु, क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु, त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिने हुन्छ, हामीले चाहिँ सरकारलाई सजेसन दिने हुन्थ्यो, तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या, यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ, तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई, त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ. सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टेन हाम्रो साथीहरूको ग्रुपहरू थियो, अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नै पर्छ. हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो, अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो. त्यस पछाडि चाहिँ हामी त्यही शिवसेनामा प्रवेश पनि गरेँ मैले, र अब कुन पार्टी छान्ने भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी, जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ. र राजनीतिमा प्रवेश गरिसके पछाडि त झन् त्यहाँ जब शपथ लिएँ, शपथ लिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई, त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ, र हाम्रो प्रतिनिधित्व तपाईँ हो है, तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको हुन्छ, धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ. त्यसैमा काम गरेर नै मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि. र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु, राज्यको समितिमा पनि, उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ.
0: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो 5 वर्षमा सकिन्छ सकिँदैन दिएर
1: भनेको त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन. मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु, त्यो भन्दैमा म एकदम विज्ञ छु, मलाई एकदमै धेरै एक्सपिरियन्स छ, मैले सबै जानेको छु भन्न खोजेको होइन, जति बुझेको छु. अरूभन्दा पनि मसँग चाहिँ टिमवर्क छ क्या, त्यो टिमवर्कमा मिलेर जस्तै मैले चाहिँ कस्तो हुन्छ नि, कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्रै हुँदैन कि, त्यसमा चाहिँ तल गएर धराधरमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ यसरी गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्कल निकाल्न सक्यो भनेदेखि चाहिँ, समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ. र कानुनी बनाउने प्रक्रियामा त झन् हामीले कानुन बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानुन बनाउनु हुँदैन भन्छु म जहिले पनि, समितिमा गर्ने कुरै त्यही हो कि, हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ, त्यो आधारमा चाहिँ ल अब चाहिँ यसो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि, त्यो होइन. हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानुन चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानुनी रूपमा काम गर्न सक्षम हुन्छौँ जस्तो मलाई लाग्छ.
0: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन भ्रमण गरेर फर्कनु भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो. यसपालिको संसदमा तपाईँ नयाँ ढंगबाट, नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि, अथवा त्यो सांसदहरूको बुझाइको कमजोरी अथवा बुझाइको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ?
1: हजुर, यस्तो भयो. मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ, प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भनेकै डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ. तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला. हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ होइन, त्यो इक्जामहरूमा चाहिँ 3-4 चरणको इक्जामहरू थियो, त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु आज म, भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा 2nd, 3rd यस्तो महिलाहरूमा भएरै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो. त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या, किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्र हेर्ने हो,
0: निश्चित क्षेत्र अथवा जिल्लाको मात्रै.
1: समानुपातिक सांसद हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ, देशैभरिलाई हेर्नुपर्ने हुन्छ, हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ होइन. तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रदर्श सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिस्सामा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ. सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर 1 जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ. सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु, र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काँधमा जिम्मेवारी
0: भनेको समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्दा
1: गौरव महसुस छ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि त्यो दायरा चाहिँ तोड्न मन छ मलाई
0: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ
1: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ म दिन चाहन्छु
0: भनेपछि अहिले तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मानिज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ
1: देशैभरिबाट आउँछ हामीलाई अनि सुनसरीमा काम गरिरहँदाखेरि अब यो सुनसरीको कुराहरू भयो धरान सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु क्या म यति राम्रो ठाउँ छ होइन धेरै किसिमले क्या जस्तै भनिहाल्यो यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन त्यस्तै गरेर शिक्षाको केस हेर्नुपर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ चार चारवटा विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन क्या जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हातेसार कलेज छ त्यसपछि बिपी कोइराला हस्पिटल्स भयो त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ यो चार चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धराने हो होइन त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त किनभने यस्तो जस्तै रामधुनी भयो होइन तपाईँको बुढाबाँध भयो कोशी टप्पुहरू त्यहीँ पर्छ त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको सङ्गमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ पञ्चकन्या विजयपुर डाँडा भेरेटार भनेको यस्तो ठाउँ कि फेरि पाँच मिनट अगाडिको ठाउँ एकदमै गर्मी त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज त्यो किसिमको अनुभव चाहिँ हामी त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि यो देखिएकै छैन मान्छेले चिनेकै छैन एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्रै इकोनोमी बढ्ने होइन त पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर यो कुराहरू छ त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ यो
0: त्यसो भए धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ
1: मैले त यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिइराखेको छु
0: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलिक बढी चाहिन्छ
1: यस्तो हुन्छ सर मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बिपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो तीन महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा बेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि बाँडिदिनु भएको छ अनि हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि
0: जस्तो अहिले घर परिवारबाट यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सकियो भने भन्ने धेरै बहस पनि भइरहेको छ तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौँ भने अपराधका घटनाहरू घट्न सक्छन्
1: कानून मात्रै कडा गरेर पनि हुँदैन हजुर यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या छोरीलाई हामीले सुरक्षित रहन सिकायौँ होइन मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबस है भन्न सिकाउनु भयो होला होइन यसो लुगा नलगा भन्न सिकाउनु भयो होला नचिनेको मान्छेसँग नबोल है भन्न सिकाउनु भयो होला तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ नारीहरूको सम्मान गर्नुपर्छ नो भनेको नो हो होइन एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ होइन शिक्षाको अभावको कुराहरू जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ होइन कि त अब बेरोजगारहरू हुन्छ कि त लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ अलिकति साइको टाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भनेपछि यो सबै कुराहरूलाई चाहिँ हामीले एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ। त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई। र सँगसँगै कानुन पनि हामीले कडाभन्दा कडा कानुन यसमा चाहिँ परिमार्जन गर्नै पर्ने हुन्छ, त्यसको लागि हामी परिरहेको छौँ। र सामाजिक दायित्व पनि हुन्छ, हामीले एउटा फ्यामिलीको दायित्व पनि हुन्छ। मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ। छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि, छोरीलाई हामीले जानी नजाने क्या, यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि, यो हामीले अन्जानमा गरिरहेको छ। हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूलाई सेक्योर फिल गर्दैनौँ, आफन्तकै बीचमा पनि हामीलाई सेक्योर फिल गर्दैनौँ, कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन। त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूसँग कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीडित हुनुहुन्छ। अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको सिक्सदेखि तपाईँको टेनसम्म पढ्ने छोरी बच्चाहरू त यति धेरै यो साइबर बुलिङमा परेको छन्। अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटीको युनिटसँग बसेर कुराहरू गरेको छु, यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल 7 क्लासको सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा। किनभने यो धेरै छ, जति प्रविधि बढ्दै गयो होइन, जस्तै किनभने यसमा चाहिँ पीडकहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ अनि लगाउन खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ भनेर लगाउन खोज्ने पनि बढिरहेको छ भने कहाँनिर हामीले रोक्न सकिरहेको छैनौँ त, समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ। एउटा आमाको कर्तव्य हुन्छ त्यसमा, एउटा समाजको कर्तव्य हुन्छ, एउटा बुवाको कर्तव्य हुन्छ, र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ, त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ। हाम्रो छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ। र त्यो सँगसँगै कानुन पनि फितलो भएको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको, त्यसको लागि चाहिँ कानुन चाहिँ कडाभन्दा कडा कानुन हुनुपर्छ। यो एउटै किसिमको कानुन, यो जुन कानुन छ त्यो कानुनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ, र यो कानुन भइरहेको यो अपराध रोकिँदैन।
0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद समानेज्य।
1: हजुर धन्यवाद, हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ आएर केही कुराहरू आफ्नो राख्न दिनुभएकोमा। र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले एउटा राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
0: हस् धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: कोट आसपासका नागरिकमा त्रास बढ़ेको छ। बिहान 4:30 बजेदेखि नै स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। यसअघि आएको बाढ़ीका कारण घरमै बस्न सक्ने अवस्था नरहेको विदुर नगरपालिका 4 र 5 का स्थानीयले सीआईएनसँग बताएका छन्।
2: मेरो लक्ष्मी बुढा थियो कि विद्युत चार हो, हामी तल घर हो। हामी चाहिँ अब 4 बजेतिर खबर गर्नुभयो, हाम्रो सशस्त्रमा हुनुहुन्छ तल, अनि खबर गर्नुभएको थियो। अनि बाहिर चाहिँ बसिरहेको उठेर हामी त कतिचोटि भाग्यौँ भाग्यौँ। हिजो अस्ति पनि राति, हिजो पनि त्यस्तै हल्ला थियो राति, बच्चाहरू लिएर पनि माथि माथि गयौँ। अब आज पनि अब के थाहा, अब उहाँसम्म ढुङ्गेसम्म आएको छ होइन, अब आफू त सुरक्षितै हुनु पर्यो जे भयो नि।
3: मेरो सुरक्षित चाहिँ विद्युत चार सबै हल्ला भयो, त्यो सुनेर चाहिँ हामी बाहिर आयौँ। अहिलेको समय अब हेर्दाखेरि आधा घन्टा जति, लगभग आधा घन्टा पुग्न पुग त्यस्तै भयो।
4: बजेको छ 4:30 साढे चार।
3: अब हिजो अस्तिदेखि नै हामी भागेर मन्दिरतिर नै गयो, अनि त्यहाँबाट अहिले चाहिँ अब सबैजना बाहिर निस्केका छन्। अब अलिकति त्रासै छ यतातिर बस्न पनि, अब माइकिङ पनि अब गरिरहेछ, अब हिजो अस्तिदेखि पनि अब गरिरहेको पनि हो, अब मोबाइलमा मेसेज पनि आइरहेछ। अनि त्यहाँबाट लगभग 4:30 बजेतिर चाहिँ अनि यसो बाहिर हो हल्ला सुन्ने, अनि त्यो हल्ला सुनेपछि अब सबैजना बाहिर निस्केको है, अब जाउँ यो खोलाको पनि अब भर हुँदैन, अब मान्छेहरू अब सबैजना तर्सिँदै छन्। कोही मन्दिरतिर गएका छन्, कोही त बाहिर निस्केका छन्। त्यो छेउ हेरी त अब लगभग 4-5 सय नै होला नि अब मिटर।
1: बाढ़ीको अवस्था तथा जोखिमबारे थप पुष्टि भएपछि अध्यावधिक जानकारी सार्वजनिक गरिने बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुलीले बताउनु भएको छ। उहाँले सम्बन्धित क्षेत्रका नागरिकलाई अनावश्यक रूपमा नदी तथा खोला नजिक नजान र सम्भावित बाढ़ीको जोखिमप्रति सचेत रहन आग्रह गर्नुभएको छ।
5: यसैबीच भोटिकोशी बाढ़ीमा फँसेकाहरूको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा 5,04,46,81,369 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री बालिन शाहले 9 वटा वाणिज्य बैंकको खाताहरूमा उक्त रकम जम्मा भएको जानकारी दिनुभयो। हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको पनि उहाँले उल्लेख गर्नुभएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको मात्रै प्रयोग गर्न भनिएको छ। दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरिदिनु हुनको लागि पनि प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शाहले नेपाल सरकार बाढ़ी प्रभावित नागरिकहरूका साथमा रहेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले हिजो बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा पुनस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर रहने प्रतिबद्धता जनाउनु भएको हो। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा ठूलो जनधन र भौतिक क्षति पुर्याएको प्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको सन्देशमा उल्लेख गरिएको छ।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 13 गते राति 7:45 बजेसम्म 695 जनाको शव फेला परेको छ भने 2,485 जना अझै सम्पर्कविहीन रहेका छन्। फेला परेका शवमध्ये रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63, तनहुमा 35 र चितवनमा 246 जना रहेका छन्। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनाबाट 133 जना, मकवानपुरबाट 64 जना, सम्पर्कविहीन विदेशी नागरिक 58 जना रहेका छन् भने विदेश भ्रमणमा गएका नेपाली 227 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जसँग सम्बन्धित 3 जना रहेका छन्। बाढ़ी तथा विपदका घटनामा 219 जना घाइते भएका छन्। उनीहरूको उपचार तथा डिस्चार्ज को व्यवस्था पनि गरिएको छ। प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टीम सहित स्वास्थ्य टोली परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
6: हिजोसम्मको 36 बेलुका 36 बजेसम्मको डेटालाई हेर्दाखेरि मानवीय खेतीको तर्फ हेर्दा सब फेला परेको चाहिँ 675 जनाको सब फेला परेको छ। त्यसमा सबैभन्दा बढी चाहिँ हामीले चितवन जिल्लामा चाहिँ 246 सब फेला परेको छ र अरूमा त्यसै गरी संख्या जुन चाहिँ हामीले वेबसाइटमा पनि राखेका छौँ त्यसमा केही मानव अङ्गहरू समेत काउन्ट गरिएको छ। अहिलेसम्म सम्पर्कविहीनको कुरा गर्दाखेरि अब खास सम्पर्कविहीन त धेरै नै अरू योभन्दा पनि अलिक बढी हुने सम्भावना पनि छ। एक्युरेट डाटा चाहिँ ठ्याक्कै हामीले निकाल्नलाई सम्बन्धित निकायहरूबाट हामीलाई पठाउन पनि अलिकति समस्या नै भइराखेको छ। धेरै नै अब अलिक ठुलै खालको बाढी आएको र धेरै नै घरका मानिसहरू त्यहाँ बसोबास गर्ने मानिसहरू सँगसँगै विभिन्न सरकारी निकाय अन्य निकायहरूमा का मानिस पनि हुनुहुन्छ विदेशीहरू पनि हुनुहुन्छ। त्यही भएर एक्ज्याक्ट डेटा त हामीलाई आउनु गाह्रै छ। तैपनि हामीले टेन्टेटिभ सम्बन्धित निकायबाट र परिवारहरूले चाहिँ मेरो व्यक्ति हराएको भनेर जिल्ला प्रशासनमा टिपाउनु भएको डेटाहरूको आधारमा चाहिँ हामीले यो समयसम्म सम्पर्क दिनको संख्या चाहिँ 2498 जना चाहिँ मिसिङ लिस्टमा राखेका छौँ।
1: हालसम्म 7514 जनाको उद्धार गरिएको छ। जलविद्युत क्षेत्रको सहयोगमा हिजो 191 जना र आज हिजो नै 88 जना गरी 297 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। त्यस्तै विदेशी नागरिकतर्फ 227 जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणका प्रवक्ता महतले बताउनुभयो। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरबाट उद्धारका लागि हालसम्म 361 उडान भएका छन्। हिजो मात्रै 98 उडान भएको उहाँले बताउनुभयो।
5: यसैबीच त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका मानिसहरूको उद्धारको कोशिश भइरहेको नेपाल सरकारले बताएको छ। को पानी र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको प्रयास गरिरहेको उल्लेख गरिएको छ। अँध्यारो र प्रतिकूल मौसमका कारण सृजित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लड लाइटहरू जडान गरिएको गृह मन्त्रालयको भनाइ छ। घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीपी लगायतका भारी एक्सावेटरहरू निरन्तर प्रयोग गरिएका छन् जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूमा पुग्ने कोशिश भइरहेको पनि सरकारले बताएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ीपछि परिचय नखुलेका शव व्यवस्थापनको तयारी
1: यसको डीएनए हामीले निकालेको हुन्छ, डीएनए र उहाँले ऊ गरेको डीएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउने हो।
2: बाढ़ी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद व्यवस्थापन प्राधिकरणको निर्देशन, कांग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पार्कोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण गरिरहेका छौं। अब बाँकी खबर।
0: बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 37 ट्रक खाद्यान्न तथा किराना सामग्री पठाइएको छ। हेलिकप्टर मार्फत 7 उडान गरी खाद्यान्न तथा किराना सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने प्रभावित क्षेत्रमा संचार सेट समेत पठाइएको छ। यस्तै नुवाकोटका पेट्रोल पम्प तथा सम्बन्धित आयल स्टोरमा डिजेल 36,000 लिटर, पेट्रोल 24,000 लिटर मौजात रहेको जनाइएको छ। साथै हेलिकप्टरका लागि 39,000 लिटर हवा इन्धन नुवाकोटमा पठाइएकोमा हाल 14,000 लिटर मौजात रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक तथा विदेशमा रहेका नेपाली उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। यसैबीच राहतहरू भने नुवाकोटमा मात्रै थुप्रिँदा बाढ़ी प्रभावितको पुनर्स्थापनाका लागि चुनौती देखिएको छ। सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
7: अब अभावै भएर खानैमा पाएको भन्ने त्यस्तो अवस्था त अहिलेसम्म प्राप्त भएको अवस्था चाहिँ होइन, तर अब सम्भव भएसम्म हामीले चाहिँ सबै ठाउँमा पुर्याएकै छौँ। तर चुनौती के भन्दा कतिपय अब ठाउँमा मानिसहरूलाई राहत एकचोटि पुर्याएपछि फेरि अब 3-4 दिन भइसक्यो, फेरि अन्य बजारतिरको एक्सेसमा भएको कारणले फेरि त्यही ठाउँमा दोहोऱ्याएर लानुपर्ने अवस्था पनि रहेको छ एउटा। अर्को चाहिँ अब मानिसहरू आफूसँग भएको जुन थियो त्यो खाद्यान्नहरू पनि सकिएको हुन सक्छ मार्केट एक्सेस नभएको कारणले गर्दाखेरि, त्यसले गर्दा त्यो एउटा थप चुनौती छ खाद्यान्नलाई, किनभने तत्काल चाहिँ रोडसम्म बजारसम्मको एक्सेस नहुने अवस्था भएको हुनाले त्यसलाई चाहिँ अलि लामो समयसम्म खाद्यान्न एउटै ठाउँमा नि पटक पटक जानुपर्ने अवस्था पनि आउन सक्ने भएको कारणले मानिसहरूलाई भने जस्तो अथवा आवश्यक पर्ने मिनिमम कुराहरू पनि पुर्याउन चुनौती चाहिँ छ।
2: यसैबीच युरोपियन युनियन ईयूले रसुवाबाट बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। ईयूले हिजो विज्ञप्ति जारी गरी आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायतका तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गरिने जनाएको हो। ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि
7: भने जस्तो अथवा आवश्यक पर्ने मिनिमम कुराहरू पनि पुर्याउन चुनौती चाहिँ छ।
2: यसैबीच युरोपियन युनियन ईयूले रसुवाबाट बाढ़ीबाट प्रभावित

0: करिब 30 लाख यूरो मानवीय सहायताको अतिरिक्त हो, विज्ञप्तिमा भनिएको छ। विपदपछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्व तयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग शुरू गरेका थिए।
1: रसुवामा आएको बाढ़ीका कारण त्रिशुली करिडोर अन्तर्गतका विभिन्न जलविद्युत आयोजनाका सुरूङ तथा निर्माण क्षेत्रमा फँसेका सयौं कामदारको 4 दिन बितिसक्दा पनि प्रभावकारी उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार विभिन्न आयोजनामा गरी 898 जना सम्पर्कविहीन छन्। तीमध्ये माथिल्लो त्रिशुली 1, माथिल्लो त्रिशुली 3A, लाङटाङ र चिलिमे लगायत आयोजनामा सुरूङमा सयौं व्यक्ति फँसेको अनुमान गरिएको छ। माथिल्लो त्रिशुली 1 मात्रै करिब 600 जना सम्पर्कविहीन रहेको र तीमध्ये करिब 400 जना सुरूङभित्र फँसेको हुन सक्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले बताउनु भएको छ। सतहमा रहेका 260 जनाको उद्धार भइसके पनि सुरूङभित्र रहेकाहरूको उद्धार भने शुरू हुन सकेको छैन। त्यस्तै लाङटाङ जलविद्युत आयोजनाको सुरूङमा करिब 25 जना फँसेको अनुमान गरिएको छ। आयोजनामा कार्यरत 60 जना मध्ये 19 जनाको उद्धार भइसकेको भए पनि सुरूङभित्र रहेका व्यक्तिलाई निकाल्न हालसम्म सरकारी तहबाट प्रयास भए पनि सफलता हुन नसकेको प्रबन्धक विजयमान भट्टराईले बताउनु भएको छ। माथिल्लो त्रिशुली ए आयोजनाको सुरूङमा करिब 42 जना कर्मचारी फँसेको अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिमल सिन्हाका अनुसार उद्धारका लागि 2 एक्सकाभेटर तथा अन्य उपकरण प्रयोग गरी पुरिएका एक्सप्रेस टनेल पत्ता लगाउने काम भइरहेको छ। तर सुरूङसम्म पुग्ने बाटो अझै खुलेको छैन। उता

0: चिल्का एक्सप्रेस टनल पत्ता लगाउने काम भइरहेको छ तर सुरूङसम्म पुग्ने बाटो अझै खुलेको छैन उता चिल्का एक्सप्रेस टनल पत्ता लगाउने काम भइरहेको छ तर सुरूङसम्म पुग्ने बाटो अझै खुलेको छैन उता चिल्का एक्सप्रेस टनल
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क
2: साझा खबरमा अब पत्र पत्रिकाका खबर बाढ़ीपछि स्वास्थ्य संकटको डर सब मरेका पशु चौपायाबाट महामारी जन्य रोग फैलने जोखिम शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर लेखिएको छ त्रिशुली बेत्रावते विदुर क्षेत्रमा मरेका पशु चौपायाको संख्या अत्यधिक रहेको छ त्यस क्षेत्रमा कतिपय शव पुरिएको अनुमान गरिएको छ महामारी जन्य रोग फैलेला भनेर स्वास्थ्य मन्त्रालयले समन्वयमा काम थालेको छ जहाँ जहाँ सम्भव हुन्छ त्यहाँ त्यहाँ औषधि छर्कने र मरेका पशु चौपाय खोजेर व्यवस्थित गर्ने काम भइरहेको छ तर अहिले सबै ठाउँमा पुगेर काम गर्न सक्ने अवस्था रहेको छैन प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभएको छ त्यसै गरी वरिष्ठ सरूवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मान्छे मात्र होइन हजारौं संख्यामा पशु चौपाय मरेका छन् विस्तारै सड्ने र कुहिने अवस्था हुन थाल्छ यसले सचेत हुनुपर्दछ र रोग फैलने जोखिम भएका हुनाले सबै खालका व्यवस्थापनको कार्यहरू गर्नलाई तदारूकता देखाउनुपर्ने देखिएको छ त्यस्तै गरी रसुवा जलविद्युत आयोजनाको सुरूङमा फँसेकाहरूको उद्धारको प्रयास शीर्षकमा नयाँ पत्रिका दैनिकमा परशुराम काफ्लेले खबर लेख्नु भएको छ रसुवाका दुई जलविद्युत परियोजनाको सुरूङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि भारतीय र चिनिया सेनाका विज्ञ टोली रेकीमा रहेका छन् भारतीय टोलीले लाङटाङ र चिलिमे जलविद्युत आयोजना तथा चिनिया टोलीले माथिल्लो त्रिशुली बी आयोजनाको सुरूङको बाहिरी रेकी गरेको छ लाङटाङ र चिलिमेमा

भारतीय नागरिक पनि कार्यरत रहेका छन्। यसैबीच कारोबार दैनिकमा सम्पर्क विहीन कम्तीमा पनि 2500 भन्दा बढ़ी शीर्षकमा खबर लेखिएको छ। सम्पर्क विहीनहरूको अवस्था कहिले पत्ता लाग्छ भनेर पीड़ित परिवारले पनि सरकारको ढोका ढकढकाउन थालेका छन्। राहत सामग्रीको रूपमा पुगेका खाद्यान्न पनि त्रिशुली वारी नै रह्यो भन्ने गुनासो त्रिशुली पारीका नागरिकहरूको रहेको छ। भोटेकोशी नदीमा गत भदौ 10 आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा विदेशी नागरिकको उद्धार कार्यलाई पनि तीव्र पारिएको छ। नेपाल पर्यटन बोर्डले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार हालसम्म विभिन्न देशका 261 जना विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको छ। 320 जना अझै सम्पर्क विहीन रहेका छन्। संस्कृति पर्यटन तथा नारी उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त टोलीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लामा उद्धार तथा राहत कार्य निरन्तर अगाडि बढ़ाइरहेका छन्। यसैबीच रसुवामा बाढ़ी जाँदा नेप्सेमा 61 अंक भन्दा बढ़ीको पहिरो गएको छ। यो साता नेप्से परिसूचकमा भारी गिरावट आएको छ। साताको 4 दिनको कारोबार विवरण अनुसार नेप्से परिसूचक 61.4 अंकले ओह्रालो लागेको हो। यसरी गिरावट आउनुको कारण रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढ़ी र त्यसले पुर्याएको क्षतिको कारण रहेको छ। साताको पहिलो दिन सोमबार 19.13 अंकको गिरावटसँगै बजारमा 2599 बिन्दुमा कायम भएको अवस्था रहेको थियो। त्यो घट्ने क्रम

0: विस्तारहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँले जानकारी दिनुहोस्। आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्। अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्। हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ। यहाँ अहिले हामीले बल्ल यो खोजिसकेपछि कसैले यस्तो हुन सक्छ भनेको छ, कसैले यस्तो हुन सक्छ भनेको छ। अहिले चाहिँ पछिल्लो समयमा यो हिम पहिरो हो भन्ने कुरो धेरैतिरबाट आएको छ सेटेलाइट इमेजको भन्नुहोस्। यद्यपि आजबाट गर्यो भने हामी यसको उपाय भनेको पूर्व सूचना प्रणाली नै हो। रोसवागढी र टिमुरिया त अब त्यो नजिकै भावनाले तिनीहरू सबै रूपमा धेरै अब जोखिममै भएका ठाउँ भए, तर त्योभन्दा तलका ठाउँको त्यो त रोक्न सकिन्थ्यो।
1: अब जस्तो घर बनाउँदाखेरि, भौतिक पूर्वाधार बनाउँदाखेरि मानिसहरूले अब भनौ न, तपाईँले अघि पनि भन्नुभयो यो अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त, यस्तो हुन सक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति संकेत गरिसक्नुभयो, अहिले जुन यो मात्र होइन सबै कोशीदेखि तपाईँको महाकालीसम्मका सबै जो उत्तरबाट बग्ने नदीहरू छन् सबैमा जोखिम छ।
0: हजुर
1: हजुर।
0: अब यसको एउटा कुरो के छ भन्दाखेरि, हाम्रो नेपालका बस्तीहरू, पहाड़तिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, किन त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खेउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
1: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ फेरि अर्को जोखिम।
0: त्यही बेसिनमा हामीले हाम्रा बस्तीहरू त्यहीँ गएका छन्
1: होइन।
0: अब सबभन्दा ठुलो कुरो पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहजीवन यापन कहाँ हुन्छ, त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो।
1: प्रविध प्रकाश चन्द्र घिमिरेको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। साझा खबरको अन्त्यमा प्रमुख खबरका शीर्षकहरू: भोटेकोशीमा बाढ़ीको बाह बढ़ेको आवाज सुनिएको जिल्ला प्रहरी कार्यालयको भनाई, सतर्कता अप्नाउने पूर्व सूचना आएपछि प्रभावित क्षेत्रका नागरिक सुरक्षित स्थानतर्फ, बाह धेरै नभएकाले आत्तिनुपर्ने अवस्था नभएको माथिल्लो क्षेत्रका नागरिकको जानकारी। बाढ़ीबाट मृत्यु भएका 669 जनाको सफेला, खोजी कार्य जारी। धादिङबेसी जाने वैकल्पिक सड़क सञ्चालनमा पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरीद्वारा पक्राउ। पुननिर्माणका लागि पौने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान। बाढ़ीपछि स्वास्थ्य संकटको डर, सब र मरेका पशु चौपायाबाट महामारी जन्य रोग फैलिने जोखिम। र नेपालको अस्ट्रेलियाको टप एन्टी 20 सिरिजको यात्रा टुंगियो। प्राविधिक साथी सुनिल राज भारत, रवि हिताल, राजेन्द्र रिजाल सहित साथीहरू सन्तोष गन्धर्व, सुशीला श्रेष्ठ, लील प्रकाश चन्द, सन्तोषी रावल र म दीपक आचार्य पनि आजको साझा खबरबाट विदा हुन्छौं। हाम्रो दुईतर्फको स्टुडियोको केही प्राविधिक समस्या रहेकोमा हामीलाई क्षमा दिनुहोला। नमस्कार।

देख्ने मन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दर खाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: आयोजक दिदी बहनी मीडिया हाउस स्टार यति इभेन्ट तथा पार्टी प्यालेस वसुन्धरा काठमाडौँ समय 2084 भदौ 20 गते शनिबार बिहान 11 बजेदेखि अपराह्न 4 बजेसम्म सम्पर्क नम्बर 9576301
1: खण्डको कहाँको विदेशको फोटो हालेर भिडियो हालेर प्रचार गर्नु बेतुकको कुरा हो, त्यसले चाहिँ कसैलाई पनि राम्रो गर्दैन।
2: हस् विशालजी, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: एउटा जाँदा जाँदै मैले भन्नुपर्ने कुरा के हो भन्दाखेरि, मेरो जिल्ला खोटाङका पनि 10-11 जना व्यक्तिहरू हराइरहनु भएको अवस्था छ। नेपाली सेनामा काम गरे, नेपाल प्रहरीमा काम गर्ने, विभिन्न हाइड्रो पावरमा काम गर्ने र कतिपय चाहिँ अहिले यो बेला चाहिँ गोसाईकुण्ड घुम्न जानुभएका उहाँहरूको परिवार आफन्तहरूको लागि चाहिँ म पनि खोजी कार्यमा लागिरहेकै छु। एक दुईजना चाहिँ भाइहरू सकुशल हुनुहुन्छ भन्ने पनि आइरहेको छ, आशिष राई, त्यसै गरी चाहिँ एकजना जन्तेडुङ्गा गाउँपालिकाको भाइ पनि त्यसै गरी चाहिँ फेला परेको भन्ने आइरहेको छ। तर पनि नेपाली सेनासँग त्यहाँ विभिन्न निकायमा प्रयत्न गर्दा पनि खोजबिन गर्न चाहिँ एकदमै गाह्रो भइरहेको छ। म चाहिँ मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। जो जो बेपत्ता हुनुहुन्छ उहाँहरूलाई अझै पनि हामी खोजबिनमा लागेकै छौं भन्ने कुराको अलिकति आश्वस्त बनाउन चाहन्छु। धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने पनि कामना गर्न चाहन्छु। र सिँगै नेपालमा परेको यो विपत्तिमा एक ढिका भएर पार्टी आस्था विचार दृष्टिकोण यी सबै कुराभन्दा माथि उठेर एक ढिका भएर उद्धारमा राहतमा पुनर्स्थापनामा र यस्तो घटनाहरू अब कहिल्यै नहोस् भन्ने कुरामा ध्यान दिएर चाहिँ अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु।
2: यहाँको महत्वपूर्ण सबैका लागि धन्यवाद। उहाँ दुई नेकपा एमालेका नेता विशाल भट्टराई आधारित श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन
1: यो हो नेपाली रेडियो नेपाल
2: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक होम इन्टरनेट
3: यतिखेर हाम्रो बीचमा वातावरण एवं प्रकोप विद डाक्टर दीपक विक्रम थापा हुनुहुन्छ. उहाँ चाहिँ बाढी प्रभावित महाविपत्तिको प्रभावित क्षेत्रमा पुगेर त्यहाँको स्थलगत रूपमा चाहिँ त्यहाँको अध्ययन गरेर र अझ भनौँ भूगर्भको हिसाबले नेपालमा फ्लड जोन नै हो यो चाहिँ कहिले भूकम्प जान्छ कहिले बाढी जान्छ कहिले भुचै जान्छ भनेर पटक पटक अध्ययन अनुसन्धान गर्दै आउनु भएका उनै डाक्टर थापासँग हामी कुराकानी गर्दैछौँ. डाक्टर थापा यहाँलाई नेपाली बहसमा स्वागत छ. नमस्कार. गुड मर्निङ.
4: नमस्ते हजुर.
3: अब तपाईँ बाढी प्रभावित क्षेत्रमै पुग्नुभयो त्यहाँको समग्र कुरालाई चाहिँ नजिकबाट निहाल्नु भयो. अहिलेको पछिल्लो अवस्था चाहिँ के छ त्यहाँ?
4: अहिलेको पछिल्लो अवस्था चाहिँ अब सबैलाई जग जाहेर नै छ. अब यो महाविपत्ति परिसकेको अवस्था हो होइन. जसमा चाहिँ अहिले अब रेस्क्युको किनभने फर्स्ट 72 आवर्स चाहिँ हामीले अब रेस्क्युकै लागि भनेर बढी छुट्याइरहेको हुन्छौँ. अझै पनि हामीसँग आशा छ होइन. विभिन्न ठाउँमा फँसेका व्यक्तिहरू चाहिँ हाम्रो सम्पर्कमा आउनुहुन्छ अथवा हामीले पनि कतिपय ठाउँमा जसमा चाहिँ अजातमा परेका व्यक्तिहरू जुन हाम्रो मानवीय हिसाबमा नदेखिएका मान्छेहरू पनि अब यो विषम परिस्थितिमा देखेर हामीले सम्पर्कमा लिएर आउन सक्छौँ अथवा उद्धार गर्न सक्छौँ भन्ने कुरा नै त्यहाँ चलिरहेको छ होइन. अब कतिपय हकमा चाहिँ व्यक्ति विशेषहरू पनि अब कस्तो पनि छ भने कतिपय गाउँहरू एउटा गाउँको उदाहरण पनि मैले दिएँ यहाँलाई. एउटा पुरै गाउँ सोखा पनि हुने अवस्थामा थियो जसमा चाहिँ 50 जना व्यक्तिहरू घेवामा पारिपट्टि गाउँमा गएको अवस्थामा ती 50 जना व्यक्तिहरू चाहिँ बाँचेको अवस्था. अर्को ठाउँमा कस्तो पनि देखिएको छ भने स्कुलमा पारिपट्टि गएर स्कुलमा गएका तर अब बच्चाहरू चाहिँ पारि नै फसेको होइन. वारी चाहिँ पेरेन्ट्सहरू रहनु भएको अभिभावकहरू चाहिँ वारी नै बसेको तर त्यो पारि र वारी चाहिँ अझै पनि जोड्न नसकिएको अवस्था. अब कतिपय हकमा चाहिँ मेडिकल अटेन्सन भएका मान्छेहरू पनि यत्रतत्र भएको र इयरलिफ्टले मात्रै सबै ठाउँमा सम्भव नभएको. अब लौ त भन्ने हो भने हामीले अब धादिङकै हिसाबमा हामीले 6 वटा पक्षी पुल र 12 वटा चाहिँ हाम्रो झोलुङ्गी पुल त्यहाँ बिग्रिएको अवस्था छ. अब त्यो सञ्चालनमा आउन नसक्ने अवस्था छ. किन त्यस्ता अवस्था हेरिकन अहिलेको अवस्थामा हामीले कामहरू निकै नै बाँकी छन्, समय हामीसँग निकै नै थोरै छ. अब फेरि यसो भन्दै गर्दा काम नभएका पनि होइनन्, काम भइरहेका छन् तर कतिपय हिसाबमा हामीले समन्वयको कुराहरू चाहिँ कतै न कतै छुटेको हो कि अथवा यसमा चाहिँ हामीले कतै न कतै हाम्रो लगानी अपुग हो कि भन्ने खालका भाष्यहरू पनि हामीले यदा कदा अब देख्न थालेका छौँ होइन. जसमा चाहिँ अब हामीले व्यक्ति विशेषहरूमा पनि अब कस्तो पनि यो फेरि चाडपर्व पनि समय रहेको, गोजाई कुरा जाने व्यक्तिहरू पनि माथि रहेको र मानसरोवर जाने पनि रुटै रहेको अवस्थामा पनि हामीले क्याजुअलिटी चाहिँ अलिकति बढी देख्न पाएको नै अवस्था. त्यो यस्तो छ अहिले हजुरको अवस्था चाहिँ
3: होइन. अब यो जस्तो फ्लड आयो माथि होइन, तलतिर त्यो सुरुङमा कतिपय मान्छेहरू चाहिँ अहिले पनि हराइरहेको थुनिएको भन्ने खालको पनि विषय आएको छ. अब यो समग्रमा हेर्दाखेरि चाहिँ त्यो यो कस्तो अवस्था हुन सक्छ, त्यहाँ चाहिँ धेरै मानिसहरू थुनिएको भन्ने छ नि त होइन डाक्टर साहब?
4: हजुर हजुर, डेफिनेटली. अब कतिपय हकको हामीले कुरा गर्दाखेरि टनेलमा म आफै पनि माथि रतुवामा पुग्दाखेरि चाहिँ कस्तो भएको थियो भने हाम्रो अब सेनाबाट उद्धार गरिरहेको हेलिकप्टरबाट एक जरसाबले आफै पनि रेकी गरेर आउँदाखेरि कुन कुन ठाउँमा चाहिँ सम्भावित हिसाबमा मान्छेहरू फसेका हुन सक्छन् भनेर गाउँले नै लिएर गएर त्यहाँ रेकी गराउँदाखेरि एक दुई ठाउँमा देखिएको अवस्थामा उहाँले गएर हात हल्लाइरहेको अवस्थामा देखेको हिसाबमा उहाँले आफैले बास्केटवाला त्यतिखेर रेकी गरेर जाँदा बास्केट नभएको र पछि गएर बास्केट बोकेर गएर आफैले पनि रेस्क्यु गरेर आउनु भएको म आफैले मेरो सामाजिक सञ्जालबाट पनि सम्प्रेषण गरेको छु होइन. अब यसो भन्दै गर्दाखेरि कस्तो भन्दाखेरि हामी नागरिक स्तरबाट पनि त्यो समयमा अब यसलाई राज्यको हिसाबमा हेर्नुहोस्. अब एउटा कुरा के भने क्रय शक्ति कति छ एउटा व्यक्तिको भन्ने हिसाबले नै हुन्छ के. मसँग क्रय शक्ति 10 रुपियाँ छ होइन. अब मैले आशा गर्छु चाहिँ 100 रुपियाँको भने त्यसले कता न कता हाम्रो तारतम्य नै नमिल्ला भन्ने जस्तो मलाई लाग्छ. भनेको के भन्दाखेरि हामीसँग भएको स्रोत साधन चाहिँ एक लेभलको अनि हामीले त्यसबाट त्यो स्रोत साधनबाट चाहिँ हाम्रो अप्टिमम युटिलाइजेसन गर्नु भन्नाको विकल्प छैन के. त्योभन्दा बढी चाहिँ हामीले एक्सपेक्ट गरेर एकदमै हामीले विपदमा हिजो कति लगानी गरेका थियौँ र आज हामीले विपदमा कतिको सुचारू गरेका छौँ भन्ने पनि एउटा कुरा हो. दोस्रो कुरा के भने हिजो हामीले भूकम्पबाट सिकेको पाठ र अहिले बाढीबाट सिकेको पाठ यो लेभलको स्केलमा सिकेको पाठ कतै न कतै हामी अझै पनि हामीले विपदबारे मन्थन गर्न जरुरी छ भन्ने खालको चाहिँ कुराहरू निस्किन्छ.
3: अब डाक्टर थापा यो अहिले पछिल्लो समय चाहिँ फेरि माथि पनि कतिपय लेकहरू चाहिँ त्यो जम्मा हुँदै गएको होइन ड्याम पुरिँदै गएको तालहरूमा चाहिँ पानी धेरै जम्मा भएको भनेर चिनिया पक्षबाट पनि अस्ति भर्खरै सूचना आएको कुरा थियो. त्यसपछि पनि केही हदसम्म ताल फुटेर पानी बगेको भन्ने पनि आएको छ. अहिले पछिल्लो समयको जोखिम चाहिँ के छ, कतिको अलर्ट हुनुपर्ने अवस्था छ?
4: हेर्नुहोस् यो साँच्चै भने वास्तविकमा यहाँलाई अहिले मैले भनिराख्दाखेरि यसलाई नौलो नमानिदिनु होला. विगत कति समयदेखिबाट हामीले हामीसँग भएको हिमतालहरू यति धेरै हामीले जलाशय, अब जल भनेको जीवन पनि हो होइन, जल भनेको अब यसले सन्त्रास पनि फैलाउने अवस्था पनि निस्किन्छ जब हामीले वाटर म्यानेजमेन्ट चाहिँ अलिकति राम्रोसँग गरेनौँ, प्लस ट्रान्स बााउन्ड्रीको इफेक्ट पनि यसमा रहेर हामीले राष्ट्रकै हिसाबले गर्न सक्ने अवस्था चाहिँ रहँदैन. जहाँसम्म हजुरले कुरा निकाल्नुभयो अझै पनि त्यो जलाशय बढ्दैछ, हो पक्कै पनि जलाशयहरू हामीसँग यहाँको जानकारीमा मैले भन्ने हुँ लगभग 3624 चाहिँ ग्लेसियर लेकहरू माथि बसिराखेका छन्, जसमध्ये नेपाली हकमा हामीले यसो हेर्यौँ भने 47 जतिखेर नै फुट्न सक्छ. नेपालमा 2070 छन् त्यस्ता, तर जसमध्ये चाहिँ 47 चाहिँ हामीले के भने आज पनि फुट्न सक्छ, भोलि पनि फुट्न सक्ने अवस्था छ. चाइनाकै तिब्बतको सोसाइटी अब क्षेत्रमा हामीले हेऱ्यौँ भने 25 त जतिखेर नै फुट्न सक्छ. इन्डियामा एउटा छ. अब यसलाई हामीले समग्र रूपमा हेऱ्यौँ भने चाहिँ कस्तो देखिन्छ भने माथिबाट जतै फुटे पनि आउने नेपालै हो हेर्नुहोस् होइन. अब यसलाई चाहिँ हामीले के बुझ्नु पर्यो भन्दा आउने नेपालै हो, यसमा कुनै पनि निसन्देह भएर हामीले कुरा गर्दा भइहाल्छ. किनभने 47 पोटेन्सियल्ली डेन्जरस ग्लेसियर लेक भनेर पीडीजीएल भनेर भन्छौँ हामी होइन, त्यस्तो खालको हाम्रो इसिमोडको अध्ययनबाटै मैले यो कुरा भनिराखेको छु, कुनै अपकल्पित कुरा गरिराखेको छैन. जसलाई हामीले 3 ऱ्याङ्किङमा राखेको छ, 31 चाहिँ ऱ्याङ्क 1 पर्छ जुन चाहिँ भरे भोलिकै अवस्थामा छ, अब ऱ्याङ्क 2 12 त्यसै गरेर 4 चाहिँ ऱ्याङ्क 3 राखिएको छ होइन. अब यस्तो यो ग्लेसियर लेक बढ्ने चरण त यसै पनि छ. प्लस अर्को कुरा के भयो भने हामीले ग्लेसियर लेक बढिराखेको चाहिँ देख्छौँ, अर्को पर्माफ्रोस्ट भन्ने पनि अर्को एउटा जुन अब अलिकति नयाँ पनि हुनसक्छ. पर्माफ्रोस्ट आफैमा पनि कस्तो छ भन्दाखेरि हजुरको त्यो अब माटोले अब त्यो पानी जम्मा गरेको र त्यो आफैमा आइस भएर बसेको त्यो चिप्लेर जाने पनि अवस्था पनि हुनसक्ने भएको भएर अब हामीले नयाँ खालको संयन्त्रलाई हामीले अलिकति डेभलप गर्न सकेनौँ. हामी जस्तो जुन भूभाग हो जसले हामीले अब यसलाई त डिरेक्टली हामीले केमा पनि जोड्न सक्छौँ भने इन्फर्मल वेमा चाहिँ हामीले यो जति पनि हुनसक्छ यो क्लाइमेट चेन्जका आधारले पनि भएको भनेर नि हामीले गर्न सक्छौँ. किनभने यो ग्लेसियरले जति पनि फर्म भइराखेका छन् अब त्यसलाई ट्रिगर गर्ने विभिन्न कुराहरू हो, एक त भूकम्पै हुनसक्ला अथवा माथिबाट झरेको कुनै एउटा चट्टानी स्वरूपको जुनै पनि हुनसक्छ. ट्रिगरिङ इफेक्ट जे भए पनि यो अल्टिमेटली के भन्छ एउटा ग्लोबल वार्मिङको फेनोमेनबाट क्लाइमेट चेन्जको इफेक्टै हुन जान्छ.
3: अस्तिको फ्लड चाहिँ यो कुन गतिले आयो, यो कस्तो प्रकारको भएर आयो, चीनले समेत यसमा त्यति धेरै जानकारी प्राप्त गर्न सकेन, उता पनि निकै ठुलो हतातिर बेपत्ताको खबरहरू छन् होइन, यो यो कस्तो खालको हो अहिले केही तपाईँको अनुभवले तपाईँको चाहिँ अध्ययनले यसलाई यो कस्तो खालको आएको हुनसक्छ भन्ने केही त्यस्तो छ?
4: यस्तो छ, अध्ययनको हिसाबले अब मैले एकदमै डेफिनेट भएर त भन्न सक्दिनँ किनभने अझै पनि यो अध्ययनको विषय पनि छ. चिनिया पक्षबाट पनि त्यही नै भनिराखेका छन् हामीले पनि हेर्दाखेरि डिरेक्टली ग्लेसियरले मात्रै त्यो भूकम्पीय हिसाबले आएको अथवा माथिबाट चट्टान झरेर त्यसको कम्पन चाहिँ त्यति आएको भन्ने कुरा अहिले यस्तै हिसाबमा भनिसकेको अवस्था छैन. तर मैले माथि धुन्छेबाट जुन हिसाबले तल्लो क्षेत्रमा मैले हेरेँ, सामान्य बहाव भन्दा हजुरको केही नभए पनि 300-400 गुणा माथि आएको छ कि. त्यसले के देखिन्छ भने तपाईँले अब त्यो चाइना गेटमा नै देख्नुभयो होला, एकदमै ठुलो वेगका साथ त्यो गेटै पनि उछिनेर माथिबाट पानी गएको अवस्था छ. के देखाउँछ भन्दाखेरि यो सामान्य अवस्थाको फ्लड होइन, यो विषम परिस्थिति, यो अलिकति फरक ढङ्गकै हो. यसलाई अलिकति अध्ययन गर्न जरुरी छ. मैले अहिले यतिकै सहज तरिकाले मैले अहिले भनिराख्नु भन्दा पनि यसलाई अध्ययन गरेर यसबाट चाहिँ निचो निस्किसकेपछि मैले केही बोल्दा चाहिँ त्यसको न्यायचित हुन सक्छ.
3: होइन, यो फ्लडको यो अनुमान चाहिँ मानव चीनले पनि गरेका थिएन होइन, त्यसो भए
4: थिएन. अब चीनले नै गरेको भए त उसले पनि यो ट्रान्स बााउन्ड्रीको हिसाबले अब कति अब यो हामीले पहिल्यैदेखिबाट एउटा के भनिरहेको छौँ भने ट्रान्स बााउन्ड्री अब्जर्भिङ सिस्टम चाहिँ हामीले कायम गर्नुपर्छ भनेर भनिराखेका छौँ. यदि हुन्थ्यो भने चाइनाको पनि त्यो भेग जहाँ चाहिँ त्यति धेरै कन्टेनरहरू बसिरहेको अवस्थामा छ त्यहाँ पनि इभ्याकुएसन त हुन्थ्यो होला नि, मानवको नि हताहती त हुन दिँदैन त्यो होला नि त. त्यही भएर पनि अहिले पछिल्लो समय निगरानी चाहिँ बढी बढेको छ. अब चाइनाले पनि कुनै किसिमको वार्निङहरू जस्तै हिजोकै दिनमा पनि अलिकति फरक ढङ्गबाट त्यहाँ आएर नेपाल सरकारले शुद्ध ल है माथिको हकमा पानी बढ्दैछ अरे भनेर भनेको, तर हामी त्यही थियौँ. बढेको चाहिँ अवस्था होइन होइन त्यो अवस्थामा चाहिँ उहाँहरूले त्यो सूचना चाहिँ दिनुभयो. तर कहिले काहीँ के हुन्छ यस्तो सूचना दिइराख्दाखेरि त्यो हाम्रो पहिला एउटा च्यालको कहानी थियो नि, अब आयो आयो भन्ने आएन, आयो आयो भन्ने आएन. हेर्नुहोस् हिजोको मानवीय क्षति जुन
3: अस्तिले नै जानकारी दिएको भन्ने खबरहरू पढ्यौ नि होइन,
4: डेफिनेटली यहाँ कतिपय हकमा सामाजिक सञ्जालमा चाहिँ केही पनि थाहा भएन भनेर भनेको छ. माथि झुन्चेबाट आएको खबरलाई शुद्ध व्यवस्था कस्तो भएछ भने नि त्यहाँ नागरिक स्तरमा मैले बुझ्दै गर्दाखेरि कस्तोसम्म खबर आएको छ भने, खबर आएको पनि हो तर उहाँहरूले के बुझिदिनु भने आजभन्दा दुई वर्ष अगाडि जुन लेभलको चाहिँ पानी बहाव बढ्छ त्यो लेभलको बहाव हुन्छ, त्यही भएर खासै बस्तीमा असर हुँदैन भन्ने हिसाबले उहाँहरू मोबाइल लगायतका डिभाइसहरू गएर हेरिदिनु भयो. कतिले वास्ता पनि गर्नु भएन, कौशीमा गएर बसिरहेको अवस्थामा पनि यो सब कुरा हेर्दाखेरि के भयो भने त्यही समयलाई त्यही स्यालकै कथा भयो त्यो. अन्तिममा धेरै जस्तो हाताहाती हुने पनि त्यो त्यो तरिकाले नै भएको थियो. कतिपय हकमा चाहिँ अब थाहा पाएर कतिवटा स्कुलले त त्यहाँका प्रधानाध्यापकले नै आफैले नै विद्यार्थीहरू भगाएर कति ज्यान जोखिममा

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

प्रोजेक्ट निमन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तिसको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: भारी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गर्यो। कमजोर बनेका पुल तथा सड़क पहिरोको जोखिम नदी किनारमा थुप्रिएको लेदो र चट्टान अचानक आउने थप पानी तथा विद्युत प्रवाह जस्ता जोखिम कायमै छ। त्यसैले उद्धार र राहतमा खटिँदा जोखिम क्षेत्रको पहिचान, सुरक्षित दूरी, व्यक्तिगत सुरक्षा सामग्री, संचारको व्यवस्था र स्थानीय प्रशासनको समन्वय अत्यन्त महत्वपूर्ण हुन्छ। तर भोटेकोशीको घटना तत्कालको उद्धार र राहतको विषयमा मात्र सीमित छैन, यसले नेपालको हिमाली क्षेत्रमा बढ़िरहेको भौगर्भिक तथा जलवायुजन्य जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उच्च हिमाली क्षेत्रमा ठूलो परिमाणमा बरफ र चट्टान खसेर त्यसबाट तीव्र गतिमा लेदोयुक्त बाढ़ी बनेको देखिन्छ। बाटोमा थप चट्टान, माटो र गेग्रान मिसिँदै जाँदा बाढ़ीको शक्ति बढ़ेको र नदी किनारमा रहेको बस्ती, बजार, सड़क, पुल तथा अरू पूर्वाधार प्रत्यक्ष जोखिममा परेको अनुमान छ। यस घटनाले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ, यस्ता विपदलाई हामी साँच्चै पूर्वानुमान गर्न सक्दैनौ कि जोखिम पहिचान भइसके पनि त्यस अनुसार तयारी गर्न सकेका छैनौ। हिमताल विस्फोट, हिम पहिरो र हिम नदीको जोखिमबारे विगतदेखि नै विभिन्न अध्ययनहरू भइरहेका छन्। जोखिमयुक्त हिमताल पहिचान भएका छन्, सम्भावित क्षेत्रको आकलन समेत गरिएको छ। तर अध्ययन र प्रतिवेदनलाई व्यवहारमा उतारेर नियमित निगरानी, पूर्व सूचना प्रणाली र जोखिमयुक्त क्षेत्रमा सुरक्षित बस्ती तथा पूर्वाधार निर्माण गर्न सकिएको छ कि छैन भन्ने प्रश्न अझै महत्वपूर्ण छ। भोटेकोशी बाढ़ीले हामीलाई हिमताल मात्र होइन हिमनदी, बरफ, हिम पहिरो र चट्टानको अवस्था समेत निरन्तर निगरानी गर्नुपर्ने पाठ दिएको छ। अबको तयारीमा आधुनिक प्रविधि, भूगर्भीय अध्ययन तथा जल तथा मौसम सम्बन्धी सूचना, स्थानीय ज्ञान र प्रभावकारी पूर्व सूचना प्रणालीलाई कसरी जोड्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ। आज हामी यिनै विषयमा भोटेकोशी बाढ़ीको प्रकृति, यसको असाधारण क्षतिको कारण, अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम, पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल द्विवेदी। द्विवेदीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
5: धन्यवाद।
4: सबैभन्दा पहिले चाहिँ अहिले भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहतको काम भइरहेको छ, बाढ़ीपछि पनि त्यहाँ तत्काल देखिन सक्ने प्रमुख जोखिमहरू के हुने, यहाँबाट शुरू गरौं कुराकानी।
5: अब त्यसमा जस्तो तलपट्टिबाट अहिले काटेको त्यहाँका चाहिँ नि जुन भिरालो जमिनहरूमा चाहिँ नि अब अलिकति पानी बढेर फेरि होइन त्यो पहिरो जस्तो खालको मुनिबाट काट्न सक्छ। बाढ़ी नै पनि बढ्दै गएर त्यो अब अलिकति जस्तो आज बिहान तपाईँले भनिहाल्नुभयो होइन, आज बिहान चाहिँ अलिकति पानी सायद त्यतातिर वर्षा धेरै भएर पनि हुनसक्छ, अलिकति पानीको लेभल बढ्यो भन्ने कुरा आएको छ। र अब त्यो हिसाबमा त्यहाँ जुन उद्धार राहतमा खटिनुभएकाहरूको स्वास्थ्यदेखि लिएर होइन सबै कुरा र वरिपरिको त्यहाँ चाहिँ अहिलेको थप चाहिँ नि केही भनौ न बाढ़ी नै पनि थपियो भनेदेखि कसरी गर्ने भन्ने कुरामा चाहिँ सुरक्षित रूपमा गर्नु चाहिँ पर्ने हुन्छ।
4: अब यस्तो बेला त अब यो सड़क, पुल, भवन, अरू संरचनामा पनि त्यो बाढ़ी प्रभावित क्षेत्रमा कमजोर हुन्छ, त्यो संरचनाहरूमा जाँदाखेरि प्रवेश गर्दाखेरि चाहिँ कस्ता भौगर्भिक जोखिम हुन सक्छन्?
5: अब त्यही त अब अघि हामीले अलिकति छोयौं होइन, जस्तो अब ती कमजोर छन् जस्तो जग खोतलेको हुनसक्छ होइन, अथवा जमिन मुनि चाहिँ खोतलेको हुनसक्छ, त्यो हुँदाखेरि ती संरचनाहरूको राम्रोसँग चाहिँ नि अवलोकन गरेर अथवा चाहिँ नि सम्बन्धित विज्ञले चाहिँ नहेरेर अलिकति मात्रै के गर्ने भन्ने चाहिँ गर्नुपर्ने हुन जान्छ। त्यतिकै अब यो अहिलेको अवस्थामा त्यो त्यो त्यो अहिले भइरहेका संरचनाहरूको अवस्था के छ भन्ने कुराहरू चाहिँ नि निर्कुल गर्नुपर्ने हुन्छ।
4: अब यो नदीको सतह चाहिँ अहिले सामान्य देखिए पनि अचानक ठूलो पानी वा गेग्रानको बाब आउन सक्छ, त्यस्तो जोखिम चाहिँ कसरी पहिचान गर्न सकिन्छ?
5: अब बाढ़ी त बिस्तारै पानी बढ्दै जाने हुन्छ, अब तर समस्या कहाँनिर हुन्छ भने यो अहिले जुन गेग्रान बाब जुन छ, गेग्रान बाहब आउँदाखेरि चाहिँ नि जमिन थर्किन्छ, त्यसका केही अलिकति संकेतहरू चाहिँ हुन्छन् है, जस्तो किनभने त्यो गेगरान बाहा आफैले पनि भूकम्पको जस्तै खालको तरंग सृजना गर्छ, किनभने ठूल्ठूला चट्टानहरू भित्तामा ठोक्किने, चट्टान पहाड़ी भीरमा ठोक्किने र आफू एक आपसमा जुझ्ने, त्योबाट चाहिँ नि एक भूकम्पीय जस्तै एउटा सतही तरंग चाहिँ सृजना हुने हुँदाखेरि त्यो सतही तरंग चाहिँ ले जमिन हल्लाउँछ र त्यहाँ भएका कतिपय मान्छेहरूले यसरी चाहिँ जमिन हल्लिएको थियो, थर्केको थियो भन्ने कुराहरू यो जुन चाहिँ हिमताल विस्फोटनबाट आउने बाढ़ीमा चाहिँ स्थानीयसँग कुरा गर्दाखेरि त्यो थाहा हुन्छ र अहिले पनि त्यहाँ पनि त्यस्तै भएको थियो भन्ने कुराहरू आएको छ।
4: जमिन थर्केको जस्तो भुइँचालो आएको जस्तो भयो,
5: हजुर जमिन थर्किने ठूलो आवाज आउने, धेरैवटा हेलिकप्टर एकैचोटि चाहिँ आएको जस्तो गरेर चाहिँ गडा गडगड गर्दै आउने, होइन दशौं हेलिकप्टर एकैचोटि आएको जस्तो खालको आवाजहरू आउने भयो भने चाहिँ त्यो चाहिँ नि यो गेगरान बहाव भनौँ है अथवा हिमताल विस्फोटनबाट आएको बाढ़ी भनौँ, त्यस्तोको आवाज चाहिँ त्यस्तो हुन्छ।
4: हामी अहिले भोटेकोशीको मूल घटनामा केही बेरमा प्रवेश गर्छौं, अहिले पनि त्यस्ता संकेतहरू आएको थाहा पाइयो भने के गर्ने तत्काल के गर्नु?
5: त्यो भयो भनेदेखि माथिल्लो उचाइमा जाने, जस्तो अब बाटै बाटो भागेर त त्यो बाढ़ीलाई जित्न सकिँदैन भनेपछि माथिल्लो उचाइ, जस्तो अब अझ माथिल्लो उचाइमा पनि चट्टानी भाग, अब त्यो चाहिँ गेगरानबाट बनेको चाहिँ नि टारहरू भन्दा त्यो त यस्ता खालका बाढ़ीले त्यसलाई त सजिलै चाहिँ कोतर्न सक्छ भन्ने त हामीले देख्यौं होइन। अब माथिल्लो भाग चट्टान भएको पहाड़ी भागमा माथिल्लो भागतिर चाहिँ सुरक्षित ठाउँहरूमा चाहिँ जाने
4: र जानुपर्छ भनेर यो छ नि, यो जानकारी यो सूचना यो चेतना चाहिँ हामीसँग त्यति नभएको नपुर्याएको
5: होइन होइन होइन, यो यस्तो हुँदो रहेछ हेर्नुहोस्, यो प्रकोप भन्ने कुरा कस्तो हुँदो रहेछ भनेदेखि आएपछि मान्छेले पत्याउँछ नआउन्जेल चाहिँ कस्तो हुँदो रहेछ भने यो चाहिँ कहाँ आउँछ यहाँ यो यसरी पानी बगिरहेछ भन्ने हिसाबबाट ऊ त्यहाँ तल खोला छ, जस्तो अहिले तपाईँले यो अहिले आएका चाहिँ नि कतिपय मान्छेहरूको अनुभव हामीले सुन्यौं नि त्यहाँ प्रकोप क्षेत्रको
4: भिडियो पनि हेर्दा
5: हो, अब त्यहाँ नजिक ए जाउँ भागौं भन्दाखेरि होइन होइन कहाँ बाढ़ी खोला तल छ त्यहाँ चाहिँ नि भिडियो खिच्न जाने भन्दै चाहिँ नि मानिसहरू चाहिँ त्यो अझ चाहिँ नि बाढ़ी आउने क्षेत्रतिरै गएको पनि देखिएको छ, यो पहिलादेखिकै कुरा हो यो होइन। अब अहिले एउटा कस्तो खालको एउटा समाजमा एउटा कस्तो खालको चाहिँ एउटा नयाँ चाहिँ अब के भन्ने अब नयाँ खालको चाहिँ बानी आयो भनेदेखि अथवा
4: त्यो
5: प्रवृत्ति भनौँ होइन, अब मान्छेहरू चाहिँ अब यो भिडियो खिचेर चाहिँ नि यो चर्चित हुने छोटो समयमा चर्चित हुनलाई जोखिमयुक्त ठाउँहरूमा गएर चाहिँ नि भिडियो खिच्न जाने होइन, अब त्यसले गर्दाखेरि के हुन्छ भने उनीहरू आफै चाहिँ नि त्यो अन्तिम भिडियो हुन्छ, त्यो अन्तिम फोटो हुन्छ उनीहरूको हगि, किनभनेदेखि अब त्यो जाँदा जाँदै त्यो बाढ़ी आउँछ अथवा जस्तो के अरे त्यो अब कतिपय चाहिँ एकदम धरापयुक्त ठाउँहरूमा गएर त्यसरी एकदम चाहिँ जोखिम मोलेर फोटो खिच्ने त्यो प्रवृत्ति एकदम गलत छ र यो गर्नै हुँदैन। बाढ़ी आएपछि तपाईँ सुरक्षित ठाउँ माथिल्लो सतहमा जाने, खोलाभन्दा टाढा माथि, खोलै खोला जाने पनि होइन, बाटो यदि खोलै खोला जान्छ भने माथि चढ्ने, माथिल्लो उचाइमा चढ्ने।
4: र कतिपय ठाउँमा त जस्तो अहिले हामीले हेर्दाखेरि पनि टिमुरी आसपासका ठाउँमा त त्यो माथि जानको लागि पनि त्यो भौगोलिक त्यो विकटता अथवा अप्ठ्यारो भूगोलले गर्दाखेरि पनि त्यो मेसो नपाएको अलमल्लीको जस्तो पनि देखियो
5: हो। अब यही हो, तपाईँले अघि पूर्व तयारीको अलिकति छुनुभएको थियो होइन, हो अब त्यही हो, पूर्व तयारी भनेको के हो भने यस्ता बाढ़ी आउँदा भाग्ने कहाँ त भन्ने कुराहरू ठाउँहरू पहिल्यै पहिचान हुनुपर्छ र त्यो जाने ठाउँ अब जस्तो तपाईँको ठाडो ठाउँमा चढ्न सकिँदैन भने भर्याङ बनाएर हुन्छ कि कसरी हुन्छ त्यहाँ जाने सजिलो बाटो बनाएर हामीले सुरक्षित ठाउँ पहिले यो भनेको प्रकोप पूर्व तयारी हो त्यो हो क्या, अब त्यो कहिले आउँछ थाहा छ, तर समस्या कहाँनिर भने तपाईँले यसरी आउँछ यहाँ भाग्नलाई हामी यसरी संरचना बनाउँछौँ भनेर तपाईँ जानुभयो भनेदेखि मान्छेहरूले तपाईँलाई उडाउँछन्, हावामा उडाउँछन्, जस्तो मैले यो विगत चाहिँ लगभग 28 वर्षदेखि मैले हिमताल सम्बन्धी अध्ययन गरेर गर्दै अध्ययन अवलोकन अनुसन्धान गर्दै आइरहेको छु होइन, र अब कतिपय कुराहरू यही कुरा मैले कति ठाउँमा यो धेरै जोखिम छ है हाम्रो हिमतालको बाढ़ीबाट चाहिँ हामीलाई एकदम ठूलो जोखिम छ, हिम पहिरो अब हिमबाढ़ी भन्छु म यसलाई, मैले नै यसलाई चाहिँ नामकरण हिमबाढ़ी भनेर गरेको छु, र जस्तो पोखराको जुन चाहिँ सेती बाढ़ी, जस्तो अहिले जुन अब त्रिशुलीको बाढ़ी जसरी आयो
4: बोडेकोसीबाट,
5: यो सन 2012 मे 5 सेतीमा यस्तै गरी बाढ़ी आएको हो, र अब यहाँ अझ कस्तो खालको चाहिँ दुविधा उत्पन्न गराइन्छ भनेदेखि यो ताल फुटेर ताल फुटेर मात्रै बाढ़ी आउँछ भन्ने एउटा चाहिँ नि एउटा मानसिकता छ हो। जब मैले हिमताल अध्ययन गर्न थालेँ आजभन्दा 29 वर्ष अगाडि, त्यो बेलामा हाम्रो पनि सोच के थियो भने हो बाढ़ी भनेको हिमताल फुटेर मात्रै आउँछ, र तर पछि मैले अध्ययन गर्दै जाँदाखेरि मैले मादीको बाढी 2003 को हेरेँ, त्यसको अध्ययन गर्दै जाँदाखेरि त्यहाँ ताल थिएन, तर पनि अब त्यहाँ जबरजस्ती ताल कता खोज्नेतिर हामी गयौँ होइन, टेम्पोररी ताल बन्यो होला भन्ने हिसाबबाट चाहिँ एउटा चाहिँ हामी त्यसरी चाहिँ गएको थियौँ, अध्ययन गरेँ मैले। तर जब मैले 2007 मैले फेरि हिमबाडीकै बारेमा यो मोडलिङ गर्ने चाहिँ नि मेरो आफ्नो चाहिँ थेसिस थियो, त्यस गर्ने क्रममा चाहिँ नि खोज्दै जाँदाखेरि चाहिँ होइन यो पहिरोबाट पनि अथवा हिम पहिरोबाट पनि यस्तो खालको बाढी यस्तो खालको प्रकोप आउन सक्ने रहेछ भन्ने कुरा चाहिँ मैले चाहिँ पत्ता लगाएँ होइन। अब त्यसपछि सन् 2012 चाहिँ सेतीबाडी आयो, सेतीबाडीको मैले अध्ययन गर्दै जाँदाखेरि चाहिँ नि के देखियो भन्दाखेरि त त्यहाँ कुनै पनि ताल थिएन, त्यहाँ चाहिँ नि त्यो माथिबाट चाहिँ पहिरो हिम पहिरो चट्टान सहितको जस्तो अहिले यो चाहिँ नि रसुवामाथि आएको पनि त्यही नै खालको हो, चट्टान सहितको ठूलो चाहिँ नि ब्लक चाहिँ नि खसेर त्यहाँ हिमनदीमाथि नै खस्न गयो र त्यसपछि त्यही चाहिँ नि पदार्थ चाहिँ नि हिउँ मिसिएको लेदो भनौँ न होइन, हिउँ अलिअलि माटो त्यसपछि ढुङ्गा चट्टानका टुक्राहरू सहितको गेगरान भाव त्यो चाहिँ द्रुत गतिमा तल चाहिँ नि बग्दै आएर त्यही नै बाढीको रूपमा चाहिँ तल चाहिँ नि आयो जसरी अहिले अहिले अहिले आएको छ भन्दा यस्ता प्रक्रिया नौलाद पक्कै थिएनन्। त्यसबारेमा मैले अनुसन्धान गरेर मैले
4: पूर्व तयारीको कुरा एकछिनपछि आउँछु, यो पूर्व तयारीमा हामी पछि जोड्छौँ। अहिले चाहिँ अब मूल प्रश्न तपाईँले अलिकति कोटे हाल्नुभयो, श्रीकमल दुवेदीजी तपाईँ हिमबाडी अध्येता तथा प्रकोप विज्ञ हुनुहुन्छ, आगामी तपाईँसँग भोटेकोशीमा अहिले आएको बाढी र यसको कारण र जोखिम पूर्व सूचना प्रणालीमा केन्द्रित गरेर कुरा गरिरहेका छौँ, तपाईँ अलिकति कोट्याउनु भएको थियो। अब यही घटनाको मूल कारणतिर लागौं, भोटेकोशीमा आएको यो बाढीलाई भौगोलिक दृष्टिले हामीले कसरी बुझ्नुपर्छ?
5: हो अब यस्ता खालका प्रक्रियाहरू हिमाली क्षेत्रमा भइरहेकै थिए, अब हामीले बुझेका पनि थियौं, तर समस्या के हुँदो रहेछ भनेदेखि यो मैले अघि अलिकति छोएँ हजुर, अब यो आफूले गरिरहेको कुरो यो मै सही हो भन्ने खालका चाहिँ नि यो अलिकति एउटा समूह हुँदो रहेछ, नयाँ कुरालाई चाहिँ नि त्यसलाई नयाँ कुरा चाहिँ त्यसलाई मान्न तयार नहुने, अब यस्तो खालको ले गर्दाखेरि के हुन गयो भने बहस चाहिँ नि सुरक्षाको लागि कसरी जाने अब भन्ने कुरातिर नमोडिएर हिमताल थियो कि थिएन भन्नेमै हामी अहिले पनि हाम्रो धेरै बहस त्यो त हिमतालै हामी बनाउनलाई चाहिँ त्यहाँ चाहिँ नि प्रयासरत छौँ कतिपय मान्छेहरू होइन। म चाहिँ के भन्छु भने मेरो चाहिँ नि बुझाइ के हो भने हिमताल चाहिँ नि फुटिरहनु आवश्यक छैन यस्ता खालका चाहिँ नि प्रकोप आउनलाई, यस्ता खालका प्रकोप पहिरोबाट हिम पहिरोबाट पनि सृजना हुन सक्छ भन्ने, मतलब हिमताल फुट्ने बाहेकका अरू कारणहरू जस्तो मैले अहिले भने जस्तो हिम पहिरो भयो त्यसपछि त्यहाँ भएका चाहिँ नि जुन चाहिँ नि हिमनदी जुन चाहिँ स्लोपमा भएको ठाडो चाहिँ नि स्लोप भिरालोमा भएको हिमनदी चाहिँ नि अकस्मात पग्लिएर चाहिँ पनि यस्ता खालका बाढी जस्तो दोर्दीमा त्यस्तो खालको बाढी आएको छ, भारतको चमोलीमा त्यसरी आएको छ होइन, र चाहिँ नि यस्ता हिमाली क्षेत्रमा हामीले अलिकति बुझ्नु के पर्छ भने हिमाली क्षेत्रमा त्यहाँ गेगरान जुन हुन्छ त्यो चाहिँ हजारौं वर्षको चाहिँ नि त्यो हिमनदीले खियाएर ल्याएर जम्मा पारेर राखेको हुन्छ, हिमनदी हिमाली क्षेत्रमा धेरै ठूलो पानी पर्दैन र थोरै पानी पर्ने हुँदाखेरि जसरी हिमनदीले बगाएर ल्याएको हुन्छ ठूल्ठूला सानो कणदेखि ठूला चट्टानसम्म एकै धिक्का चाहिँ नि बगाएर ल्याएको हुन्छ, त्यसै गरी पानीले त्यसरी बगाउन सक्दैन होइन, भनेपछि त्यो त्यहीँ छोडेर राखेको हुन्छ र हिमनदीको चाहिँ नि छेउमा अथवा त्यो माथिल्लो भिरालो जमिनमा त्यो बरफले जमाएर राखेको हुन्छ जसलाई हामी पर्माफ्रोस्ट भन्छौँ, हो यस्ता खालका पर्माफ्रोस्टहरूमा अहिले हिजो हिउँ पर्थ्यो आज पानी पर्छ र ठूलो वर्षा त्यस्तो क्षेत्रमा ठूलो वर्षा हुँदाखेरि यो पर्माफ्रोस्ट जुन जमेर बसेको जमिन पक्लिँदाखेरि पनि यस्ता खालका बाढी सृजना हुन्छन् भन्दा विभिन्न प्रक्रियाले यस्ता बाढी हिमाली क्षेत्रमा सृजना भइरहेको छ, जस्तो मुस्ताङमा यस्तो भइरहेको हुन्छ, हुम्लामा पनि भएको आयो, तर आजसम्म के हुन्थ्यो भनेदेखि धेरै ठूलो क्षति नभएको अथवा मानवीय बस्ती नभएको अथवा अलिक कम चर्चित ठाउँ भनौँ न हरूमा आएका यस्ता प्रकोपहरूलाई हामीले खासै गहन अध्ययन पनि गरेनौं वास्ता पनि गरेनौं
4: र अहिलेको चाहिँ अलि पहिलेको भन्दा बढी जोखिमपूर्ण अथवा अस्वाभाविक नयाँ हो कि पहिले पनि यसै गरी नै आइरहन्थ्यो, यो चाहिँ बस्ती धेरै जनधनको क्षति गरे हुनाले बढी चर्चामा आएको?
5: म त कसरी हेरेँ मैले भनेदेखि यो सेतीबाढी जसरी आएको थियो यो अहिले आएको पनि त्यही मेकानिजम हो होइन, त्यही प्रकृतिकै बाढी हो, तर फरक यति मात्रै हो कि अहिलेको बाढीको चाहिँ नि बाढी भन्दा पनि यसलाई म कसरी लिन्छु भनेदेखि यो चाहिँ नि एभलेन्स जुन माथिबाट आयो नि त्यो एभलेन्सै तलसम्म नै बगेर आएको जस्तो देखिन्छ, किनभनेदेखि त्यसलाई अब यसो हो अब त्यो
4: चट्टान गेग्रान
5: अब जस्तो माथिल्लो त्यो धार चाहिँ नि हिउँ सहितको हिउँ अथवा बरफ सहितको धार जुन थियो चट्टान सहित चाहिँ तल खस्यो बज्रियो तल हिमनदी थियो हिमनदीमा बज्रियो र त्यो टुक्रिन्छ त्यसो हुँदा टुक्रिने र त्यो भएको चाहिँ त्यहाँ बरफ पग्लिने त्यहाँ लेदोसँग चाहिँ नि एक प्रकार त्यसले चाहिँ एउटा भूकम्पीय तरङ्ग नै ल्याएको थियो र त्यो कुरा चाहिँ युएसजीएसले पहिला चाहिँ भूकम्प भनेर अलिकति माथिपट्टि देखाएको थियो अहिले चेन्ज गरेर चाहिँ त्यसलाई चाहिँ नि त्यो पहिरोले ल्याएको भन्ने चाहिँ अहिले अहिले अहिलेको चाहिँ युएसजीएसको चाहिँ नि उसमा चाहिँ त्यस्तो छ भनेपछि त्यसले भूकम्पीय तरङ्ग त्यत्रो ठूलो लगभग पाँचको हाराहारीको भूकम्पीय तरङ्ग ल्याउन सक्ने शक्तिले त त्यो त्यहाँ भएको बरफ पगालेर त्यसपछि त्यो यति छिटो त्यो तल आइपुग्यो कि अब हामीले त्यो चीनको चाहिँ नि त्यो भन्सारको सीसीटीभी हेर्दाखेरि 11 बजे चाहिँ नि त्यो छाल आइसकेको छ र त्यो भनेको 8:37 माथि बज्रेको छ त्योभन्दा अगाडि अलिअलि चाहिँ त्यहाँ भाइब्रेसन छ त्यहाँ होइन त्यसपछि 8:37 भनेपछि तपाईँको 8 मिनट भित्रमा त्यहाँ आइसकेको छ लगभग त्यो 20 किलोमिटर छ र त्यो एकदम उच्च गतिमा त्यो बाढी त्यसरी आउन सक्दैन त्यो भनेको के छ भने त्यो जुन चाहिँ नि एभलान्स अथवा हिम पहिरो जुन अब त्यसलाई पहिरो के एभलान्स नै चाहिँ नि त्यो को छाल नै त्यो तल आधी भनेको अलि माथि नै भन्ने कुरा भयो एक प्रकारले अब चुनामी नै भनौँ न हामी अहिले चाहिँ हिम चुनामी भने जस्तो खालको आयो त्यो
4: एकदम हावाहुरी आए जस्तो बत्तिएर आकाशिँदै आयो छाल छाल हिउँको त्यो चट्टान बरफको छाल आयो
5: बरफ त्यसपछि लेदो त्यहाँको चट्टान सबै अब अहिले तपाईँले त्यहाँ हेर्नुभयो भने मान्छेहरूले त्यहाँ उद्धार कार्यमा गएको बेलामा हामीले अलिकति क्लिपहरू हेऱ्यौँ भने त्यो हिलोमा चाहिँ नि घस्रिरहेको जस्तो देखिन्छ नि त्यही हिलो थियो त्यसमा मुख्य गरी त्यो हिलो चट्टानका धुलो र चाहिँ नि बरफका टुक्राहरू थियो बरफ त पग्लिँदै गयो होइन र अहिले चाहिँ त्यो हिलो चाहिँ त्यहाँ अझ पनि बाँकी छ
4: भनेपछि हिलो सहितको लेदो सहितको बरफ र चट्टान चाहिँ आधी आए जस्तो सुनामी आए जस्तो आयो त्यो चाहिँ त्यसरी चाहिँ बाढीलाई बाढी भन्दा पनि त्यो खालको चाहिँ हिम पहिम हिउँ अनि त्यसपछि हिउँको चट्टान बरफको चाहिँ टुक्राहरूको चाहिँ जस्तो मिश्रण
5: हामीले अलिकति क्लिपहरू हेऱ्यौँ भने त्यो हिलोमा चाहिँ नि घस्रिरहेको जस्तो देखिन्छ नि त्यही हिलो थियो त्यसमा मुख्य गरी त्यो हिलो चट्टानका धुलो र चाहिँ नि बरफका टुक्राहरू थियो बरफ त पग्लिँदै गयो

0: दिन भन्दा अलिक तलसम्म नारायण घाटसम्म अलिक कम भएको थियो होइन, मुगलिनसम्म अलिक ठुलै देखियो, त्यो तलसम्म आउँदाखेरि बाढीको रूप चाहिँ कसरी बन्छ
1: त्यसलाई यस्तो माथिपट्टि जुन एउटा यो गेगरान बाबको एउटा कस्तो प्रकृति हुन्छ भने यो 5 डिग्री चाहिँ नि भिरालोपन सम्म मात्र यो आफै बग्न सक्छ, त्यसपछि चाहिँ नि त्यसको गति चाहिँ नि कम हुन, त्यसले चाहिँ त्यो गेगरान चाहिँ नि बग्न सक्दैन किन त्यो त्यो न त्यसपछि के हुन्छ त्यहाँ डिपोजिसन हुन्छ त्यो त्यहाँ छोडिदिन्छ त्यसले होइन, र अनि त्यसपछि त्यसमा भएको पानी र लेदो जुन चाहिँ नि बग्न सक्छ त्यहाँबाट बगेर निस्किन्छ, र त्यो पनि अझ पनि गेगरान धेरै हुने हुँदाखेरि के हुन्छ गेगरान त बिस्तारै बग्छ, त्यसले गर्दाखेरि के छ भने जुन जति पानी थियो त्यो एकदम पहिला भएको पानी एकदम माथिल्लो सतहसम्म छालको रूपमा त्यसरी आउँदै चाहिँ नि तलसम्म गयो, र अब त्यसपछि फेरि बीचमा यसले बीचको क्षेत्रमा कोतर्दै थप चाहिँ गेगरान सिर्जना गर्यो, अनि माथिबाट आएको थप चाहिँ नि तलपट्टि पनि त कोतरेको छ सबै चाहिँ नि जुन चाहिँ थपियो तल तल तल्लो तटको क्षेत्रमा पनि जुन भिरालो जमिनको आसपासका चाहिँ दायाँ बायाँ काट्दै यसले यसलाई एउटा अंग्रेजीमा गाउजिङ भन्छ अन्त त्यो सोर्ने के होइन पुरै चाहिँ चट्टान सम्मकै माटोलाई सोरेर यसले चाहिँ त्यसरी खियाएर तल लिएर आउँछ, यो प्राय हिमबाडी जुन चाहिँ हामी अंग्रेजीमा ग्लफ भन्छौँ ग्लफ आउँदाखेरि पनि यसै गरी चाहिँ सोर्दै सोर्दै थप चाहिँ नि त्यसमा चाहिँ नि त्यो गेगरान थपिँदै आउँछ होइन, र त्यसरी चाहिँ यो विकराल हुने कारण चाहिँ ठूलो मात्रामा गेगरान आएर हो।
0: श्रीकमल दुवेदीजी तपाईँ हिमबाडी अध्येता हुनुहुन्छ, अब यो हिमनदीको कुनै भाग खस्नु हिमताल फुट्नु र हिम पहिरो जानु यी तीनवटा बीच के फरक छ र अहिले भट्टेकोसीको घटना चाहिँ कुन प्रकृतिसँग बढी मिल्छ?
1: अब म पहिला त्यसको प्रकृति हिमताल फुट्नेबाटै जाउँ होइन, हिमताल फुट्ने भनेको चाहिँ के हुन्छ भने हिमताललाई भनेको चाहिँ त्यो हिमोट भन्छौ हामी होइन, त्यो हिमनदीले ल्याएको चाहिँ नि गेगरान होइन त्यसले छेकेर चाहिँ नि पछाडिपट्टि चाहिँ नि ताल सिर्जना हुँदै जान्छ र बरफ पग्लिँदै जाँदा थपिँदै गएर त्यो ताल ठूलो ठूलो ठूलो हुँदै जान्छ, र कुनै एउटा यस्तो अवस्थामा चाहिँ नि के हुन्छ भने त्यो माथिल्लो प्राय चाहिँ माथिल्लो क्षेत्रमा ठूलो चाहिँ नि गेगरान अथवा हिउँ पहिरो चाहिँ त्यो तालमा खस्न जाँदा के हुन्छ त्यसमा एउटा तरङ्ग पनि सृजना हुन जान्छ र चाहिँ नि पानीको सतह वाट्टै बढ्दाखेरि त्यो तालको चाहिँ नि बाँधबाट त्यो पानी चाहिँ बाहिरिन थाल्छ। अब त्यसरी थाल्दा के हुन्छ त्यसले चाहिँ त्यो ताल किनभने त्यो त प्राकृतिक रूपमा बनेको चाहिँ नि बाँध हुन्छ त्यसको त्यसको लाई खियाउँदै जान्छ त्यो बाढी जुन पहिला पानीको सतह बढ्यो नि त्यसले खियाउँदै खियाउँदै पिँधमा खियाउँदै जान्छ र झन् ठूलो जति खियाउँदै गयो दायाँ बायाँ त्यसले चाहिँ नि काट्दै त्यसलाई झन् ठूलो ठूलो हुँदै जान्छ त्यो काट जसलाई चाहिँ अङ्ग्रेजीमा हामी ब्रिज भन्छौँ होइन त्यो चाहिँ ठूलो हुँदै जान्छ त्यो काटिएको भाग र जति काटियो त्यति ठूलो पानी चाहिँ त्यसबाट चाहिँ बाहिर निकास हुन थाल्छ र त्यसरी चाहिँ ताल फुट्ने प्रक्रिया एउटा प्रक्रिया त्यो हो। अब अर्को चाहिँ ताल आफै पनि जस्तो त्यहाँको चाहिँ नि कमजोर चाहिँ नि माटो भयो अथवा माटो त्यसलाई बाँधेर राख्ने कुरा जस्तो हुम्लामा चाहिँ त्यस्तै गरी चाहिँ त्यो आफै फुटेको हो नि माथि भित्रबाट चाहिँ पाइपिङ भएको भन्छौँ हामी होइन भित्रभित्रबाट पानी रसाएर त्यो चाहिँ बिस्तारै बग्दै बग्दै एकैचोटि ठूलो भएर त्यसरी पनि फुट्न सक्छ त्यो चाहिँ। तर अब सामान्यतया ठूलो हिमतालहरू फुट्ने चाहिँ जुन चाहिँ त्यसको चाहिँ नि त्यो मोरेन बाँध हुन्छ त्यो बाँधलाई चाहिँ नि खियाउँदै खियाउँदै ठूलो हुँदै त्यसबाट झन् धेरै पानी बग्दै बग्दै बग्दै बग्दै त्यसरी चाहिँ यस्तो बाढी सिर्जना हुन्छ।
0: यो हिमतालको कुरा
1: हिमतालको कुरा भयो होइन,
0: अब यो हिमनदीको कुनै भाग खस्नु वा हिम पहिरो जानु,
1: अब त्यो हिमनदीको कुनै भाग खस्ने भने चाहिँ कस्तो हुन्छ भने अब हिम हिमनदी भनेको त भिरालोमा पनि हुन्छ होइन, अब त्यो भिरालो जमिनमा भएको अथवा भीरमाथि भएको चाहिँ हिमनदी, अब अहिले हामीले के बुझ्नुपर्छ भने अहिले यो जुन हाम्रो चाहिँ विश्व तापमान वृद्धिको कारणले गर्दाखेरि माथिल्लो क्षेत्रमा हिमालमा चाहिँ हिउँ अथवा बरफ पग्लिने द्रुत गतिमा भइरहेको छ र धेरै चिराहरू परेको अवस्था छ होइन, र त्यहाँ चाहिँ के हुन्छ भने हिजो जहाँ हिउँ पर्थ्यो पानी अहिले पानी पर्छ भनेपछि त्यो पानी त ले चाहिँ त्यसलाई चाहिँ अझ तल चिराहरूमा छिरेर तल जाने र चाहिँ त्यसमा खि अब त्यसले चाहिँ झन् पानी जमेपछि त्यसले झन् त्यो जुन चाहिँ चिराहरू झन् चौडा हुँदै जाने र फेरि पग्लिने फेरि चौडा हुने गर्दाखेरि यस्तो खालको प्रक्रियाहरू नियमित रूपमा भइरहेका हुन्छन् लामो समयदेखि होइन, र यसरी तल अनि चट्टान पनि मकिँदै जान्छ भनेपछि त्यो हुँदाखेरि त्यो जुन अनि मुनि त्यसलाई थेगेर बसेको चट्टान पनि हुँदै जान्छ र त्यसले भार वहन गर्न नसक्ने अवस्था हुन्छ र त्यो माथिको हिउँ चाहिँ नि पहिरोको रूपमा तल चाहिँ खस्न जान्छ र अब के हुन्छ भने हिउँ

0: हिउँ भनौँ अथवा बरफको चाहिँ ती ऊहरू तल खसिसकेपछि के हुन्छ त्यो जुन टुक्रा टुक्रा हुन्छ नि त धुलो हुन्छ नि त होइन हो त्यो कतिपय धुलो हुन्छ कतिपय त्यहाँको माटोसँग चाहिँ नि मिसिन्छ अथवा त्यहाँको गेग्रानसँग मिसिन्छ र चाहिँ नि त्यो बरफको रूपमा जस्तो खेतीबारीको बेलामा मैले त्यहाँको स्थानीय एकजनासँग मैले सोधेको थिएँ तपाईँ कस्तो थियो बाढी भन्दा ठुल्ठुलो चाहिँ नि आइसको ब्लकहरू चाहिँ यसरी आएको थियो भनेर अनि मैले उहाँलाई चाहिँ फेरि सोधेँ तपाईँले कसरी चिन्नुभयो त आइसको ब्लक यसरी आएको भनेर भने अनि मैले म त उहाँ भारतमा चाहिँ नि काश्मीरतिर काम गर्न गएको थिएँ हिमाचलतिर त्यहाँ यस्तै खालको बाढी आएर हाम्रो कतिजना त्यहाँ बगाएको थियो हामी चाहिँ नि म चाहिँ बाँच्यो मैले त्यहाँ पनि देखेर आएको हो यो भनेर उहाँले भन्नुभयो भनेपछि त्यसरी चाहिँ त्यो ठुल्ठुला ब्लक अब जस्तो त्यो मान्छेले त्यो बरफ हो कि ढुङ्गा हो भन्ने चाहिँ चिन्दैन होइन त्यो चाहिँ अब किनभने हिलोले चाहिँ पोतिएको हुन्छ होइन त्यसरी चाहिँ ब्लक र चाहिँ लेदो हुँदै जान्छ र अर्को कुरा के हुन्छ भने जस्तो खोलामा नदीमा पानी हुन्छ नि त अब त्यो सुक्खा सायद होइन अब यो अध्ययनको कुरा अनुसन्धानको विषय हो यो अब त्यो सुक्खा भएको भए सायद त्यो पहिरोहरू त्यति हिम पहिरोहरू त्यति तलसम्म बग्न नसक्ने पनि हुन्थ्यो कि किनभने नदीमा त पानी हुन्छ भन्छ जस्तो पानी माथिबाट त त्यो बग्न सक्यो नि अब त्यो जस्तो तपाईँ हामीलाई एउटा सानो बच्चा बेलामा अब तपाईँले गर्नुभयो गएन जस्तो हामी पानीमा पातलो ढुङ्गा हामीलाई हान्थ्यौँ नि हो त्यसरी हान्थ्यौँ त्यो धेरैचोटि जतिचोटि धेरैतिर धेरै पटक त्यो ठोकिँदै ठोकिँदै ठोकिँदै गयो नि हो अब एकदम द्रुत गतिमा आएको त्यो मास चाहिँ नि पानीमाथि चाहिँ नि त्यो सजिलै तल्लो तटसम्म आउन सक्ने एउटा मैले यो अनुसन्धानको विषय हो भनेको छु है यो त्यो पनि एउटा चाहिँ विषय हो अब यस्तो यदि सुक्खा भएको अवस्था भएको भए नदीमा पानी कम भएको सुक्खा बेलामा भएको भए सायद यो यसरी तलसम्म नआउन पनि सक्थ्यो कि भन्ने एउटा चाहिँ मेरो चाहिँ अनुसन्धानको गर्नुपर्ने विषयको रूपमा लिएको छु
1: तपाईँले बुझाएर भन्नुभयो जस्तो यो बरफ अथवा चाहिँ पानीमा चाहिँ बग्दाखेरि धारमा बग्दाखेरि अझ बढी चाहिँ उछिटिएर तलतिर झर्ने त्यो प्रक्रिया हुन्छ त्यो अनुसार पनि अहिलेको त्यो भोटेको सीको माथिबाट आएको त्यो तपाईँले अघि नै भनिहाल्नुभयो हिउँको चट्टान होइन बरफ त्यो बत्तिएर आउँदाखेरि तलसम्म आइपुगेको हुनसक्छ भनेर भन्नुभयो श्री कमल द्विवेदीजी. अहिले पनि चीनले त्यहाँ एउटा ताल बनेको छ र अस्ति पनि ताल ओभरफ्लो भएर बग्यो भनेर भन्यो र त्यस अनुसार हाम्रो बाढी पूर्वानुमान महाशाखाले एउटा सचेत रहन आग्रह गर्यो र आज पनि त्यहाँ चाहिँ फेरि बाढीको कारणले गर्दा त्यो कोसी भोटेको कोसी बढ्यो भन्ने कुरा आयो. अब फेरि हामी त्यस अस्तिको जस्तै जोखिममा छौ कि त्योभन्दा कम जोखिममा छौ तपाईँले के भन्नुहुन्छ?
0: होइन अघि तपाईँले भन्नुभयो अलिकति सुधार गरौँ है चीनले त्यो फुट्यो भनेको होइन प्राविधिक रूपमा ओभरफ्लो हुनु र ब्रिचिङ हुनु फरक कुरा हो. फुट्नु र चाहिँ नि ओभरटप गर्नु माथिबाट बग्नु त्यो के भयो भने जस्तो तपाईँलाई म के भन्छु भने जस्तो एउटा कुनै अब त्यहाँ के भयो भने माथिबाट त्यो पहिरो खस्दा हिम पहिरो खस्दाखेरि त्यो कोतरेर त्यो हिम जहाँ ठोकियो नि त्यो ठाउँमा ठुलो चाहिँ नि खाडल बन्न गएको छ. जस्तो यो यो सामान्यतया यो बन्दो रहेछ यो खेतीबारीमा पनि बनेको थियो जहाँ त्यो इम्प्याक्ट भयो नि त्यो माथिबाट आएर खसेर बज्रेको ठाउँ के त्यो हिमनदीमाथि त्यहाँ खाल्टो छ ठुलो खाल्टो बनेको रहेछ र भयो के भन्दा त्यो खाल्टोमा चाहिँ पानी भरिँदै भरिँदै गएर त्यसपछि बग्न थाल्यो भन्ने कुरा हो त्यो भनेपछि त्यो त्यो चाहिँ अब जस्तो अघि तपाईँलाई मैले कसरी फुट्छ भन्ने कुरा गरेँ नि त्यो फुट्नु भनेको त्यो त्यो चाहिँ त्यहाँबाट पानी धेरै मात्रामा पानी बहँदै चाहिँ कोतर्दै कोतर्दै त्यो ठुलो हुँदै जाने चाहिँ त्यो फुट्ने प्रक्रिया हो. तर चाहिँ त्यो अहिले चीनले भनेको चाहिँ के हो भन्दाखेरि त्यो ओभरटप भयो भन्दाखेरि त्यो माथिबाट बाँधमाथिबाट पानी बग्न सुरु भयो भन्ने कुरा हो. जस्तो म तपाईँलाई यसमा सानो एउटा प्रसंग जोड्छु जस्तो जुरे पहिरो होइन 2014 जब जुरे पहिरो गयो सुनकोशी नदी पूरै थुनिएको थियो र त्यो थुनेको खोल्नको लागि चाहिँ नि त्यहाँ धेरै ब्लास्टिङ गरेर चाहिँ एक्सकाभेटरले खनेर पनि त्यो पुरै चाहिँ त्यो पानी निकास भएन होइन. हामी त्यो बेलामा फिल्डमै थियौँ मैले हेरिरहेको थियो कसरी पानी निकास भयो भनेर पछि चाहिँ त्यहाँ संलग्न प्राविधिकहरूसँग चाहिँ छलफल गरेर त्यो तलपट्टि एउटा ठूलो ब्लक चाहिँ ढुङ्गाको ब्लक छ त्यो ढुङ्गाको ब्लकले चाहिँ त्यो खियाउन बाँधलाई खियाउनु पर्यो नि त्यो पानीले जति तल खियाएपछि मात्र धेरै पानी बाहिन्छ हो त्यो हो समस्या भनेपछि पछि त्यसलाई चाहिँ ब्लास्ट गरेपछि चाहिँ त्यसपछि चाहिँ पानी बगेर चाहिँ त्यो ताल चाहिँ सबै लगभग निक्लियो होइन. भन्दाखेरि हो फुट्ने प्रक्रिया भनेको त्यस्तो हुन्छ. अब यो त्यो माथिबाट बग्नु मात्रै भनेको फुट्नु होइन त्यो चाहिँ दुईटा फरक प्राविधिक कुरा हो. तर अब के बुझियो भन्दाखेरि माथिबाट बाँध माथिबाट पानी बग्यो भने चाहिँ ल फुट्यो भन्ने कुरा हिसाबमा एउटा त्रास चाहिँ सृजना हुन्छ.
1: तर आखिर चाहिँ ओभरफ्लो तपाईँले भनिहाल्नु माथिबाट. अब त्यो अहिले पनि हामी कतिको जोखिममा छौँ अहिलेकै त्यो कुरा गर्दा.
0: अब म भन्छु त्यसमा के छ भने त्यसरी बनेको चाहिँ नि ऊ धेरै त्यो गेगरानको चाहिँ बाँधको चौडाइ अब बाँध फुट्नलाई त्यसको के गरी फुट्छ भन्ने कुरा मैले के त्यसमा चाहिँ पक्षहरू हुन्छन् भन्ने कुरा अलिकति मैले औल्याउन चाहे. जस्तो त्यो बाँध केले बनेको छ जस्तो माटो अथवा बालुवा अथवा सामान्य त्यस्ता खालका चाहिँ साना कणहरूबाट बनेको छ भने त्यो बाँध पानी माथिबाट बग्ने बित्तिकै चाँडै चाँडै खियाउँदै चाहिँ त्यो चाँडै नै निकास हुन्छ. जस्तो यो चाहिँ हामीले एकचोटि यो झापाबाट उत्तरतिर यो इलाममा रतुवा खोलाको एउटा सानो खोला चाहिँ थुनिएको बेलामा बाँध त्यस्तै गरी ताल बन्यो र त्यो फुटाल्न भनेर चाहिँ हामी खोल्न भनेर हामी यहाँ काठमाडौँबाट हामी एउटा टोली गएको थियो र त्यहाँ हेर्दाखेरि त्यो त्यो जुन चाहिँ बलौटे चट्टान मक्किएको बलौटे चट्टान खसेछ भिरबाट र चाहिँ त्यो खोला थुनियो र ठुलो त्यहाँ ताल बनेको थियो र त्यसलाई चाहिँ अनि हामीले त्यहाँ जाने बित्तिकै के भन्यो ल उनीहरू त्यहाँ खन्ने काम पनि भइरहेको छ. तर खन्नुभन्दा धेरै त्यहाँ सबभन्दा ठुलो अर्को एउटा चाहिँ गल्ती के भइरहेको थियो भने मान्छेहरूको यो अहिले म त्यही भन्छु पर्यटन यो प्रकोप पर्यटन यो चाहिँ नगरौँ. यो त्यहाँ हेर्न जाने मान्छे यति धेरै चाहिँ त्यो खोलाबाटै गइरहेको थियो माथि ताल त्यो बाँध चाहिँ खनिरहेछ र तलपट्टि मान्छेहरू गइरहेको छ. अनि तुरन्त त्यहाँ हाम्रो त्यही बेलाको सिडिओ पनि सँगै हुनुहुन्थ्यो र उहाँलाई मैले के भने ल यो मान्छेहरूलाई तुरन्त हटाउनुहोस् यो किनभने यो बाढी आयो भने यो मान्छे सबै फेरि यहाँ अर्को चाहिँ दुर्घटना हुन जान्छ भने चाहिँ उहाँले तुरन्तै चाहिँ त्यहाँ आदेश दिनुभयो र चाहिँ नि खोलामा मान्छे पस्न 20 मिटरभन्दा माथि जानुस् त्यो सानो थियो त्यही भएर 20 मिटरभन्दा माथि जानुहोस् कोही पनि चाहिँ त्यहाँ खोलामा छिर्न नदिनु भनेपछि त्यो खनेको 45 मिनटमा त्यो ताल सबै सकियो होइन. हो मैले अब बालुवाको अब यदि चट्टानको अवस्था पर्यो जस्तो चट्टान पनि चाहिँ त्यो एङ्गुलर भनौँ न होइन त्यस्ता खालका चट्टान भएको बेलामा जुरेको बेलामा त्यहाँ चाहिँ हम्मे हम्मे पर्यो त्यसरी हामी ब्लास्ट गर्दाखेरि पनि खनेर पनि ब्लास्ट गर्दाखेरि पनि नगरेर निकै परिश्रम पछि त्यो चाहिँ ताल खोल्न सकियो. हो अब त्यसमा मेटेरियल केले बनेको छ र कति चौडा छ ताल त्यो बाँध जस्तो जुरेको बेलामा 400 मिटरको थियो अहिले पनि त्यो धेरै चाहिँ चौडा छ त्यो चौडा खियाउनलाई तुरन्त सम्भव छैन. तर त्यो ताल माथिबाट फेरि अर्को चाहिँ हिम पहिरो खसेर तालमा खस्यो भने चाहिँ अनि त्यसले चाहिँ फेरि अर्को खालको बाढी चाहिँ ल्याउन सक्छ. सम्भावना जोखिम त्यति मात्रै हो होइन. नत्र भनेदेखि अब त्यही ताल आफै फुटेर तुरन्तै जोखिम चाहिँ त्यस्तो ठूलो जोखिम चाहिँ नआउला.
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढीको प्रकृति यसको असाधारण क्षतिको कारण अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी बारे कुराकानी गरिरहेका छौं. हिमबाढी अध्येता तथा प्रकोप विज्ञ श्री कमल द्विवेदीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक.

0: कृषि मन्त्र नार्क सँग
1: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढ़ी पूर्व सूचनाको प्रणालीको प्रभावकारिता र आउँदा दिनमा नेपालले गर्नुपर्ने तयारी बारे हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्रीकमल द्विवेदीसँग कुराकानी गरिरहेका छौं। द्विवेदीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: अब चाहिँ हामी यस्तै जोखिम हुन नदिन अब गर्नुपर्ने काम र योजनामा केन्द्रित रहेर बढ़ी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ भोटेकोशी जस्तै तीव्र बहाव भएको नदीमा हामीले पूर्वाधार निर्माण गर्दा कस्ता कस्ता भौगोलिक पक्षलाई चाहिँ पर्याप्त ध्यान नदिएको देखिन्छ?
3: अब यस्तो खालको घटनाहरू भनेको जस्तो अब मलाई लाग्छ यो जुन अहिलेको रसुवा बाढी भोटेकोशी बाढी भनेको हाम्रो जीवित मान्छेहरूले नदेखेको कुरा हो, होइन? अब तर भौगोलिक रूपमा त्यो पहिला भएको थिएन भन्ने कुरा चाहिँ होइन। जुन अहिले ठूल्ठूला टारहरू त्यहाँ बनेका छन् नि, ती प्राय जसो टारहरू यस्तै खालका ठूला पहिरोहरू अथवा हिम पहिरोहरू गएर कुनै बेला परापूर्व कालमा चाहिँ बनेकै हो।
2: हाम्रा टारहरू देशका विभिन्न ठाउँमा
3: नदीका छेउमा रहेका, होइन? भनेपछि त्यो गेगरान आयो, पहिला चाहिँ त्यसमा के हुन्छ, गेगरान बगाएर ल्याउँछ, बगाएर ल्याएपछि त्यही पछि चाहिँ जुन पानी निस्किन्छ त्यसबाट, त्यो पानीले खियाउँदै खियाउँदै चाहिँ ती टारहरू सिर्जना हुन्छ, खोला बिस्तारै सानो ठाउँमा सीमित हुन जान्छ र ती टारहरू त्यसरी नै बनेका हुन्। अब हामीसँग के भइदियो भने, हो यो अध्ययन गर्नुपर्ने अनुसन्धान गर्नुपर्ने विषय हो, कुन टार कहिले बनेको थियो, कुन प्रकोप कहिले आएको थियो होला भन्ने कुराहरू, यी एकदम अनुसन्धानका विषयहरू, यो भौगोलिक अनुसन्धानका विषयहरू हुन्। किनभने पहिलाका चाहिँ नि डिजास्टर चाहिँ नि पहिलाका चाहिँ प्रकोपहरू जुन छ त्यो अध्ययन हुनुपर्छ, तर अब हामीसँग त्यो अब के भइदियो भने त्यो गर्ने खालको चाहिँ नि संस्थागत संरचना पनि भएन र त्यसले चाहिँ नि एक प्रकारले चाहिँ प्राथमिकता पनि पाएन, किनभने प्रकोप भइसकेपछि मात्र हामी हाम्रो आँखा खुल्छ। जस्तो अब मैले यो कुरा चाहिँ नि अब अनुसन्धानको विषयमा चाहिँ हाम्रो ठूलो चाहिँ कमजोरी छ, स्रोत साधन पनि छैन, मानव स्रोत पहिला गर्न सक्ने खालको चाहिँ नि त्यतिको चाहिँ नि मान्छेहरू पनि थोरै नै हुनुहुन्छ, किनभने छ र त भएका मान्छेलाई पनि त्यसरी अवसर चाहिँ संस्थागत रूपमा शून्यताले गर्दा अवसर पाइएको छैन। यस्तो खालको भइ नै रहेको कुराहरू हो। जस्तो अब खेतीबारीकै बेलामा पनि यो अनुसन्धान मैले आफ्नो व्यक्तिगत इच्छामा मैले गरे र चाहिँ नि त्यो तर समस्या के भइदियो भने अब त्यसपछि के गर्ने त भन्ने कुरामा बहस अगाडि बढेन। जस्तो अब वन्य संरचनाहरूको सुरक्षा, त्यहाँको चाहिँ नि जुन चाहिँ कामदारहरूको सुरक्षा, जो कसरी भाग्ने के गर्ने, त्यो चाहिँ अब यो जुन अर्ली वार्निङ भनौँ हामी त्यसलाई पूर्व सूचना प्रणाली नै पनि म सधैँ यही भन्थेँ कि, जस्तो अब मेलम्चीमा पनि हामीले देख्यौं नि, अब अहिलेको हाम्रो बाढी पूर्व सूचना प्रणाली
2: एकछिनपछि आउँ यसमा तपाईँले जो पहिला पनि यस्ता घटना हुन्थे यो अहिले हामीले हाम्रो पुस्ताले देखेको अथवा हामी जिउँदाले देखेको नयाँ घटना भयो, तर योभन्दा अगाडि पनि यस्ता घटना हुन्थे र तिनै घटना भएकै कारणले गर्दाखेरि अहिले नदी आसपासका नदी किनारमा ठूला टारहरू बनेको कारण चाहिँ त्यही हो भनेर तपाईँले प्रश्न पार्नुभयो। मैले तपाईँले अघिले यो पूर्व सूचना प्रणाली र अब गर्नुपर्ने काममा हामी केही बेरपछि आउँछौ। त्योभन्दा अगाडि चाहिँ यो जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा भइरहेको परिवर्तनले यस्ता घटनाको जोखिम बढ़ाइरहेको छ कि हामीले यसलाई अझै पर्याप्त गम्भीरतापूर्वक लिएका छैनौं?
3: एकदम। त्यो चाहिँ कस्तो भनेदेखि, जुन ठाउँमा हिजो पानी पर्थ्यो अथवा चाहिँ बरफ वर्षैभरि बरफ रहन्थ्यो, हिमरेखामाथि सर्दैछ, एकदम द्रुत गतिमा सर्दैछ। मैले अगाडि गरेको त्यो 2007 गरेको अध्ययनमा मैले के म आफै अचम्ममा परेँ कि, मैले कति रेटमा चाहिँ माथि सर्दै रहेछ त भनेर मैले अध्ययन गरेको थिएँ। अब अहिलेको त मैले अहिले तत्काल त मैले गरेको छैन अध्ययन, त्यो बेला गर्दाखेरि लगभग 13 मिटर प्रति वर्ष उचाइमा सर्दै गएको देखियो कि, त्यो भनेको भर्टिकल है, ठाडो माथिपट्टि 13 मिटर प्रति वर्ष चाहिँ हिमरेखा माथि सर्दै गएको चाहिँ देखियो। भन्दाखेरि त त्यो त म त डढाएँ त्यसपछि, ओहो भनेपछि त यो हाम्रा चाहिँ हिमाली क्षेत्रमा त यसले त धेरै ठूलो समस्या ल्याउँछ भन्ने चाहिँ म त्यो बेलादेखि नै मैले चाहिँ पताल मलाई आफै चाहिँ कन्भिन्स भएको बाटो कुरा हो त्यो, होइन? भन्दाखेरि अब त्यसरी के भइदिइरहेछ भने, हिमरेखा स्वाट्टै माथि सर्ने र माथि चाहिँ नि जहाँ पानी जहाँ हिउँ पर्थ्यो बरफ चाहिँ नि जम्थ्यो त्यहाँ चाहिँ पानी पर्ने हुँदाखेरि त्यसले खियाउने प्रक्रिया फरक खालको प्रक्रिया हुन्छ, पानीले खियाउने होइन, गहिरो गहिरो गहिरो भ्याली जुन चाहिँ नि उपत्यकाहरू बनाउँदै भी सेपको भनौँ न हामी चाहिँ नि ओ भी सेपको हुने बित्तिकै त त्यो अब हाम्रो यतिकै पनि पहाडहरू उचालिँदै गएको छ भन्दा तल कोतरेर चाहिँ भी सेपको ठाडा चाहिँ नि भित्ताहरू भएपछि त त्यो त्यसका चाहिँ नि दुईतिरबाट खस्ने चाहिँ नि पहिरो आउने होइन भन्दाखेरि त्यसरी खस्दै जाने चाहिँ नि गेगरानको सृजना हुने बग्दै आउने चाहिँ प्रक्रियाहरू एकदम द्रुत गतिमा भइरहेका छन् भन्दाखेरि र अब त्यहाँ जस्तो हिमरेखा माथि सरेर गएपछि त के भयो भने त्यहाँ अब त्यहाँ भएका हिउँ पनि जस्तो माटो मुनि जमेर बसेको हिजोको चाहिँ नि चाहिँ जुन हिमनदीभित्रका चाहिँ नि बरफहरू पनि पग्लिँदै जाने भए र त्यसलाई छेकेर बसेको बाँधको पछाडिको बरफ पनि चाहिँ पग्लिँदै गएर त्यो हिमतालहरू सृजना हुँदै गएर ठुलो ठुलो ठुलो ठुलो हुँदै गएको छ हिमतालहरूका चाहिँ नि आकार चाहिँ एकदम ठुलो ठुलो हुँदै गएको चाहिँ नि छ
2: र अब यो मानवीय क्रियाकलाप पनि यसको एउटा प्रमुख कारण हुन सक्छ
3: यस्तो मानवीय क्रियाकलाप प्रत्यक्ष रूपमा होइन अप्रत्यक्ष रूपमा चाहिँ जुन अब यो जुन हाम्रो कार्बन उत्सर्जनका कुरा छन् नि त त्यस कारणले गर्दाखेरि नै यो चाहिँ अहिले व्यापक चाहिँ रूपमा चाहिँ यो हिमाली क्षेत्रमा चाहिँ जुन अब तापमान वृद्धि भइरहेको छ विश्व तापमान वृद्धिकै असर हो त्यो
2: अब यस्तो घटना अकल्पनीय विपद भनेर पन्छिन मिल्छ कि उपलब्ध वैज्ञानिक तथ्यका आधारमा चाहिँ हामीले जोखिमको पूर्वानुमान अथवा अनुमान पहिले नै गर्न सकिन्थ्यो
3: अब केही मैले भने केही अध्ययन गरेर गरिएको पहिला पनि अध्ययनहरू भएको छ गर्न नसकिने नै चाहिँ होइन तर समस्या अब त्यसले कति प्राथमिकता पाउँछ भन्ने कुरा हो होइन अब मैले यो कुराहरू मैले धेरै पटक गर्दै आएको छु मैले धेरै लामो समयदेखि नै यो कुरा अब हामीले यी भीर यी घाँटीको तरबार भनौँ न हाम्रो घाँटीको तरबार राखिरहने कि यी तरबारहरूलाई चाहिँ नि अलिकति धार चाहिँ नि त्यसको चाहिँ नि भुत्याउने होइन त्यसलाई चाहिँ भुत्ते बनाउने भनेपछि हिमतालमा भएका जमेर बसेका हिमताल चाहिँ नि जुन माथि बनेका हिमतालहरूको सतह घटाउनेतिर हामी चाहिँ जानुपर्छ त्यसलाई बिस्तारै चाहिँ नियन्त्रित रूपमा त्यसलाई चाहिँ नि खोलेर त्यसको पानी त्यसरी त्यहाँ राखेर हामी हिमताल यति एउटा बन्यो चाहिँ नि हाई चाहिँ नि के अरे एकदम उच्च जोखिम भनेर कराएर बस्ने कि यो 20 वर्ष भइसक्यो हामी होइन
2: तपाईँले भन्नुभयो नि यो भुत्ते बनाउने यो हामीसँग त्यस्तो खालको चाहिँ जनशक्ति क्षमता प्राविधिक ज्ञान अथवा प्रविधि छ
3: अब म तपाईँलाई इम्जा ताल जुन चाहिँ को अनुभव सुनाउँछु र इम्जामा पहिला छोरोल्पामा चाहिँ यो नेदरल्यान्डको चाहिँ सहयोगमा त्यो 3 मिटर चाहिँ ताल घटाएको हो होइन त्यो चाहिँ अलिकति मैले यो क्षेत्रमा अध्ययन सुरु गर्नुभन्दा अगाडि नै हो र पछि हामीले चाहिँ नि त्यो इम्जाको चाहिँ नि 3.5 मिटर चाहिँ घटाउन त्यो घटाउने काम
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: अझ पनि देखिन्छ भनेपछि ती क्षेत्रहरूलाई चाहिँ नियन्त्रित रूपमा चाहिँ त्यसलाई चाहिँ नि कम्पो गर्न सकिन्छ कि यो बहसको विषय हो है मैले यो
2: अब अहिले यो उद्धार राहत र पुनर्स्थापनाको काम गरिरहँदाखेरि त्यसतर्फ पनि सरकार र सम्बन्धित क्षेत्रले ध्यान पुर्याउनु जरुरी
3: त्यसतर्फ बहस जानुपर्छ र जस्तो ताल बन्यो भन्ने मात्रै होइन कि त्यो ताललाई नियन्त्रित रूपमा म त त्यही भन्छु अझ एक स्टेप अगाडि पनि मैले सोचेको हो यो धेरै 20 वर्ष अगाडि नै मैले यो कुराहरू अगाडि ल्याएको थिएँ तर सुनवाई चाहिँ त्यति धेरै भएन जस्तो हामीले ताल बन्यो भनेर मात्रै बस्ने कि ताल बन्न सक्ने क्षेत्रहरू पनि छन् जस्तो अहिले 20 वर्षमा मैले हेर्दै गर्दाखेरि सगरमाथा क्षेत्रमा अहिले फेरि तालहरू त्यहाँ जसरी हिजो 50-60 वर्ष अगाडि चाहिँ छोरोल्पाको अवस्था जस्तो थियो त्यस्तै गरी बरफका साना साना चाहिँ पोखरीहरू सृजना हुँदै त्यो जुन चाहिँ जो मोरेनको बाँधले चाहिँ छेकेर त्यो बन्ने प्रक्रिया सुरु भइसकेको छ कतिपय हिमनदीको अघिल्लो भागमा भनेपछि त्यहाँ अहिले नै हामीले कोतरेर त्यहाँ चाहिँ नि त्यसबाट चाहिँ पानी चाहिँ निकास गरिदिने सकेदेखि त त्यो ताल नै बन्दैन ताल बन्ने किन भन्दा अगाडिपट्टि अग्लो मोरेनको बाँधले छेक्यो त्यसलाई चाहिँ पानी त्यो माथिबाट बग्न सकेन र पछाडि भएको हिउँ पग्लिँदै अथवा बरफ पग्लिँदै पग्लिँदै ताल ठुलो हुँदै जाने हो होइन। भनेपछि हामीले त्यहाँ त्यो पानी ठुलो चाहिँ मात्रामा पानी जम्ने अवस्था नै सिर्जना हुन नदिन पनि सक्छौ कि अब यो
2: अगाडि
3: बढाउनु जरुरी छ।
2: श्रीकमल दुवेदीजी अब चाहिँ यो पूर्व सूचना प्रणालीको कुरा गरौं। भोटे कसी जस्तो अचानक विकसित हुने घटनाका लागि हाम्रो अहिलेको पूर्व सूचना प्रणाली कतिको सक्षम छ?
3: अब हेर्नुहोस् अहिलेको बाढ़ी पूर्व सूचना प्रणाली भनौँ होइन, बाढ़ी पूर्व सूचना प्रणालीको प्रविधि के हो त भन्दा जस्तो पुलको अथवा कुनै एउटा चाहिँ नि जमिनमा चाहिँ नि एउटा लेजर क्यामेरा राखिएको हुन्छ, जुन लेजरले चाहिँ नि त्यसले चाहिँ नि प्रकाश जुन छ त्यसले चाहिँ तलब चाहिँ नि पानीको सतहमा त्यसले चाहिँ नि ठक्कर दिएपछि त्यो परावर्तन भएर माथि जान्छ र कति समयमा त्यो माथि आउँछ भन्नेबाट पानीको सतह कति छ भन्ने कुरा चाहिँ थाहा हुन्छ। अब तपाईँको बिस्तारै त्यो पानी चाहिँ नि बढ्दै जाँदाखेरि अथवा बिस्तारै अथवा अकस्मात बढ्दाखेरि पनि के हुन्छ त भन्दाखेरि त्यो लेजर क्यामेराले त्यो चाहिँ पानी कति बढ्यो भन्ने कुरा चाहिँ त्यसले चाहिँ नि त्यसरी चाहिँ सूचना प्रणाली चलेको थियो। अब अहिले के भयो तपाईँ हामीले देख्यौं त्यो छाल सुनामी जस्तो चाहिँ नि छाल एकैचोटि आएर त्यो त्यो सम्पूर्ण प्रणाली नै बनाउँदा त अब हिजो अब पानी अब जुन सतहमा थियो त्यसपछि त त्यो त्यो उपकरणै बग्यो भनेपछि त्यसले केही पनि सूचना दिन सकेन। भनेपछि अब यस्तो खालको चाहिँलाई चाहिँ अब जस्तो अब मैले अघि तपाईँलाई सुरुमा जोडेँ हामीले एउटा अनुसन्धान गर्नुपर्ने विषय के छ, अलिकति अनुसन्धान मैले त्यसलाई मैले एउटा खेतीबारीको अनुसन्धानको क्रममा एउटा चाहिँ नि सुझावको रूपमा पनि मैले दिएको थिएँ। जस्तो त्यो जुन भूकम्पीय तरङ्ग जुन सृजना हुन्छ नि हो त्यो चाहिँ त्यसलाई चाहिँ अलिकति प्रयोग गरेर पनि सूचना प्रणाली बनाउन सकिन्छ कि भन्ने पनि मेरो सोच थियो। तर अब म आफै चाहिँ भूकम्पको चाहिँ नि अब चाहिँ विज्ञ होइन त्यसले गर्दाखेरि अब तर त्यतातिर त्यति धेरै चाहिँ नि काम अगाडि बढेन। तर अहिले तर
2: मैले जोडेँ अब भूकम्प प्रविधिका जानकार र हिम तथा यो प्रकोप प्रविधिका जानकारहरू बीचको सहकार समन्वयको पनि खाँचो देखियो
3: त्यहाँ देखियो र त्यसपछि अलिकति चाहिँ है अब अलिकति बाहिर विदेशका चाहिँ केही चाहिँ विज्ञहरूले चाहिँ यस सम्बन्धमा चाहिँ अध्ययन चाहिँ गरिसकेका छ गर्न थालिसकेका छ र यो प्रयोग गर्न सकिन्छ कि भन्नेतिर नै अगाडि बढ़िसकेका छ। त्यो एउटा एउटा चाहिँ मैले गर्न नसकेको मैले एउटा एउटा काम चाहिँ त्यो एउटा मैले धेरै मैले प्रयास गर्दा नि नसकेको अनुसन्धानको चाहिँ नि एउटा क्षेत्र चाहिँ त्यो हो। र अब अरू पनि जस्तो अब बाहिरतिर चाहिँ कस्तो पनि हुन्छ भने डप्लर रेडार भन्छ, रेडारले चाहिँ त्यस्तै अब यो रेडियो फ्रिक्वेन्सी चाहिँ त्यो छोड्ने र त्यसपछि फर्केर आउँदाखेरि त्यो जस्तो स्थिर हुन्जेलसम्म त्यसले केही पनि ऊ गर्दैन र जब त्यो चल्छ नि जमिन चलेको चाहिँ पत्ता लाउने त्यस्तो खालको चाहिँ नि प्रविधि पनि छ। अब त्यो त्यो खालका प्रविधि पनि छन्। तर अब अहिलेको अवस्थामा जुन अहिलेको जुन त्रिशुली बाढी जुन अथवा यो भोटेकोसी बाढी जुन छ अब यसमा चाहिँ एकदमै अचम्मित हुनुपर्ने कुरा चाहिँ के भन्दाखेरि त्यो यति छिटो आयो नि जस्तो मैले कल्पना पनि गरेको थिइनँ। मैले त के सोचिरहेको थिएँ भने यो बाढी सिर्जना भएर जो भूकम्पीय तरङ्ग आयो मैले त्यो भूकम्पीय तरङ्ग पनि मैले त्यहाँ चाहिँ त्यहाँ कार्यरत साथीहरूसँग मैले के छ है भन्ने हामी चाहिँ सम्पर्कमै थियौँ र त्यो अलिकति मैले हेरेँ पनि होइन अनि के भन्ने भयो भन्दा त्यो पछि आएको भूकम्प चाहिँ त्यो तरङ्ग बाढी सिर्जना भइसकेपछि आयो भन्नेमै हामी थियौँ होइन। तर यति चाहिँ नि झन् 7 मिनटमा त्यो के जुन चाहिँ भन्छ के त्यो उसको चाहिँ नि रसुवागढी भन्सारै आइपुग्यो भन्ने चाहिँ नि त्यति द्रुत गतिमा आइपुग्नेमा चाहिँ हामी अलिकति त्यो त्यो चाहिँ म चाहिँ आफू अचम्मितै भएँ।
2: र अब त्यसतिर पनि ध्यान दिनुपर्ने खाँचो छ। अब यो उच्च हिमाली क्षेत्रमा चाहिँ हिमनदी बरफ चट्टान र सम्भावित हिमतालको निगरानी गर्ने त्यस्तो खालको उपकरण सेटेलाइट सेन्सर ड्रोन वा एआई के हुन सक्छ तपाईँले देखेको चाहिँ के हो?
3: अब निगरानी त तपाईँले भनिहाल्नु तर म चाहिँ अझ पनि के भन्छु भने निगरानी गरेर बसिरहने कि त्यो चाहिँ नि त्यसको जोखिम कम गर्नेतिर जाने
2: भुत्ते बनाउने कुरा
3: हो भुत्ते बनाउनु म त के भन्छु त्यो किनभने निगरानी गरेर के हुन्छ भोलि त्यो फुट्यो भने जस्तो समस्या के भने त्यहाँ पानीको जुन मात्रा जुन ठुलो एउटा चाहिँ कुण्ड त्यहाँ बनिरहेछ भने त्यो कुण्डमा त्योभन्दा माथि अब किन अघि तपाईँले जुन यो ग्लोबल वार्मिङ हामीले यो तापमान जलवायु परिवर्तनका कुरा गर्यौं नि अब त झन् माथि माथि माथि माथिसम्म चाहिँ हिमरेखा सर्दै सर्दै गएर त अब त माथि माथि त त्यो बरफ पग्लिने क्रम त अझ द्रुत गतिमा हुन्छ भने त्योभन्दा माथिल्लो क्षेत्रबाट चाहिँ पहिरो हिम पहिरो अथवा पहिरो नै पनि खसेर त्यो तालमा खस्यो भने त अब फेरि प्रकोप आउने भयो भन्दाखेरि त्यो कारणले गर्दा त्यस्ता खालका जोखिमहरूलाई कम गर्नेतिर हामी जाने कि अब भन्ने बहस गर्नु जरुरी छ।
2: एकदम श्रीकमल दुवेदीजी अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौं र अघि नै तपाईँले अलिकति भन्नुभयो यो भइरहेका जोखिमयुक्त हिमताललाई यो बुद्धि बनाउने कुरा तपाईँले भनेको जस्तै अब हामीले गर्नुपर्ने यस्ता खालका जोखिम हुन नदिन, जसरी अस्तिको बुधबार भोटेकोसी नदीमा अचानक बाढ़ी आइसकेपछि अहिले पनि उद्धार र राहत तथा खोजको काम भइरहेको छ, खोज र उद्धारको काम नै पूरा हुन सकेको छैन पाँच दिन बितिसक्दा पनि। अब यस्तो घटनाले के पाठ दियो र अब हामीले गर्नुपर्ने काम चाहिँ के हो?
3: अब गर्नुपर्ने त हेर्नुहोस्, एउटा सबभन्दा ठूलो कुरा त संस्थागत शून्यता छ। अब हामीले यो कुरा गर्यौं भनेदेखि मैले पनि धेरै मैले आफ्नो इच्छाले यो चाहिँ गर्दै आएको हो, मैले एकदम तीव्र इच्छाले मात्रै म यसरी अनुसन्धानमा टिकेर बस्न सकेको हो, यसमा मलाई कुनै संस्थागत सहयोग अथवा त्यस्तो खालको केही पनि मैले पाएको छैन। तर के छ भने अब हामीले ए भन्दाखेरि एउटा ठूलो संस्थागत शून्यता छ। संस्थागत शून्यताले के हुँदो रहेछ भनेदेखि अर्को एउटा पुस्ता तयार गर्नु, जस्तो मैले अर्को एउटा पुस्ता तयार गर्नु मैले दुःख साथ भन्नुपर्छ कि मैले सकिनँ, अब अर्को पुस्ता त किन संस्था नै छैन यस्तो खालको अध्ययन गर्नेको लागि होइन अनुसन्धानको लागि, भनेपछि मैले अर्को पुस्ता तयार गर्न सकिनँ, अर्को सिकाउन सकिनँ, अब त्यो एउटा दुर्भाग्य त्यो भइदियो। र अब अहिले तपाईँले यो हिमबाडी सम्बन्धी यसो भए हामीसँग यस्तो मान्छे छैन, विदेशी संस्थाले गर्छ भन्ने खालका चाहिँ नि यस्ता खालका कुरा आउँछ, त विदेशीले तपाईँको सबै चित्त गर्दैन। अब अहिले त देख्यौँ हामीले आखिर आफै बलियो हुनुपर्छ नि, देश बलियो बनाउने भने त हामी आफै बलियो हुनुपर्छ, हाम्रा संस्थाहरू बलियो हुनुपर्छ। यदि यो हाम्रो रोग हो भनेदेखि त्यो रोगको उपचार गर्ने डाक्टर चाहियो,
2: एकदम
3: अस्पताल चाहियो होइन। अब हामीलाई चाहिँ पहिला चाहिँ नि अब हामीलाई चाहिँ मुटु सम्बन्धी यस्ता खालका चाहिँ नि धेरै कम हुन्थ्यो होइन, अब अहिले त्यो बढ्दै गएको छ, नसर्ने रोग भनौँ न बढ्दै गएपछि अहिले हाम्रा चाहिँ स्पेसलाइज चाहिँ हस्पिटलहरू जसरी खुल्याएको छ नि, त अब यो पनि हाम्रो जमिनको चाहिँ हाम्रो भूगर्भको चाहिँ अथवा समस्या ठूलो समस्याको रूपमा आएपछि यसलाई पनि उपचार गर्ने अस्पताल चाहियो, विज्ञहरू चाहियो होला त्यसका चाहिँ नि, तर त्यस्ता खालका संस्थाहरू अहिले छैनन्।
2: भनेपछि सबैभन्दा ठूलो कुरो त त्यो संस्था र विज्ञहरूको खाँचो देख्नुहुन्छ
3: पक्कै हो।
2: अब अरू त्यसपछि तपाईँले गर्नुपर्ने,
3: त्यसपछि अब प्रविधिका कुराहरूमा पनि हामीले बहस गर्नुपर्छ, जुन अहिले बाढ़ीलाई मात्रै पानीको सतहलाई मात्रै नाप्ने खालको चाहिँ नि बाढ़ी पूर्वानुमान भन्दा पनि जमिन हल्लिएको अथवा चाहिँ जमिन चलेको रूपमा चाहिँ नि कसरी गर्ने, यदि हाम्रो संरचना हेर्नुहोस् मैले यो भन्दै आएको कुरा हो, तर यो जुन चाहिँ हाम्रा यत्र धेरै चाहिँ नि यो चाहिँ नि विद्युत आयोजनाहरू चाहिँ छन् र ती चाहिँ यस्ता खालका जोखिममा छन् र त्यसलाई चाहिँ बचाउनलाई के गर्न, जस्तो सुरक्षाका उपाय गर्नलाई हामीले बहस गरेर त्यसपछि प्रविधि विकास गरेर के गर्न सकिन्छ भन्नेतिर हामी जानै पर्छ।
2: हो, अघि अब तपाईँले यो पूर्व सूचनाको कुरा नै गर्नु भएको थियो, अहिले हाम्रो हेर्दाखेरि यो पूर्व सूचना पाउँदा पाउँदै पनि त्यो उद्धारको संयन्त्रसम्म पुग्दाखेरिको कमजोरी पनि देखियो। अब तपाईँको सुझाव चाहिँ पूर्व सूचना प्रणाली राखेर राखिसकेपछि चाहिँ मानिसलाई सुरक्षित ठाउँमा सार्नको लागि समय चाहिँदो रहेछ, हाम्रो सूचनादेखि उद्धार संयन्त्रसम्म चाहिँ के कुराहरू सुधार गर्नुपर्ने देख्नुहुन्छ?
3: अब शिक्षाको कुरामा जोडेँ मैले होइन, तपाईँले दिएको सूचनालाई जस्तो सुरक्षित ठाउँमा जानुहोस् भन्न भन्नुभयो होइन, अब त्यो सुरक्षित ठाउँ भनेको कहाँ, त्यो कुरा त त्यहाँको त्यो समुदाय हो, समुदाय पहिला विज्ञहरूले सुरक्षित ठाउँ देखाएर त्यहाँ जाने बाटो बनाएर र यसरी जानुस् भनेर सिकाउनु पर्यो नि त। तपाईँलाई पूर्व सूचना पाए पनि र अब सेल्फी खिच्न जाने भने त मैले अब यो अहिले अहिलेको अब चलन चल्तीको बोली नै भनौँ होइन, मान्छेहरू बाढीमा चाहिँ सेल्फी खिच्न गएर मान्छे मरेको केस भयो होइन, कतिपय चाहिँ अहिले त आइसकेको छ यो
2: कुरा नपत्याएको
3: नपत्याएको भनेपछि अब यो खालको चाहिँ अब यो भनेको शिक्षा हो भनेको यो भनेको के तपाईँको यो समस्या हो भनेदेखि यो कुरा बच्चैदेखि यो चाहिँ शिक्षामा भयो भने दिमागमा बस्छ हेर्नुहोस् मान्छेको है। अब यो पछि सिकाएको कुराहरू चाहिँ अलिकति भन्दा चाहिँ बच्चैदेखि जस्तो अब भनेपछि हाम्रो शिक्षा प्रणालीमा हामीले चाहिँ यस्ता कुराहरू चाहिँ राख्नु पर्यो र के गर्ने के नगर्ने भन्ने कुरा कहाँ चाहिँ जाने कसरी भाग्ने भन्ने कुराहरू पहिल्यै पूर्व तयारीमा चाहिँ हुनुपर्छ। यो सूचनामा त त्यही समस्या के भइदियो, एउटा त अब हाम्रो सूचनाभन्दा पहिला बाढी आयो मैले अघि भने त यो एकदमै चाहिँ नि अस्वाभाविक चाहिँ नि छ, यसको अनुसन्धान हुनु अझ पनि गहन अनुसन्धान हुनु जरुरी छ। अब त्यसपछि चाहिँ त्यो सूचना पाएर पनि के गर्ने त भन्ने कुरामा चाहिँ जस्तो अब मान्छेहरू खोलै खोला भागेको पनि देखिन्छ, अब अथवा बाटै बाटो भागेको देखियो नि त, त्यो आएको बाढ़ीलाई जित्न 50 मिटर प्रति सेकेण्डसम्मको गतिमा आएको बाढ़ीलाई त मान्छेले दौडेर जित्न सक्दैन, भनेपछि माथिल्लो उचाइमा जो माथिल्लो उचाइमा भाग्यो उनीहरू बाँचे होइन, जो फोटो खिच्ने अथवा चाहिँ नि त्यही खोलै खोला सरी अब त्यो बाटै बाटो चाहिँ भागे त्यही सतहमा भागे उनीहरूलाई चाहिँ बगायो बाढ़ीले होइन, यो चाहिँ एकदम पहिल्यै के गर्ने कसो गर्ने भन्ने पूर्व
2: तयारी र चेतना जरुरी
3: छ।
2: अब हामी अन्त्यमा चाहिँ अब नदी किनारमा रहेका बस्ती र पूर्वाधारलाई के गर्ने, स्थानान्तरण, जोखिम अनुसार निर्माण मापदण्ड कडा बनाउने अथवा अरू उपाय के प्रभावकारी हुन्छ?
3: अब यस्तो खालको यो अब यो यस्तो खालको घटना भनौँ न सधैँ हुने घटना होइन, यो यो लगभग अब अब तर के छ भने हामी जोखिमलाई चाहिँ जस्तो योजनाबद्ध रूपमा त्यो जोखिमलाई कसरी सम्बोधन गर्ने भन्ने गरेर नै हामीले चाहिँ बस्तीहरू विकास गर्नुपर्ने हुन्छ, सुरक्षाका उपायतिर पनि हामी जानुपर्ने हुन्छ। जस्तो अब म त के भन्छु भने खोलाको अहिले अलिकति कतिपय हामीले बस्तीहरूको हामीले हेऱ्यौं भनेदेखि नदीपट्टि चाहिँ नि टेको लगाएर जबरजस्ती चाहिँ नि त्यो घरहरू बनाएर पनि त्यहाँ चाहिँ बसेको देखिन्छ नि होइन, किनभने कारण के भन्दा यसको अर्को पक्ष हुँदो रहेछ हेर्नुहोस् होइन, तपाईँको चाहिँ नि यो भनेको आर्थिक रूपमा सामाजिक आर्थिक कारणहरू हुँदो रहेछ होइन। अब तपाईँले गाउँमा सुरक्षित ठाउँमा घर त छ तर अब बाटो छेउ पसल राखेर चाहिँ त्यहाँ चाहिँ नि यसो अलिकति भाडा खाने अथवा चाहिँ पसल चलाउने भन्ने चाहिँ हुने बित्तिकै मान्छेले चाहिँ नि जोखिम मोलेरै पनि त्यस्तो ठाउँमा चाहिँ नि बस्ने चाहिँ हुँदो रहेछ होइन। तपाईँ हामीले जति भने पनि ती जोखिमयुक्त ठाउँहरूमा मान्छेहरू चाहिँ नि आर्थिक रूपमा जबसम्म सक्रिय त्यो ठाउँ हुन्छ बाटो छेउमा खोला किन बाटो छेउ हामी फेरि हाम्रो हिमाली क्षेत्रमा त ठुला ठुला चाहिँ नि सम्म जमिन छैन भनेपछि त्यही चाहिँ नि खोला किनारको अलिकति जुन अघिल्लो बाढीले बनाएको चाहिँ नि त्यो टार भनौँ न त्यहीमा बस्ती विकास हुँदै गइरहेको छ, विस्तार पनि हुँदै गइरहेको छ र खोलालाई अलिअलि मिच्दै मिच्दै पनि गइएको छ। अब यो चाहिँ खोला बगर भनेको चाहिँ खोलाको सम्पत्ति हो, उसले एक वर्षमा प्रयोग गर्ला, दुई वर्षमा प्रयोग गर्ला अथवा चाहिँ नि तपाईँको चाहिँ सय वर्ष हजार वर्षमा प्रयोग गर्ला, एकचोटि गर्छ दुई दिन गर्छ अथवा दुई घण्टा गर्छ त्यसपछि फेरि खोला साधारण रूपमै बग्छ, तर हामीले त्यो कुरा बुझेर चाहिँ हाम्रो विकास गर्नुपर्छ।
2: अब जाँदा जाँदै हामीले भन्न छुटाएका तपाईँले भन्नुपर्ने कुराहरू सरकारलाई सुझाव स्थानीय बासिन्दा अहिले जसले हाम्रो यो कुराकानी सुनिरहनु भएको छ के आग्रह गर्नुहुन्छ?
3: अब धमिलो पानी बगेको अब खोलाहरूमा सचेत रहौँ, धमिलो पानी गेगरानयुक्त पानी भनेको त्यसको घनत्व बढी हुन्छ, त्यसमा छिर्ने त्यसमा तर्ने अथवा यस्तै सेल्फी लिन जाने यस्ता कामहरू नगरौँ। अब एक आपसमा यस्तो खालको प्रकोपमा सबभन्दा ठूलो सहयोग भनेको एक आपसमा चाहिँ नि सूचना आदान प्रदान, जस्तो अहिले पनि माथिबाट फोन आएर तलबाट कतिजना भाग्न सफल हुनु भएको छ भने कतिपय फेरि फोटो खिच्न जानु पनि भएको छ होइन, त्यो हिसाबमा त्यस्तो नगरौँ, गलत कुराहरू नगरौँ, बचौँ। यो चाहिँ प्रकृतिसँग जिस्किनु भनेको जीवनको मूल्यमा चाहिँ जिस्किनु हो होइन यसरी, र भने चाहिँ सबभन्दा ठूलो कुरो भनेको माथिल्लो तल्लो चाहिँ तहका मान्छेहरू बीचमा चाहिँ नि कम्युनिकेसन अहिले राम्रो छ, के भयो भने यो मोबाइलको विस्तारले गर्दाखेरि मोबाइलबाट चाहिँ तुरुन्तै सूचनाहरू आदान प्रदान हुन गयो, जस्तो औपचारिक भन्दा पनि अनौपचारिक रूपमा पनि सूचना आदान प्रदान हुन गएको छ। यस्ता कुरालाई विस्तार गरौं र यो जोखिमहरू चिनौं, आफ्नो वरिपरि के जोखिम छ त्यो चिनौं र त्यो अनुसारको चाहिँ आफ्नो जीवनशैली बनाऊ।
2: धेरै धेरै धन्यवाद श्री कमल दुवेदीजी तपाईँलाई समय र जानकारीको लागि।
3: म पनि अवसर दिनुभयो मेरो आफ्नो विचारहरू राख्नलाई, हस् धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो हिमबाड़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदी। आजको कार्यक्रममा हामीले भोटेकोशी बाढ़ीको प्रकृति, यसको असाधारण क्षतिको कारण, अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम, पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सो क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-4943-33, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घरमा रहेन रङ्गाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाण्डु मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्क विहीन। पाँचौं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दबी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियेभमा रूसको ड्रोन आक्रमण। कम्तीमा 37 जनाको ज्यान गयो। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोश नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको हो। यसै गरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी विचरण भएका छन्। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रभावितको खोज र उद्धारको काम आज 5 दिन पनि निरन्तर छ। बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोज र उद्धारका लागि निरन्तर सरकारले काम गरिरहेको छ। आयोजनाको सुरूङसँगै जंगल क्षेत्र र नदी किनारमा पनि खोजीको काम तीव्र रूपमा अघि बढ़ेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारका लागि हरेक दिन सुरक्षाकर्मीको संख्या बढ़ाउँदै लगेको जानकारी दिनुभएको छ। खोज र उद्धारका लागि सुरक्षाकर्मीसँगै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग भइरहेको छ। विकट क्षेत्रमा राहत पुग्न नसकेको भन्दै पालिकाका जनप्रतिनिधिले संघ सरकारको ध्यान आकर्षण गराएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा जलसतह बढ़ेपछि काठमाण्डु मुगलिन सड़क खण्ड पुनः पूर्ण रूपमा अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट कटान गरेपछि सड़क यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको गजुरी प्रहरीले जनाएको छ। सड़कको केही भाग कटानमा परेको र आवागमन जोखिमपूर्ण बनेको छ। आज बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाण्डु मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्ड केही समयका लागि बन्द गरिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा आएकामा केही समयमै त्रिशुली नदीमा फेरि जलसतह बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़क कटान भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार धादिङ क्षेत्रमा अहिले त्रिशुली नदीको जलसतह खतराको तहभन्दा झण्डै 3 मिटर माथि पुगेको छ। सड़क अवरोध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाड़ी अलपत्र परेका छन्। यात्रुहरूलाई नदी तथा सड़कको जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। भोटकोशीको बाढ़ी त्रिशुली नदी हुँदै तलतर्फ आइरहेकाले रसुवा, नुवाकोट, धादिङ र चौनका नदी तटीय क्षेत्र समेत उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। खोज उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग र बागमती प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै छ। ठूलो वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ़ने र सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि।
1: थप जानकारी तथा बुकिङका लागि
5: 0942538888 98012538888।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
7: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म,
7: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
6: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
7: इतिहास, गाथा र कथा, गाँठका कुरा।
6: गाँठका कुरा
7: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा। गाँठका कुरा
8: सिधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी कोष र प्रधानमन्त्री कोष मार्फत बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाइएको छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाई छ। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि 7.5 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वागले बाढ़ी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। नुवाकोटमा हिजो भएको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार, राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले बाढ़ीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 ठाउँमा तुरन्तै बेली ब्रिज राखिने समेत जानकारी गराउनुभयो। रसुवाको भोटेकोशी बाढ़ीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिनाई हुँदै गएर राख्ने ठाउँको अभाव हुनका साथै संक्रमण फैलिने जोखिम देखिएपछि शनाखत नभएका शव जमीनमा गाड्न शुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाड़िएका छन्। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमदाल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुसन्धान शुरू गरिएको छ। अहिलेसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेसुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, लोमान्ताङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरेको हो। एक्याप लोमान्ताका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमामा 18 र 19 नम्बर स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका 2 मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको छ। अब विदेशको खबर, युक्रेनको राजधानी किएव नजिकैको एक डिपोमा रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा 37 जनाको ज्यान गएको छ। राजधानीको पश्चिमी उपनगर नजिक रहेको डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको युक्रेनको भनाई छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बस्ती नजिकै गोला बारूद राखिनु गलत भएको बताउनु भएको छ। रूस र युक्रेन दुवैले अहिलेका महिनाहरूमा एकअर्कामाथि लामो दूरीको आक्रमण तीव्र बनाएका छन्। विस्फोटले वरपरका आवासीय क्षेत्रहरूका साथै वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहलाई पनि लक्षित पुर्याएको छ। डिपो कियेभको पश्चिमी बाहिरी क्षेत्रको मिला शहरमा रहेको छ। अब खेल खबर, तेस्रो संस्करणको एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूहमा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, त्यसै गरी कतार, कुवेत, ओमान, कतार, सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बांगिया रहेको YSDQAM क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशूली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्क विहीन। 5औं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियेभमा रूसको ड्रोन आक्रमण, कम्तीमा 37 जनाको ज्यान गयो। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै।
9: सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न।
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड।
12: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
13: Where do we begin?
12: With international news you can trust, BBC News.
13: Journeys into the heart of global events.
12: And voices from around the globe.
14: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
12: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
15: नेपालको एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन।
16: साली नदीको शिर,
17: मणिचूडको काख,
16: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
17: शान्ति र आनन्दको अनुभूति।
16: भीडभाडबाट टाढा,
17: शहरबाट नजिकै,
16: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
17: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
18: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4566 र 9841-5481। वेबसाइट झुले.com.np।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढ़ीजन्य विपद व्यवस्थापनमा 4,54,14,787 रूपियाँ सहयोग गर्ने भएको छ। बाढ़ीबाट पुगेको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न हिजो बोलाएको 57 कार्यपालिका बैठकले खाद्यान्न, लत्ता कपड़ा, इण्डक्सन सहित भाँडा बर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिण्डर, एम्बुलेन्स, यातायातका साधन, सबवाहन, एक्साभेटर, जेट मेसिन लगायत साधन र सामग्री तथा आवश्यकताका जनशक्ति व्यवस्थापन गर्न विपद व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिकाले बाढ़ीग्रस्त क्षेत्रमा अल्पत्र रहेका यात्रुहरूको स्थल मार्गबाट उद्धार गर्न निशुल्क यातायातको व्यवस्था गरेको छ। पहिलो दिन हिजो दुई बालबालिका, 9 महिला र 8 पुरूष गरी 19 काठमाडौँ ल्याएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरले जानकारी दिनुभयो। हिजोदेखि दुईवटा गाड़ीको व्यवस्था गरिएको छ। यसैबीच काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढ़ीग्रस्त क्षेत्रमा 4 सबवाहन समेत परिचालन गरेको छ। महानगरपालिकाका मेयर सुनिता डंगोलका अनुसार विपद व्यवस्थापनमा सबैलाई जुटेर काम गर्न आग्रह गर्दै महानगरपालिकाले सक्दो सहयोग गर्न 4 सबवाहनको व्यवस्था गरेको हो। बाढ़ी पीड़ितका लागि नेपाल आँखा कार्यक्रम तेलगंगा आँखा प्रतिष्ठानले 1,01,00,000 आर्थिक सहयोग गर्ने भएको छ। बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि तेलगंगा आँखा प्रतिष्ठानले रकम सहयोग ब्राह्मजी दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। प्रेस विज्ञप्ति मार्फत प्रतिष्ठानका कर्मचारीहरूले एक दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका छन्। बाढ़ी प्रभावित क्षेत्रका घाइते तथा बिरामीको निशुल्क आँखा उपचार गर्ने निर्णय समेत भएको विज्ञप्तिमा भनिएको छ। र हाँसे बेंगे र ख्यालठटा सहित दिवंगतहरूको आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा 8 रात 9 दिन मनाइने साया अर्थात गाईजत्रा पर्व हिजो बेलुकी भैरव मन्दिर बनाएका लागि तेलगंगा आँखा प्रतिष्ठानले रकम सहयोग ब्राह्मजी दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। प्रेस विज्ञप्ति मार्फत प्रतिष्ठानका कर्मचारीहरूले एक दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका छन्। बाढ़ी प्रभावित क्षेत्रका

0: पहिलो दिन बिहान तलेजुम भवानीको साया निकालेसँगै शुरू भएको गाई जात्रा आफन्तको सम्झनामा परम्परा अनुसार बिहान भालेको डाकुसँगै तलेजु भवानीको साया नगर परिक्रमा गर्ने परम्परा छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जाङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री दैविक कोषमा 5 अर्ब बढ़ी रकम संकलन, आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावितका लागि काठमाडौँ महानगरले 4.5 करोड़ रूपियाँ सहयोग गर्ने, अल्पत्र यात्रुको उद्धार गर्न निशुल्क यातायात। र भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने गाई जात्रा पर्व शुरू। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। If you're a creator like me

0: त्यो प्रडक्ट नै युज हुन्छ.
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल.
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है.
1: सुरक्षा घरको साथ जीवनभरको.
3: यो हो हाँ संचार नेटवर्क, समयको आवाज, समयको आवाज.
4: समाचार अब विस्तारमा. सरकारले रसुवा बाढ़ीका कारण झण्डै 15,000 भन्दा बढ़ी मानिस सम्पर्कविहीन भएको जनाएको छ. प्रधानमन्त्री कार्यालयको उद्धार अनुरोध पोर्टलका अनुसार हालसम्म 15,198 जना मानिस सम्पर्कविहीन छन्। पछिल्लो 24 घण्टामा मात्रै 6,350 जना सम्पर्कविहीन भएको भन्दै जानकारी प्राप्त भएको तथ्याङ्क पोर्टलमा उल्लेख छ. सम्पर्कविहीन मध्ये 18 वर्ष मुनिका बालबालिका 675 जना र 60 वर्ष माथिका ज्येष्ठ नागरिक 408 जना रहेका छन्। यस्तै सम्पर्कविहीन मध्ये हालसम्म 2,473 जना मानिस फेला परेको जनाइएको छ। यसैबीच गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्यावधिक विवरण अनुसार बाढ़ीका कारण बेपत्ता मध्ये हालसम्म 734 जनाको शव फेला परेको छ, जस अनुसार नवलपरासी पूर्वमा 184 जनाको शव फेला परेको छ, चितवनमा 259 जना, धादिङमा 50 जना, गोर्खामा 58 जना, नवलपरासी पश्चिममा 82 जना, नुवाकोटमा 52 जना, तनहुँमा 36 जना र रसुवामा 13 जनाको शव फेला परेको हो. प्राधिकरणका अनुसार अझै पनि 2,499 जना व्यक्ति सम्पर्कविहीन छन्, जसमध्ये रसुवाबाट 562 जना, नुवाकोटबाट 115 जना, जलविद्युत आयोजनाबाट 933 जना, मकवानपुरबाट 65 जना, नेपाल प्रहरीका 27 जना, नेपाली सेनाका 45 जना, सशस्त्र प्रहरीका 13 जना, भन्सारका 15 जना र अध्यागमनका 4 जना रहेका छन्। यसै गरी 589 जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका 127 जना नेपाली र लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना सम्पर्कविहीन छन्।
5: आज बिहान आएको थप बाढ़ीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार कार्य प्रभावित भएको छ. नेपाली सेना र प्राविधिक टोली रातभरि नै निरन्तर उद्धारको प्रयासमा खटिए पनि आज बिहान करिब 4 बजे आयोजना स्थलमा पुनः आएको बाढ़ीका कारण त्रिशुली नदीको जलसतह 5 देखि 10 मिटरसम्म बढ़दा समस्या भएको हो. नदीको सतह अत्याधिक बढ़ेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा कटान शुरू गरेको छ. तर पनि उद्धार टोलीले पुनः सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ. पहिरो र माटोले पुरिएको त्रिशुली 3A को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने 19 सीसीटीभी क्यामेरा, एचडीआर र सेट अफ बक्सहरू सुरक्षित रूपमा निकाल्न हेलिकप्टर मार्फत स्पेशल फोर्स परिचालन गर्ने तयारी गरेको छ. आज भारतबाट आएका र चीनबाट आएको प्राविधिक सहितको टोली पनि परिचालन हुँदैछ.
4: राहत सामग्री लिएर 2 चिनिया जहाज आज नेपाल आएका छन्। आज बिहान करिब 7 बजे चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 Y-20 ठूला ट्रान्सपोर्ट विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। विमान मार्फत आपतकालीन राहत सामग्रीका साथै 4 चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि आइपुगेको चिनिया दूतावासले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थितिमा हस्तान्तरण गरिएको छ। 50 टन तौल बराबरका 13,200 थान आपतकालीन राहत सामग्री ल्याइएको छ, जसमा विपद प्रभावितहरूका लागि त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राई फूड, बिस्कुट र प्राथमिक उपचार किट रहेका छन्। यस्तै भारतले नेपालको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा खोजी उद्धार र राहतका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले 11 टन राहत सामग्री र प्राविधिक टोली सहितको 4थो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिनुभएको छ। विदेश मन्त्री जयशंकरले आज बिहान सामाजिक सञ्जाल मार्फत नेपालको राहत र उद्धार प्रयासहरूमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। भारतीय वायुसेनाको C-130 विमान मार्फत विपद व्यवस्थापन र उद्धारका लागि खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरण सहितको सुरुङ टनेल प्रविधि पनि टोली पनि नेपाल आइपुगेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।

0: अमेरिकी सरकारले नेपालका बाढ़ी पीड़ितको लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा नेपाली जनताको कठिन घड़ीमा नागरिकले साथ अमेरिकाले साथ दिँदै 36 लाख डलर भन्दा बढ़ीको जीवन रक्षक मानवीय सहायता उपलब्ध गराउने जनाएको छ। विज्ञप्ति अनुसार 3 महिनाको लागि 10,000 बाढ़ी पीड़ितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ।
1: त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका पहिचान हुन नसकेका शवलाई चितवनको भरतपुर एक स्थित देवघाट जंगलमा सुरक्षित रूपमा जमीन मुनि व्यवस्थापन गर्न थालिएको छ। बाढ़ीमा बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीको मापदण्ड अनुसार जमीन मुनि व्यवस्थापन शुरू गरिएको हो। चितवनको फिस्टिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म 259 शव फेला परेका छन्। तीमध्ये 9 जनाको शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ। पहिचान हुन नसकेका मध्ये पहिलो चरणमा डीएनएका लागि नमूना संकलन गरिएका 26 शव हिजो देवघाटमा जमीन मुनि व्यवस्थापन गरिएको छ भने बाँकी शव आज व्यवस्थापन गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो।
0: सरकारले आजदेखि हेलिकप्टर मार्फत बाढ़ी प्रभावित रसुवावासीलाई दाल चामल नुन तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण गरेको छ। बिहान 3 वटा हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइएको र थप हेलिकप्टर समेत प्रयोग गरी बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भटेपछि बाढ़ीले जिल्लाको मुख्य सड़क तथा पुल बगाएपछि बाढ़ी प्रभावित खैबी डाँडा गाउँ हाकु ठूलो गाउँ शेर्पा गाउँ खामजिङ लगायतका स्थानमा अत्यावश्यक खाद्य सामग्री पठाइएको रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। जिल्ला विपद व्यवस्थापन समिति मार्फत वितरण शुरू गरिएको जानकारी दिँदै उहाँले प्राथमिकता सहित आवश्यकताका आधारमा नुन तेल दाल चामल लगायतका सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो। राहत वितरणमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जनशक्ति खटिरहेको उहाँले बताउनु भएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। बाढ़ीका कारण काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढ़ीले त्रिशुली नदीमा बहाव बढ़दा सड़क अवरूद्ध भएको हो। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार त्रिशुलीमा आएको बाढ़ीले तलबाट सड़क कटान गरेपछि अवरूद्ध भएको छ। कृष्ण भीरूमा सड़क केही भाँचिएको उहाँले जानकारी दिनुभयो। धादिङको बेनीघाट टोराङ गाउँपालिका स्थित कृष्ण भीरूमा नदीले सड़कलाई कटान गरी भाँचिएपछि पूर्ण रूपमा अवरूद्ध भएको उहाँको भनाइ छ। आज बिहान केबीर अवरूद्ध भएर खुलेको सड़क केही समयमै पूर्ण रूपमा अवरूद्ध हुँदा यात्रु अल्पत्र परेका छन्। यसैबीच त्रिशुली नदीमा बाढ़ीको बहाव बढ़दा आज धादिङ गल्छीका 4 वटा घर बगाएको छ। आज बिहान रसुवातर्फ भोटेकोशी नदीसँगै त्रिशुलीसम्म बढ़ेको बहाव बढ़दा 4 वटा घरहरू बगाएका हुन्। गल्छी 4 चरौदीमा नदी तटीय क्षेत्रमा रहेका घरहरू बगाएको प्रहरीले जनाएको छ। स्थानीय कर्णबहादुर मगरको पक्की घर र रामलाल श्रेष्ठ रामबहादुर अधिकारी र अर्जुन भुजेलको ब्लकले बनेको घर बगाएको हो।
1: बाढ़ी प्रभावितका लागि राहत कोषमा पैसा जम्मा गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भाउचर पोस्ट गर्ने एकजना पक्राउ परेका छन्। रामेछाप गोकुल गंगा गाउँपालिका 2 ठोसेका 32 वर्षीय भगवान कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले 1,20,000 रूपियाँ सहयोग गरेको भनेर सामाजिक सञ्जालमा भाउचर पोस्ट गरेका थिए। उक्त भौचर च्याट जीपीटी प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेको खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। कार्कीले कोषमा सहयोग गरेको भनेर आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा पोस्ट गरी त्यसबाट ठगी गरेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको एक हतियार भण्डारमा गरेको डिपोमा शक्तिशाली आक्रमणमा मृत्यु हुनेको संख्या 37 पुगेको छ। घटनापछि करिब 400 जनालाई सुरक्षित स्थानमा सारिएको छ। किबको बाहिरी क्षेत्रमा रहेको आवासीय बस्ती नजिकै रूसी ड्रोन आक्रमण भएको थियो। आक्रमणपछि डिपोमा राखिएका गोला बारूद माइन र ड्रोन विस्फोट हुँदा आसपासका करिब 130 घरमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आवासीय क्षेत्र नजिकै विस्फोटक पदार्थ भण्डारण गर्नु पूर्ण रूपमा अस्वीकार्य भएको बताउँदै घटनाबारे छानबिन शुरू गरिएको जानकारी दिनुभएको छ। उहाँले जिम्मेवार अधिकारीमाथि आपराधिक लापरवाहीको आरोपमा कार्यवाही अघि बढ़ाएको बताउनुभयो। घटनामा 42 घाइते भएका छन्, जसमा 4 बालबालिका छन्। रूसको रक्षा मन्त्रालयले भने आफ्नो सेनाले किबको पश्चिममा रहेको मायला गाउँ स्थित युक्रेनी सेनाको गोला बारूद डिपोलाई लक्षित गरेको जनाएको छ। यसअघि जुलाईमा पनि किब नजिकैको भिस्नेभेमा रहेको हतियार डिपोमा विस्फोट हुँदा 9 मृत्यु भएको थियो। पछिल्लो घटनापछि आवासीय क्षेत्र नजिकै हतियार भण्डारण गरिएको विषयमा युक्रेनभित्रै सरकारको चर्को आलोचना भएको छ।
1: अब खेल समाचार। एसिया कप छनौटको महत्वपूर्ण प्रतियोगिता एसीसी मेन्स प्रिमियर कप 2026 मलेसियामा शुरू भएको छ। प्रतियोगिताको तेस्रो संस्करणमा एसियाका 10 एसोसिएट राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता सेप्टेम्बर 12 चल्नेछ। नेपालसहित बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया समूह एमा छन्। समूह बीमा ओमान, यूएई, कतार, कुवेत र सिंगापुर छन्। प्रतियोगिताको उद्घाटन खेलमा आज ओमानले सिंगापुरसँग तथा हङकङले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेका छन्। नेपाली टोलीले भने आफ्नो पहिलो खेलमा भोलि बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपालले मलेसिया, साउदी अरेबिया र हङकङसँग समूह चरणमा प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालका लागि प्रतियोगिता विशेष महत्वको छ। यसपटक नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्दैछन्। उनी रोहित पौडेलको स्थानमा एकदिवसीय कप्तान नियुक्त भएका हुन्। समूह चरणपछि शीर्ष टोलीहरू सेमी फाइनलमा पुग्नेछन्। उपाधि जित्ने टोलीले 2027 एसिया कपमा स्थान बनाउने भएकाले प्रिमियर कपमा प्रतिस्पर्धा निकै महत्वपूर्ण बनेको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भटेकोशी बाढ़ीका कारण झन्नै 15,000 मानिस सम्पर्कविहीन। 734 जनाको शव फेला। चितनमा मात्रै 259 जनाको शव भेटियो।
1: भटेकोशी बाढ़ीका कारण विद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धार जारी। आजदेखि भारतीय र चिनिया टोली पनि परिचालन हुने।
0: बाढ़ी पीड़ितलाई भारत र चीनबाट निरन्तर सहयोग। दुवै देशबाट अत्यावश्यक सामग्री बोकेका जहाज नेपालमा अवतरण हुँदै।
1: रूसी आक्रमणमा युक्रेनमा 37 जनाको मृत्यु। 400 उद्धार। बस्ती नजिक हतियार भण्डारण गर्ने अधिकारीमाथि कार्यवाही गर्ने जेलेन्स्कीको चेतावनी।
0: र एसीसी प्रिमियर कप क्रिकेट मलेसियामा शुरू। नेपालले भोलि बहराइनसँग खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा पोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भुटेपछि बाढ़ीमा मृत्यु हुनेको संख्या 752 पुग्यो। 2502 जना सम्पर्कविहीन। खोज उद्धार र राहतलाई प्रभावकारी बनाउन रासोपा सभापति लामिछानेको निर्देशन।
0: त्रिशुली 3A को सुरुङभित्र फँसेकाको उद्धारका लागि हेलिकप्टरबाट एक्सावेटर नुवाकोट पुर्याइयो। गृहमन्त्री निकट संस्थालाई राहत सामग्री वितरणमा प्राथमिकता दिइएको कंग्रेसको आरोप।
1: धादिङदेशी जोड्ने फुर्के खोला पुललाई तत्काल संचालनमा ल्याउन कठिनाई। वैकल्पिक मार्गबाट जोड़ियो। 2 हप्ताभित्र गल्छी स्याफ्रुवेसी सड़क खुलाउने तयारी।
0: चीनमा बाढ़ीमा परिमृत्यु भएका 16 जनाको शव फेला। 546 जना अझै सम्पर्कविहीन।
1: र मंगोलियाका जार गालसोटले अन्नपूर्णबाट एनभीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोसि बाढ़ीमा मृत्यु हुनेको संख्या 752 पुगेको छ भने 2502 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नदी किनारका विभिन्न क्षेत्रमा 752 जनाको शव भेटिएको हो। सबैभन्दा बढ़ी चितवनमा 259 जनाको शव भेटिएको छ। त्यस्तै रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोरखामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100 र तनहुमा 36 जनाको शव भेटिएको छ। बाढ़ीमा 2502 जना सम्पर्क विहीन छन्। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेढाईले बाढ़ीमा परेर ज्यान गएका मध्ये 59 जनाको शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 30 शव मध्ये 32 जनाको शव परीक्षण भइसकेको र 27 जनाको शव परीक्षण गर्न बाँकी रहेको प्रवक्ता डाक्टर सेढाईले बताउनुभयो। अस्पतालमा ल्याइएका शव मध्ये 8 जनाको मात्र पहिचान भएको र बाँकी शवको पहिचान खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ।
1: भोटेकोसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। बाढ़ी प्रभावितको उद्धार तथा राहतमा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। भोटेकोसी क्षेत्रमा बाढ़ीका कारण प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तहलाई सक्रिय रूपमा परिचालित हुन सभापति लामिछानेको आग्रह रहेको रासोपाले जनाएको छ। सभापति लामिछानेले प्रभावित पालिकाको सभापतिसँग पनि छलफल गर्नुभएको छ।
0: बाढ़ीका कारण नुवाकोट स्थित माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजना क्षेत्रमा फँसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएको छ। नेपाली सेनाका अनुसार ती उपकरणलाई त्यहाँ खण्ड खण्ड डिसमेन्टल पारेर हेलिकप्टर मार्फत आयोजना

0: पत्थर लगिएको हो। बाढ़ी प्रभावितको उद्धारका लागि नेपाली सेना सहितको टोली अहोरात्र खटिएको सेनाको भनाई छ। सेनाले गैराती भीषण बाढ़ी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी रहेको उल्लेख गर्दै अबको केही समयमा सुरुङको प्रवेशद्वार टनेल एन्ट्री खोल्ने ब्रेक थ्रूको काम सम्पन्न हुनेछ। त्यसपछि मात्र फँसेका मानिसहरूको उद्धार तथा खोज कार्य शुरू हुनेछ।
1: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेको श्री त्रिशुली बाढ़ीबाट प्रभावित नागरिकका लागि संकलित राहत सामग्री वितरणमा गृहमन्त्री सुदन गुरूङ निकट संस्थालाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाउनु भएको छ। पार्टीले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको बाढ़ी पहिरो विपद व्यवस्थापन सम्बन्धी बैठकमा आङदेम्बेले यस्तो बताउनु भएको हो। गृहमन्त्री गुरूङको संस्था हामी नेपाल हो, यो संस्थालाई मात्रै राहत वितरणको अवसर दिएको भन्दै नेता आङदेम्बेले हिजो प्रधानमन्त्री बालिन्द्र शाहसँग भेटवार्ताको क्रममा त्यसो गर्नु ठिक नभएको भनेको बताउनु भएको हो। वहाँले रसुवामा राहत सामग्री नपुगेको गुनासो आएको पनि बताउनु भएको छ। नुवाकोटको विदुरमा राहत थुप्रिँदा भीषण बाढ़ीबाट सर्वाधिक प्रभावित रसुवामा राहत नपुग्नु ठिक नभएको उहाँको भनाइ छ।
0: रसुवा पहाड़ीले बगाएको काठमाडौँ धादिङ जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। पहाड़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने स्थिति नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। वहाँका अनुसार 118 मिटर लामो स्टील प्लेट गर्डर पुलसँगै एउटा पियर समेत बगाएको छ। यद्यपि पुल सञ्चालनका लागि विभिन्न वैकल्पिक उपायका बारेमा सड़क विभागले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने उहाँले बताउनु भएको छ। प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्ने उहाँको भनाइ छ।
1: रसुवा बाढ़ीले धादिङको सदरमुकाम धादिङ बेसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरूद्ध बनेको सड़क सम्पर्क वैकल्पिक मार्गबाट जोड़िएको छ। फुर्के खोलाको पुल बगाएपछि मासटार क्यूरिन टार हुँदै त्रिशुली नदीको दायाँ किनारबाट धादिङ बेसी जोड्ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको हो। संघीय सड़क सुपरिवेक्षण कार्यालय काठमाडौँका प्रमुख संजय नेपालका अनुसार बाढ़ीले फुर्के खोलाको पुल वास आउट भएको छ। धादिङ सदरमुकामसम्मको सड़क सम्पर्क विच्छेद भएको थियो। त्यसपछि मासटारबाट केवरिन टार हुँदै त्रिशुली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङ बेसी जोड्ने सड़क खुलाएको उहाँले बताउनु भएको छ।
0: रसुवा बाढ़ीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पो खोला पुलमा क्षति पुगेको छ। विभागका महानिर्देशक डाक्टर जयसीका अनुसार बाढ़ीको फ्लोका कारण पुलको वायरिङमा अत्याधिक दबाव परेपछि पुल बाँगिएको हो। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत ल्याउने उहाँले बताउनुभयो। उहाँले गल्छी स्याप्रुबेसी बेत्रावती सड़क खण्ड पनि दुई हप्ताभित्र सञ्चालनमा ल्याउने गरी विभागले काम गरिरहेको जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
3: नमस्कार।
2: अनि खर्चर बेच्न छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी वादीबाट प्रभावित नागरिकको राहतका लागि 1250 थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्तले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। विपद कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले सहयोगको हात बढ़ाएको उहाँले बताउनुभयो। संघले उपलब्ध गराउने 1250 थान एलपी ग्यासका भरि सिलिण्डर नेपाल आयल निगम मार्फत लक्षित वर्गमा पुग्ने गरी वितरण गरिनेछ।
0: नेपाल टेलिकमले भोटेको सिवाड़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि आजसम्मका लागि निशुल्क भोइस कल प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामेछानेले जानकारी दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। भदौ 10 गते नेपाल तिब्बत सीमामा विनाशकारी बाढ़ीपछि चीनमा 16 जनाको शव फेला परेको छ। चीनका अधिकारीहरूले हालसम्म 16 जनाको शव फेला परेको जानकारी दिएका हुन्। बाढ़ीमा परि चीनतर्फबाट 546 जना बेपत्ता भएको जानकारी दिँदै 261 जना 23 देशका विदेशी रहेको चीनिया सरकारी संचार माध्यमले उल्लेख गरेका छन्। खोजी तथा उद्धार टोलीहरू अझै पनि सीमामा रहेको हिलो र भग्नावशेषमा खोजी गरिरहेका छन्, तर अहिलेसम्म कोही पनि जीवित फेला नपरेको चीनिया संचार माध्यमले जनाएको छ। यसैबीच पहिरोको भग्नावशेषको बीचमा बनेको तालबाट उत्पन्न खतरा अहिलेको लागि कम भएको बताइएको छ। यद्यपि अधिकारीहरूले अझै पनि थप पहिरोको जोखिम रहेको बताएका छन्। सीमामा उद्धार टोलीहरूलाई सतर्क गराउन अनुगमन स्टेशनहरू स्थापना गरेका छन्।
0: अब खेल समाचार। अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणका लागि मंगोलियाका हिटर एङ्क एडन जार्गाले सोट एडीलाई अनुबन्ध गरेको छ। अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि अनुबन्ध गरेको जार्गाल सोट दोस्रो मंगोलियन खेलाड़ी हुन्। यसअघि नै अन्नपूर्णले मंगोलियाका स्टार आउटसाइड हिटर उरान बायर मंख वायरलाई भित्राइसकेको छ। 26 वर्षीय अपोजिट हिटर जार्गाल सोट मंगोलियाका राष्ट्रिय टीमका सदस्य पनि हुन्। उनीसँग मंगोलियाका साथै दक्षिण कोरिया र इराकका क्लबबाट खेलेको अनुभव रहेको छ। उनले केही समय अघि सम्पन्न एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनशीपमा मंगोलियालाई कास्य पदक दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भटेपछि बाढ़ीमा मृत्यु हुनेको संख्या 752 पुग्यो। 2502 जना सम्पर्कविहीन। खोज उद्धार र राहतलाई प्रभावकारी बनाउन रासोपा सभापति लामिछानेको निर्देशन।
0: त्रिशुली 3A को सुरंगभित्र फँसेकाको उद्धारका लागि हेलिकप्टरबाट एक्सावेटर नुवाकोट पुर्याइयो। गृहमन्त्री निकट संस्थालाई राहत सामग्री वितरणमा प्राथमिकता दिइएको कंग्रेसको आरोप।
1: धादिङदेखि जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिनाई। वैकल्पिक मार्गबाट जोड़ियो। 2 हप्ताभित्र गल्छी स्याफ्रुबेसी सड़क खुलाउने तयारी।
0: चीनमा बाढ़ीमा परिमृत्यु भएका 16 जनाको शव फेला।

0: भन्ने कुरा छँदैछ नि अनि रोगले समात्ला
1: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
4: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं सुरुङभित्र जीवनको खोजी सम्बन्धी खबरबाट उद्धारमा स्वदेशी र विदेशी विशेषज्ञ पनि सामेल छन् रसुवाको भोटेकोशी नदीबाट शुरू भएको विनाशकारी बाढ़ीले त्रिशुली हुँदै नारायणी नदीसम्म गरेको मानवीय क्षतिको खोजी तथा उद्धार कार्य नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा विस्तार गरिएको छ बाढ़ीमा बेपत्ता भएकाको खोजी नदी किनार र दोभानमा मात्र सीमित नरही अहिले जलविद्युत आयोजनाको सुरुङभित्र केन्द्रित भएको छ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार अहिले चारवटा जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य शुरू भएको छ त्रिशुली 3A माथिल्लो त्रिशुली 3B माथिल्लो त्रिशुली 1 र चिलिमे जलविद्युत आयोजनाका सुरुङमा उद्धार प्रयास जारी छ त्रिशुली 3A को सुरुङमा फसेकाको उद्धारका लागि नेपाली सेना तथा विशेषज्ञ सहित 93 सदस्यीय टोली परिचालन गरिएको छ टोलीले ड्रिलिङ मेसिन स्काभेटर हाइड्रोलिक कटर लगायत उपकरण प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने र अवरोध हटाउने काम गरिरहेको छ उद्धार टोलीले सुरुङको क्राउन हेड पत्ता लगाउन सफल भएको सेनाले जनाएको छ क्राउन हेडमा बनाइएको पालबाट गरिएको प्रारम्भिक अवलोकनमा करिब 7 मिटर व्यासको सुरुङको माथिल्लो भागसम्म पानीको सतह देखा परेको छ सुरुङभित्र ठूलो मात्रामा पानी रहेको देखेपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनिरहेको छ माथिल्लो त्रिशुली 3B 122 त्रिशुली 3A 42 र चिलिमे जलविद्युत आयोजनाको सुरुङमा 8 फसेको हुन सक्ने आशंका गरिएको छ माथिल्लो त्रिशुली 3B यसअघि 11 उद्धार भएको थियो माथिल्लो त्रिशुली 1 रहेका 576 मध्ये 254 उद्धार भइसकेको र करिब 300 अझै सुरुङभित्र फसेको आशंका गरिएको छ आयोजनामा चिनिया विशेषज्ञ र नेपाली सेनाको टोली यतिखेर परिचालन गरिएको छ भने चिलिमेमा भारतीय उद्धार विशेषज्ञ तथा नेपाली सेनाको टोलीले काम गरिरहेको छ सुरुङ उद्धारमा सहयोग गर्न चीन र भारतबाट आएका विशेषज्ञले नेपाली उद्धार टोलीसँग सहकारी गरिरहेका छन् नेपाल स्थित चिनिया दूतावासका अनुसार थप चिनिया सुरुङ उद्धार विशेषज्ञ आज नेपाल आइपुगेका हुन् यसअघि शनिबार 5 र आइतबार थप 4 चिनिया उद्धार कर्मी नेपाल आएका थिए भारतबाट पनि शुक्रबार 5 सदस्यीय सुरुङ उद्धार टोली घटनास्थलको रेकीका लागि आएको थियो र यसैबीच नेपाली सेनाले रसुवाबाट आज अपरान्हसम्म 409 हवाई उद्धार गरेको छ
7: भोटेकोशी बाढ़ीले बगाएका 788 जनाको शव भेटिएको छ नेपाल प्रहरीका अनुसार आजसम्म नदी किनारका विभिन्न स्थानमा 788 जनाको शव भेटिएको सबैभन्दा बढ़ी चितवनमा 264 जनाको शव भेटिएको छ बाढ़ी प्रभावित नुवाकोटको पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि हामीले जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीसँग सम्पर्क गरेका छौं अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ यहाँलाई स्वागत छ नेपाली खबरमा
8: धन्यवाद
7: हजुर अहिले के छ पछिल्लो त्यहाँको अवस्था बाढ़ी अब त्यो गइहाल्यो गइसकेपछिको अवस्था अहिलेसम्म 4-5 दिन भयो
8: अहिले चाहिँ अब यो उद्धार को रेस्क्यू र उद्धारको क्रम अझै पनि जारी रहेको छ अब मानिसहरूलाई उद्धार गर्ने त्यसपछि उपचारको प्रबन्ध गर्ने सेल्टरहरूमा राख्ने त्यो काम त अब नियमित रूपमा चलेको छ राहतहरू वितरण गर्ने दारू भयो साथसाथै अब यो लासहरूको व्यवस्थापन गर्ने कुराहरू र त्यस्तै गरेर अब यो सड़कहरू निर्माण गर्ने मानिसहरूको अब यो आवाजावतलाई सहज बनाउन अब भनौ न त्यो हिसाबले पनि कामहरू अगाडि बढ़िरहेको छ
7: अब यो कामहरू गर्नको लागि यहाँहरूलाई के कस्ता अप्ठ्यारोहरू आइपरेका छन् चुनौती के छ
8: हामीलाई अप्ठ्यारो भनेको अब यो सबै कामहरू हेलिकप्टर मार्फत गर्नुपर्ने छ रोडको एक्सेस नभएको हुनाले जहाँ मान्छेहरू अलपत्र परेका छन् जहाँ चाहिँ उनीहरूलाई अब यो खाना बस्नको व्यवस्थाको लागि असहज छ त्यो ठाउँमा रोडको एक्सेस नभएको र सबै कुरा हेली मार्फत गर्दाखेरिमा अब धेरै पाँचजनाको रेस्क्यु गर्नको लागि एउटा हेलिकप्टर उडाउनु पर्ने स्थिति त्यस्तो छ। जस्तै बस हुने भने एउटा बसमा चाहिँ 50-60-100 ल्याउन सकिन्छ भने अब हेलिकप्टर मार्फत ल्याउँदा 10-15 चोटि त उडाउनु पर्ने त्यस्तो अवस्था पनि हुन्छ। त्यसो हुँदा यो एउटा चुनौतीको अवस्था छ। अर्को चाहिँ अब रोड नभएको कारणले मानिसहरू आफ्नो घरमा जान सक्ने अवस्था छैन। त्यहाँ नहुँदाखेरि उनीहरूलाई होल्डिङ सेन्टरमा अथवा अन्यत्र म्यानेजमेन्ट गर्नुपर्ने एउटा त्यो अवस्था छ। र कतिपय ठाउँमा आफ्नो घरहरू भएको ठाउँमा पनि रोडको बजारको एक्सेस नभएको कारणले गर्दा उनीहरूलाई फेरि थप राहत दिनुपर्ने लगायतका चुनौतीहरू छन्। र अर्कोतर्फ फेरि लासहरू अब यो लामो समयसम्म व्यवस्थापन गर्न नसकिएको अवस्था भएको हुनाले त्यो सर्नी गराउने त्यस्तो पनि चुनौतीको रूपमा देखा परेको अवस्था छ।
7: अब जति पनि अब सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार चलिरहेको छ भने अब बाँचेकाहरू जुन उहाँहरूलाई चाहिँ व्यवस्थापनमा कहाँ राख्ने के गर्ने भन्ने अब खाने बस्ने समस्या भयो गुनासो गरिरहेका होलान् यहाँहरूका तारान्तर आइरहेका होलान् कसरी यसलाई चाहिँ व्यवस्थापन गरिरहनु भएको छ?
8: उहाँहरूलाई अब कतिपय आफन्तकामा जानुभएको छ र कतिपयलाई हामीले होल्डिङ सेन्टरहरूमा खाने बस्ने व्यवस्था मिलाएका छौँ र त्यसमा चाहिँ स्वास्थ्य कर्मीहरू स्वास्थ्य टिमहरू गर्ने र त्यो एरियामा चाहिँ इन्फेक्सन नहुने गरी त्यही अनुसारको एउटा ट्रिटमेन्ट गर्ने स्वास्थ्य टिमहरू पनि खटिएको छ। र उहाँहरूको सुरक्षाको लागि सुरक्षा कर्मीहरू पनि त्यहाँ खटिएको अवस्था छ। र त्यस्तै उहाँहरूको अब आफन्तहरू कोही अब हराएको मान्छेहरूको भेटघाट गर्न आउने खोजतलाश गर्न आउनेहरूलाई पनि कहिले काहीँ अलपत्र परेको अवस्थामा उहाँहरूलाई हामीले अब बस्ने र खाने व्यवस्था गरिदिने पर्ने अवस्था पनि छ। किनभने कतिपय मानिसहरू हराएका छन्, कतिपय उद्धार भएको छ र कतिपय मृत्यु भएको छ, कतिपय घाइते भएको छ, जो सम्पर्कमा छैनन् र त्यस्ता व्यक्तिहरूका आफन्तहरू यहाँ चाहिँ आउनुहुन्छ र उहाँहरूले चाहिँ स्टार्टअप के छ, आफ्नो मान्छे को हो, कहाँ छ भनेर खोज्न आउनुहुन्छ। तर यहाँ अब धेरैतिरको मान्छेहरू आउने, उद्धारको लागि आउने, खोजको लागि आउने, राहतको लागि आउने, कतिपय त्यो आफन्त खोज्नुको लागि आउँदा यो ठाउँमा चाहिँ बस्ने समस्या पनि अब अलि होटेलहरूमा बस्न अब अपर्याप्त भएको अवस्था पनि हो र उहाँहरूलाई समेत म्यानेज गर्नुपर्ने पनि अवस्था बढ्दो क्रममा रहेको छ।
7: अब सम्पर्कविहीन भएका अथवा बेपत्ता भएका व्यक्तिहरूका आफन्तहरू आउँदाखेरि सबभन्दा पहिला मेरो गरिदिनु पर्यो, मेरो गरिदिनु पर्यो भन्ने यहाँलाई त्यो दबाव पनि आउँदाखेरि त्यो व्यवस्थापनमा पनि यहाँलाई कठिनाई त परेको होला। अब सबैलाई उद्धार तत्कालै चाहिएको छ, त्यो त सम्भव पनि नहोला।
8: हो, ठिक भन्नुभयो यहाँले। अब सबैलाई त स्वाभाविकै पनि हो, मानिसले चाहिँ आफन्तहरू छ कहाँ छ, कस्तो अवस्थामा छ, त्यसको जति सक्दो छिटो त्यसको पहिचान पाऊँ, जीवित रूपमा पाऊँ भन्ने स्वाभाविकै हो। त्यो हिसाबले हुन्छ, त्यो हिसाबले अब मेरो छिटो होस्, मलाई चाहिँ प्रायोरिटी दियोस् भन्ने त्यो स्वाभाविक हो। तर अब हामीले सबैलाई कसैलाई यो नभनिकन अब त्यो गर्ने हाम्रो क्षमता सारा शक्ति अब स्वास्थ्य टिम हुन्छ, स्वास्थ्यले त्यो पाटो हुन्छ, सुरक्षाको टिम हुन्छ, यातायात टिम हुन्छ, यो राहत तथा खाद्य टिम हुन्छ, हामीले टिमहरू त्यो विभिन्न संयन्त्रहरू निर्माण गरेर त्यो संयन्त्र मार्फत चाहिँ कहाँ कसलाई के कुराको आवश्यक छ भन्ने कुराहरूको यकिन गरेर जति सक्दो छिटो धेरै जनशक्तिहरू पनि हामीले खटाएका छौँ। र अहिले हामी कहाँ जनशक्तिको अभाव पनि छैन, धेरै सङ्घबाट प्रदेशबाट र यहाँ जिल्लाका पनि जनशक्तिहरू परिचालन गरेको अवस्था छ र अनि जनप्रतिनिधिहरू र वडा अध्यक्ष लगायत यहाँ चाहिँ पनि परिचालन गरेको हुनाले त्यति कमेन्टै गर्नुपर्ने अथवा त्यति ढिलै हुने गरी छैन। हामीलाई समस्या भनेको वास्तवमा यो टनेलभित्र यो हाइड्रो पावरहरू छन् यो क्षेत्रमा अलिक धेरै नै, र त्यो टनेलभित्र चाहिँ त्यहाँ मानिसहरू हुन सक्ने जुन छ र त्यो टनेलको त्यसलाई चाहिँ उत्खनन गरेर त्यहाँभित्रको मानिसको अवस्था पहिचान गर्ने एउटा चुनौती छ। किनभने त्यहाँ त्यो कतिपय टनेलमा त त्यो टनेलै कहाँ थियो भन्ने कुरा पनि पहिचान गर्न गाह्रो छ। कतिपय टनेलहरू त्यो पहिचान भएको छ, पहिचान भइसकेको टनेलमा पनि त्यहाँभित्र अब रोकियो एक्सेस छैन, त्यहाँ त्यसलाई खन्ने उत्खनन गर्ने मेसिनहरू औजारहरू त्यहाँ लान सक्ने अवस्था पनि साह्रै कठिन छ र त्यो सम्बन्ध एक्सपर्ट विज्ञहरू जो त्यहाँ त्यस्तो क्षेत्रमा काम गर्ने तालिम प्राप्त हुन्छन् तिनीहरूलाई तिनीहरूले मात्र गर्नुपर्ने अवस्था भएको हुनाले पनि त्यो एउटा चुनौतीपूर्ण छ। र धेरै दिन 4-5 दिन भइसकेको अवस्थामा पनि त्यहाँको अवस्था थाहा नहुँदा आफन्तहरू त स्वाभाविक है जो छन् सरकार होला र अन्यहरू पनि एउटा के हो कसो भन्ने चाहिँ त्यसको एउटा कौतूहलता भएको अवस्था हुनसक्छ। र राज्यले पनि साह्रै संयन्त्र प्रयोग गरेर स्वदेशी एक्सपोर्टहरू विदेशी एक्सपोर्टहरू उत्खनन गर्ने त्यहाँको त्यो टनेलभित्रको अवस्था पहिचान गर्ने भरमुक्त प्रयास गरिएको अवस्था छ र त्यो एउटा चुनौतीको अवस्था छ र यसरी सबैसम्म सबैलाई राज्यको तर्फबाट गर्नुपर्ने जुन सहयोग हो संरक्षण हो त्यो गर्नको निम्ति हाम्रो संयन्त्र सिङ्गो नेपाल सरकार अब राज्य सरकार स्थानीय सरकार हामी जोइन्टली अगाडि बढेको अवस्था पनि छ।
7: अब निजी हेलिकप्टरहरू प्रयोगमा चाहिँ कतिपयले चाहिँ हामीलाई अनुमति नपाएको हुनाले हामीले आफैले पनि उद्धार गर्न सक्थ्यौं भन्ने गुनासो पनि यहाँहरू पनि आइपुगेला हामीसँग नै त्यो गुनासो आइपुगेछ। यो हेलिकप्टर उडाउनका लागि चाहिँ अनुमति दिनका लागि चाहिँ के समस्या छ?
8: अब यसको अनुमति चाहिँ अब सरकारले दिने कुरा हुन्छ। अनुमतिहरू सरकारले दिएको अनुमति दिएका प्राप्त गरेका व्यक्तिहरू आउनु भएको छ र हामी जहाँ चाहिँ म कहाँसम्म चाहिँ अनुमति नपाएको भन्ने गुनासो आइपुगेको अवस्था चाहिँ छैन। यो विषय मैले त्यति नै जानकारी।
7: अब गृहमन्त्री सुदन गुरुङ पनि यहाँहरूसँग सँगै त्यही हुनुहुन्छ। उहाँले हिजो बेलुका यहाँहरूसँग छलफल पनि गर्नुभएको थियो। उहाँको तदारुकताले यहाँहरूलाई कतिको उत्साह थपेको छ?
8: एउटा अब हामी यत्रो विपदको अवस्थामा हामी जिल्ला स्तरमा यो जति हाम्रो स्ट्रेन्थ थियो शक्ति थियो त्यो शक्तिको अगाडि गृहमन्त्री नै यहाँ आएर पुरै सम्पूर्ण कुरामा आफू नै खटेर यहाँको वस्तुस्थिति बुझ्ने के गर्ने कसो गर्ने छलफल गर्ने र एउटा त्यो गर्दाखेरि नै हामी सबैलाई एउटा मोटिभेट भएर अझ कामलाई अझ तीव्रता दिने र साधन स्रोत के छ त्यसको के छ त्यसको आवश्यक पर्छ भन्ने कुराहरू भन्ने साथ तुरन्त त्यसको साधन स्रोतहरू जो उपलब्धता गराइदिएको कारणले पनि मलाई लाग्छ यो त अब सर्वसाधारणहरूले सरकारहरूले भन्ने कुरा हो र मलाई लाग्छ हामीले यो कामहरू चाहिँ एकदम राम्रो तरिकाले तदारुकता साथ राम्रो गरे जस्तो मलाई अनुभूति हुन्छ र यो कारणमा चाहिँ माननीय गृहमन्त्रीजीको सक्रियता पनि एउटा प्रमुख भूमिकाको रूपमा रहेको मलाई त्यस्तो अनुभूति भएको छ।
7: अब अन्तिममा एउटा यहाँसँग जस्तो राहत प्रभावितहरूलाई राहतका लागि सामग्री बोकेर जानेको लर्को लागेको छ, कतिपयले चाहिँ देखाउनका लागि एउटा गाडीमा चाहिँ मिनरल वाटरको बोतल पानीको बोतल मात्रै बोकेर पनि हामी राहतमा दिन गएका हौ भनेर त्यस्तो प्रचार पनि गरिरहेको पनि गुनासो आएको छ। जस्तो त्यहाँ पानीको समस्या छैन त्यहाँ चाहिँ पानी पुर्याइएको छ, के आवश्यकता छ, के राहत पुर्याउनु पर्ने थियो, के गरिरहेछ यहाँले कसरी
8: त्यस्तो छ। राशनको चाहिँ त्यस्तो के अरे खाद्यान्नहरूको त्यस्तो अभाव छैन किनभने यहाँ एउटा चाहिँ त्यो अब घाइतेहरूको अवस्था हेर्दाखेरिमा धेरै घाइते छैनन् यहाँ किनभने लगभग 50-60 को संख्या छ यत्रो ठुलो हाम्रो जिल्लाको हकमा र त्यसमा चाहिँ अधिकांश घाइतेहरू सामान्य नै हुनुहुन्छ। उहाँ उपचारपछि फर्किसक्नु भएको छ र अन्य व्यक्ति जो हुनुहुन्छ उद्धार गरेर ल्याएको उहाँहरूलाई चाहिँ खाने बस्नको लागि सबैतिरबाट खाद्यान्नहरू आएको अवस्था छ र त्यो उहाँहरू सेल्टरमा बसेर खानुभएको छ। त्यहाँ कतिले क्याटरिङ सञ्चालन गरेका छन् र अन्य ठाउँमा अलिकति ढिलो होला तर त्यहाँ जहाँ पुर्याउन पनि राहतको चाहिँ सामग्रीहरूको कुनै अभाव छैन र त्यसको साथै अब यो राहतको वितरण सम्बन्धी हामीले वान विन्डो सिस्टम बनाएको छौँ सम्पूर्णले जिल्ला प्रशासनमा त्यसको ह्यान्डओभर गर्ने र जिल्ला प्रशासनले कुन ठाउँमा कति आवश्यकता परेको छ त्यो चाहिँ रेकर्ड राखेर त्यहाँ वितरण गर्ने एउटा संयन्त्र बनाएका छौँ र त्यसमा चाहिँ जिल्ला प्रशासनको नेतृत्वमा सबै सुरक्षा निकाय पालिकाका प्रतिनिधि रहने गरी त्यो संयन्त्र मार्फत कहाँ कति आवश्यकता पर्छ कति माग आउँछ त्यो अनुसार वितरण गर्ने गरेका छौँ र त्यो हिसाबले अब यताउति फाटे फुट्टे कसैले त्यस्तो गरेको भए मकान नोटिस आइपुगेको छैन र कसैले त्यस्तो गर्न खोजेको भए त्यसलाई मैले तत्काल लगेर यहाँले तपाईँको सामान यहाँ ल्याउनुहोस् त्यसपछि यहाँ अभिलेख राखेर कुन ठाउँमा कति आवश्यक पर्छ तपाईँले ल्याएको केही सामान चाहिएको छ कि छैन त्यसले पुग्छ कि पुग्छ बढी हुन्छ त्यो चाहिँ हाम्रो संयन्त्रले पहिचान गर्छ र त्यही अनुसार चाहिँ सामग्रीको वितरण हुन्छ तपाईँले चाहिँ वितरण गरेको अभिलेखहरू रहन्छ तपाईँलाई भरपाई पनि हामी दिन्छौँ भन्ने त्यसरी चाहिँ हामीले यो संयन्त्र मार्फत नै वितरण गर्ने गरिएको अवस्था छ।
7: हजुर हुन्छ यहाँलाई धन्यवाद छ।
8: हस् थ्याङ्क यू।
7: उहाँ हुनुहुन्थ्यो जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मी।
6: भोटिकोसी बाढीले बगाएका 788 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आजसम्म नदी किनारामा विभिन्न स्थानमा 788 जनाको शव फेला परेको हो। सबैभन्दा बढ़ी चितवनमा 264 जनाको शव फेला परेको छ। भोटिकोसी नदीमा आएको भीषण बाढ़ीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ गरिरहेका छन्। सड़क सञ्जाल नहुँदा हवाई उद्धारमा मात्रै केन्द्रित हुनु परेको भोटिकोसीको बहाव पुनः बढ़न सक्ने स्थिति रहेको र प्रविधिको कमी सब व्यवस्थापनमा कठिनाई कारण उद्धारमा चुनौती थपिएको छ। भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाको शव धमाधम फेला पर्न थालेपछि काठमाडौँको महाराजगंज स्थित तिर्वे शिक्षण अस्पतालको शवगृह करिब भरिएको छ। तिर्वे शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डाक्टर गोपाल चौधरीका अनुसार अहिलेसम्म रसुवा बाढ़ीका 60 शव त्यहाँ राखिएको छ, जसमध्ये 8 पहिचान भएको छ भने 28 पोस्टमार्टम भइरहेको छ। अब बढ़ीमा 10 शव अट्न सक्ने डाक्टर चौधरीले जानकारी दिनुभएको छ। बाढ़ीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र छेद विच्छेद भएको अवस्था आइपुगेको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: के लिए आयो नया LG Essential Series अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भाईपुक्स हर एक घर को खुशी घर घर में LG लाइफ गुड
1: फिरता फिरता 20% समक्यास फिरता
2: सहीले पानी जहाँ पानी
3: क्याश फिरता लिनु भए त
0: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एप मा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। आज बिहान आएको बाढ़ीले धादिङको गल्छी गाउँपालिका वडा नम्बर 4 चिरौदी खोलाको छेउमा रहेका चारवटा घर बगाएको छ। गल्छी गाउँपालिका वडा नम्बर 4 चिरौदी खोलाको छेउमा घर बगाएको गल्छी गाउँपालिका 6 धादिङका वडा अध्यक्ष दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। तिर्सुली नदीमा आएको बाढ़ीले चरौदीमा रहेको झोलुङ्गे पुल पनि बगाएको छ र त्यहाँ बाढ़ीले तिर्सुली नदीमाथि बनेको धवादी स्थित अर्को झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको खबर छ।
6: कृष्णवीरमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान त्रिशुली नदीमा आएको बाढ़ीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका कृष्णवीरमा सड़क भाँसिएको हो। सड़क भाँसिएका कारण अहिले यो सड़कमा यातायात आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। सड़क भाँसिएपछि चितवन तर्फबाट पृथ्वी राजमार्ग तर्फ गुन्ने सवारी साधनलाई सुरक्षित स्थानहरूमा रोकिएको चितवनका प्रहरी नायब उपरीक्षक सुभाष भट्टले जानकारी दिनुभयो। काठमाडौँबाट गएका सवारी साधन पनि बीचमै रोकिएका छन्। यसअघि भुटेकोशी नदीमा पुनः बाढ़ी आएको खबर फैलिएसँगै आज बिहान 4 बजेपछि रोकिएका सड़कमा 7 बजेदेखि गाड़ी चल्न थालेका थिए। सड़क भाँसिएपछि सड़क विभागले मुङलिन काठमाडौँ सड़क खण्डमा पर्ने कृष्णभीरमा भाँसिएको सड़कको प्राविधिक अध्ययन थालेको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा नदीले सड़क कटान गर्दा भाँसिएको छ। विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार आज प्राविधिक पुगेर त्यस क्षेत्रको अध्ययन गर्दैछन्। सोही टोलीले दिने सुझावका आधारमा सड़क पुनः शुरू गर्न काम थालिने भएको छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णवीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मुगलिन काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्ति समस्या नहुने जनाएको हो।
5: बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यमा सघाउन विभिन्न देशबाट विज्ञ आएका छन्। जलविद्युत आयोजनाका सुरुङभित्र रहेका कामदारको उद्धारका लागि सघाउन भारत चीन दक्षिण कोरियाबाट विज्ञ आएका छन्। हाम्रा सुरक्षा तथा अन्य निकायका एकीकृत टोलीद्वारा स्थितिलाई प्रभावकारी रूपमा सम्हालिरहेका छन्। निकायहरूले सुरुङ उद्धारका लागि भारतबाट 11 जना चीनबाट 9 जना र दक्षिण कोरियाका विशेष प्राविधिक टोलीसँग मिलेर काम गरिरहेका छन्। आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत बहादुर राईले भन्नुभएको छ।
6: भोटेकोशीमा आएको बाढ़ीले 3 जिल्लामा 16 विद्यालयमा क्षति पुगेको छ भने 238 विद्यार्थी र 13 शिक्षक सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रारम्भिक विवरणमा 3 जिल्लाका 16 विद्यालयमा क्षति पुगेको छ। ती विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी 251 जना सम्पर्कविहीन भएको तथ्याङ्क आएको मन्त्रालयले जनाएको छ। यता चीनबाट 50 टन राहत सामग्री बोकेका 2 ठूला चिनिया विमान काठमाडौँ आइपुगेका छन्। काठमाडौँ स्थित चिनिया दूतावासका अनुसार ती विमान आज बिहान करिब 7 बजे आपतकालीन राहत सामग्री लिएर आएका हुन्। यसै गरी अहिलेसम्म सबैभन्दा बढ़ी नगद सहयोग गरेको संयुक्त अरब इमिरेट्स UAEले थप 80 टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। यता नेपाल चीन सीमा क्षेत्रमा गएको पहिरोपछि बनेको ताल 14 वटा फुटबल मैदान जति फराकिरहेको चिनिया संचार माध्यमले जानकारी दिएका छन्। चिनिया सरकारी टेलिभिजन CGTNले यस्तो सूचना दिएको हो। CGTNका अनुसार एन्डेङ ग्रुपको अगस्त 29 सम्म गरेको अनुगमनमा यस्तो तथ्याङ्क दिएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसंचार प्राधिकरणले पनि 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको जनाएको छ। नेपाल चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनरको अत्याधिक गतिविधि बढ्दा उद्धार उडान भने प्रभावित बनेको छ। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम भएको भन्दै नोटाम जारी गरेको छ।
5: बाढ़ी प्रभावित क्षेत्रमा उद्धारमा ढिलाइ भएपछि राष्ट्रिय
6: सुरक्षा दिएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पछिको खोज उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसंचार प्राधिकरणले पनि 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको जनाएको छ।

0: पारेको तीन जिल्लाका बाढ़ी प्रभावित पालिका प्रमुख र उप प्रमुखसँग उहाँले टेलिफोन सम्पर्क गर्नुभएको छ। पालिका प्रमुखले सरकारले प्रभावित क्षेत्रमा अहिलेसम्म उद्धार गर्न नसकेको गुनासो गरिरहेका छन् र सरकार एकै ठाउँमा केन्द्रित भएको बताइरहेका छन्। यता नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामर्थ्यमाथि एकाधिकार जमाउँदा विपद व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना जनाउनु भएको हो। यस्तै नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले 1 करोड़ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो।
1: कोशी प्रदेश सचिवकी कोष हरि निरौलालाई भने संघीय सरकारले सब व्यवस्थापनका लागि भन्दै रसुवाको टिमुरे खटाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गरेर उहाँलाई टिमुरे खटाउने निर्णय गरेको हो। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: noi. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। बोटेको सिपाली प्रभावित क्षेत्रमा वैकल्पिक विद्युतको व्यवस्था गरिएको छ। भदौ 10 आएको बाढ़ीले राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भई रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित छ। यता बागमती प्रदेश सरकारले माथहतका प्रादेशिक कार्यालय सार्वजनिक विदाको दिन पनि खुल्ला राख्न निर्देशन दिएको छ। भोटेको सीमा आएको बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि बागमती प्रदेश सरकारले रसुवा र नुवाकोटमा रहेका प्रादेशिक कार्यालय विदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन गरेको हो।
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाएर ठगी धन्दा चलाउने व्यक्तिलाई रामेछाप प्रहरीले कड़ा झ्याप पारेको छ। जिल्ला प्रहरी कार्य रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै गोकुल गंगा गाउँपालिका दुई ठोसे बस्ने 32 वर्षीय भगवान कार्कीलाई पक्राउ गरेको जनाएको छ। गत भदौ 10 गते रसुवाको भुटेकुसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि सरकारले जारी गरेको उद्धार कोषमा आफूले 1,20,000 रूपियाँ जम्मा गरेको भन्दै कार्कीले कृत्रिम बौद्धिताको प्रयोग गरी नक्कली भौचर तथा स्टेटमेन्ट तयार पारेका थिए।
2: दशको बाढ़ीबाट चीनतर्फ 104 जना नेपाली बेपत्ता भएको चिनिया पक्षले जनाएको छ। सीमा क्षेत्रको केरुङनाका बाढ़ीले छोप्दा हालसम्म चीनतर्फ 16 जनाको ज्यान गएको पुष्टि भएको छ। उद्धार कार्यमा खटिएका अधिकारीले आज दिएको जानकारी अनुसार सो क्षेत्रबाट अझै 546 जना हराइरहेका छन्। तीमध्ये 261 विदेशी मध्ये 104 जना नेपाली भएको चिनिया अधिकारीको भनाई छ। यस्तै नेपाल स्थित चिनिया दूतावासले नेपाली पक्षसँगको समन्वय

0: मा उद्धार कार्य चलिरहेको जनाएको छ। बाढ़ीपछि नेपालतर्फ फँसेका 94 जना चिनिया नागरिकलाई उद्धार गरेर चीन फर्काइएको दूतावासलाई उद्धृत गर्दै चिनिया सरकारी संचार माध्यम ग्लोबल टाइम्सले जनाएको छ।
1: अब खेल खबर। हङकङ र ओमानले एसीसी प्रिमियर कपमा विजय शुरूआत गरेका छन्। मलेसियामा आज शुरू प्रतियोगिताको पहिलो दिन हङकङले साउदी अरेबियालाई 16 रनले र ओमानले सिंगापुरलाई 131 रनले पराजित गरेको छ। मलेसियामा आज शुरू प्रतियोगिताको पहिलो दिन हङकङले साउदी अरेबियालाई 16 रनले र ओमानले सिंगापुरलाई 131 रनले पराजित गरेका हुन्। हङकङले साउदी अरेबियालाई 16 रनले पराजित गर्दै एसीसी प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। हङकङका अंशुमन रथ, बाबर हयात र यासिन मुर्तजाले अर्धशतक बनाए भने मुर्तजाले बलिङतर्फ 3 विकेट लिए। ओमानले सिंगापुरलाई 131 रनले हराएको छ। कप्तान विजय शुक्लाको 88 रनको शानदार इनिङ्समा ओमानले 316 रन बनाएपछि सिंगापुर 185 रनमै अल आउट भयो।
0: नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढ़ी प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले क्रिकेट एसोसिएशन अफ नेपाल क्यानबाट प्राप्त हुने एक महिनाको पारिश्रमिक 1,50,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने जानकारी गराएका हुन्। नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपल्ट।
1: भुटेपछि विपत्तिको 5 दिन जलविद्युत आयोजनाको सुरुङ भित्र र तल्लो तटीय क्षेत्रमा उद्धार कार्य जारी। बहाव पुनः बढ्न सक्ने भएकाले उद्धारमा चुनौती। खोज तथा उद्धार कार्यमा सघाउन विभिन्न देशका विज्ञहरू नेपालमा।
0: बाढ़ीमा बगेका 788 जनाको शव भेटियो। मृतकको संख्या बढ़दै गएकाले व्यवस्थापनमा कठिनाई। त्रिवी शिक्षण अस्पतालको शव गृह पनि भरियो। अस्थायी शव भण्डारणको प्रक्रिया अघि बढ़ाउन सुझाव।
1: त्रिशुलीमा आज आएको बाढ़ीले कृष्ण भीरमा सड़क भाँसिँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा ठप्प। सड़क विभागद्वारा प्राविधिक अध्ययन। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि वैकल्पिक मार्गबाट इन्धन र अत्यावश्यक सामग्री ल्याइँदै।
0: केरुङमा हराइरहेका 546 मध्ये 104 जना नेपाली रहेको चीनद्वारा जानकारी। चीनतर्फ 16 जनाको ज्यान गएको पुष्टि। नेपालबाट उद्धार गरिएका 94 जना चिनियालाई फर्काइयो।
1: र हङकङ र ओमानद्वारा एसीसी प्रिमियर कपमा विजयी शुरूआत। कप्तान सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने।
0: अवस्त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी। जुनको ज्योतिले आएर दिन्छु पनि भन्न सक्दिन।

0: करीब करीब 44 से 72 कोई संख्या प्राप्त भएको अवस्था छ, जसमा नेपाल प्रहरीको 25 जना, 3 जना त शनाखत भइसकेको छ मृतला परेर, त्यसै गरी भन्सार कार्यालयको 15 जना, अध्यागमनको 4 जना, 8 बैंक शाखाको 26 जना, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना, 8 हाइड्रो पावरका 933 जना करिब बनेको छ। त्यति कर्मचारी विहीन भए सम्पर्क विहीन भएको अवस्था छ। रसुवाबाट 562 जना मिसिङ भनेर प्राप्त भएको छ। नुवाकोटबाट 115 जनाको अहिलेसम्म डाटा आएको छ भने मकवानपुरको 65 जना, हामीलाई यो डीओसीबाट प्राप्त डाटाहरूको कुरा गरेँ मैले। उपत्यकामा अहिलेसम्म टिपाएको 481 जना सम्पर्कविहीन भनेर टिपाएको अवस्थाहरू छ। र सिन्धुपाल्चोक जिल्ला प्रशासनबाट हामीलाई 225 जनाको चाहिँ यो अहिलेको बाढीमा सम्पर्कविहीन भनेर टिपाएको छ। कोशी प्रदेशको 138 जना सम्पर्कविहीनको छ। गोसाईकुण्डा गाउँपालिका उपाध्यक्ष सहित जनप्रतिनिधि बेपत्ता भन्ने, अनि पर्यटक रूपमा गएका 745 जना नेपाली पर्यटक र विदेशी समेत गरेर सम्पर्कविहीन भएको अवस्थाहरू छ। परिचालनको हकमा नेपाल प्रहरीको 7,899 करिब हाम्रो आज पनि हामीले परिचालन थप गरेका छौँ हिजो अस्तिको भन्दा, त्यसरी छ। र गए राति अहिले बिहान चाहिँ फेरि बाढी आएको कारणले चाहिँ समस्या भएको, उद्धारमा खोजमा केही समस्या भएको अवस्थाहरू पनि छ। एउटा चाहिँ चुनौतीपूर्ण भयो बाढी आइरहँदाखेरि त्यो चाहिँ सम्बन्धित नदीमा गएर जुन खोज उद्धारका कुराहरू थिए त्यसमा चाहिँ
1: उहाँले आज बिहानै बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोडाङ गाउँपालिका 7 स्थित कृष्ण भीरमा करिब 7 मिटर सड़क भाँसिएपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बताउनुभयो।
0: पृथ्वी राजमार्गै यो आजको बाढ़ीले खास गरी यो धादिङको रोडाङ गाउँपालिका 7 कृष्ण भीरमा चाहिँ 7 मिटर जति बाटो करिब 35 मिटर तल भाँसिएको छ र अहिले बाटो पूर्ण रूपमा अवरुद्ध भएको अवस्थाहरू छ। त्यसै गरी आजको त्यो बाढ़ीले फेरि कल्छी 4 को यो चिरौदीमा चाहिँ 4 घर बगाएको अवस्थाहरू छ भने 8 घर अझै जोखिममा, कल्छी 4 कै 8 घरहरू जोखिममा छ।
2: भटेकोशी बाढ़ीमा परि घाइते भएका 43 जनालाई उद्धार गरी काठमाण्डु राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा 24 जना उपचारपछि घर फर्किएका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी परीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल 17 जनाको उपचार भइरहेको छ। 1 जनालाई थप उपचारका लागि वीर अस्पतालमा रेफर गरिएको छ। उपचारका क्रममा विदुर नगरपालिका 10 नुवाकोटका महेश डंगोलको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच भटेकोशी बाढ़ीमा परि घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। सहायता कक्षमा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ। अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्।
1: चितवनमा भेटिएका 272 मध्ये 162 शव जमीन मुनि व्यवस्थापन गरिने भएको छ। चितवनका प्रमुख जिल्लाधिकारी गणेश अरियालले पत्रकार सम्मेलन मार्फत 10 शव आफन्तलाई जिम्मा लगाइएको जानकारी दिँदै बाँकी शव आज नै जमीन मुनि व्यवस्थापन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सबै शवबाट आज डीएनए को नमूना संकलन गरिनेछ। 200 बढ़ी शवको डीएनए नमूना लिइसकेको उहाँले बताउनुभयो। भरतपुर महानगरपालिका 1 मा पर्ने देवघाटको जंगलमा माटोमुनि व्यवस्थापन गरिने सबै शवको डीएनए संकलन गरिएको पनि जनाइएको छ। सबै शवको डीएनए सँगै शवमा नै तारले बाँधेर फलामको नम्बर प्लेट राखिने पनि प्रमुख जिल्ला अधिकारी अरियालले बताउनुभयो।
3: नेपाली गुवाले हामीले त्यसरी तल तल जमिन मुनिको सबमा यो रहन्छ, केही सबको माथि यो रहन्छ, यो र यो त्यसपछि गएर डिएनएको चाहिँ त्यो कोड ठ्याक्कै म्याच हुन्छ। पछि बाहिर मैले चाहिँ आउनुको डिएनए म्याच हो म उत्खनन गर्छु भनेर चाहनुभयो भने अपरेट चाहिँ यो प्रक्रियालाई चाहिँ एक्सट्राक्सन गरेर अरू अरू गाह्रो जो पऱ्यो यो प्रक्रिया यो डाइरेक्टर प्रक्रिया हामी यसरी व्यवस्थापन गरेका छौँ।
2: महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय त्रिवी सेचन अस्पतालको शवगृह भरिँदै गएको छ। त्रिवी सेचन अस्पतालका अनुसार हालसम्म रसुवा बाढ़ीबाट भेटिएका 69 वटा शव ल्याइएका छन्। प्राप्त शव मध्ये अहिलेसम्म 8 वटाको पहिचान भइसकेको अस्पतालले जनाएको छ। अस्पतालले अब बढ़ीमा 10 वटा शव राख्न सकिने स्पष्ट पारेको छ। बाढ़ीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र छेदविच्छेद भएको अवस्थाका शव अस्पतालमा छन्। फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीका अनुसार फ्रिजको क्षमता 150 रहेको र कानूनी प्रक्रिया पूरा

0: भएर अन्तिम संस्कारका लागि पर्खिरहेका 80 पुराना नै शव अस्पतालमा थियो। अब 10 शव आयो भने अट्ने सम्भावना रहेको उहाँले बताउनु भएको छ। यसैबीच बाढ़ीपछि पहिचान हुन नसकेका तथा विवादित शवहरूको व्यवस्थापनका लागि सरकारले कानूनी प्रक्रिया बमोजिम जमीन मुनि गाड्ने कार्य शुरू गरेको छ। त्रिवेशीचन अस्पतालले भने शव गाड्नका लागि पनि आफूहरूसँग ठाउँ नभएको बताएको छ। पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन 2083 आधार बनाएर सरकारले यो कदम अघि बढ़ाएको हो। निर्देशिका अनुसार पहिचान नखुलेका शवहरूलाई गाड्नु अघि अनिवार्य रूपमा डीएनए लगायतका महत्वपूर्ण आनुवांशिक नमूनाहरू संकलन गरी सुरक्षित राखिन्छ। भविष्यमा आफन्तले दावी गर्न आएमा पहिचान पुष्टि गर्न सकियोस् भनेर नमूनाहरू संकलन गरी सुरक्षित राखिने अस्पतालले जनाएको छ।
1: विपक्षी दलहरूले भने सरकारले खोज तथा उद्धारमा सक्रियता नदेखाएको भन्दै आलोचना गरेका छन्। सरकारले स्थानीय तह र विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई व्यवस्था गरेको उनीहरूको आरोप छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामर्थ्यमाथि एकाधिकार जमाउँदा विपद व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीको चर्को आलोचना गर्नुभएको हो। महासचिव शंकर पोखरेलले बुझाएको उक्त प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि अदृश्य र अगम्य भएको आरोप लगाउनुभयो।
2: सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बस्यो, सामर्थ्य कब्जा गरेर बस्यो र सरकार एक ढंगले भन्ने हो भने अगम्य अप्राप्य त्यस्तो स्थितिमा सरकार बस्यो, अदृश्य।
1: सबै राजनैतिक दलहरूले विपदलाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिबद्धता जनाउँदा समेत सरकारले राजनैतिक जस लिने होडबाजी गरेको ओलीको भनाई छ। अध्यक्ष ओलीले उद्धार कार्यमा विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई समेत सरकारले परिचालन गर्न नदिएकोमा आपत्ति जनाउनुभयो। सरकारले विज्ञहरूको दक्षता र क्षमताको मद्दत लिनुका सट्टा उनीहरूको सक्रियतामा रोक लगाएको उहाँको दावी छ।
2: एकछिनका लागि हेलिकप्टरलाई सरकारले लियो, त्यसपछि यो नेपाल माउन्टेनियरिङ एसोसिएसन जस्ता रेस्क्यू कार्यहरूमा दक्षता हासिल भएका संस्थाहरू छन्, उनीहरू विभिन्न अप्ठ्यारा परिस्थितिहरूमा हिमालमा त्यस्तामा फसेका मान्छेहरूको कसरी रेस्क्यू गर्ने त्यो गरिआएका छन्। अब त्यो कुराहरू उनीहरूलाई खोजी कार्य गर्न पनि दिइएन, हेलिकप्टर भाडामा लिएर प्रयोग गर्न पनि दिइएन।
1: नेपाली कंग्रेसले पनि बाढ़ीमा हराइरहेकाहरूको खोजी र उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यान आकर्षण गराएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कंग्रेस बैठकले विशेष गरी सुरुङमा अड्किएका व्यक्तिहरूको उद्धारमा विलम्ब हुँदा ज्यान थप जोखिममा परेको भन्दै सरकारलाई प्रतिरक्षापूर्ण प्रचारबाजी भन्दा परिणाममुखी काम गर्न सजग गराएको हो। कंग्रेस प्रवक्ता देवराज चालिसीले सरकार पीड़ितहरूको उद्धारमा चुकेको बताउनु भयो।
3: पीड़ित परिवारको लागि सबैभन्दा ठूलो कुरो यो विपदमा सबैभन्दा प्रमुख विषय भनेको सास हो। पीड़ितहरू अझै पनि बाँचेका छन् कि अझै पनि उद्धार गर्न सकिन्छ भन्ने कुरो पहिलो प्राथमिकता हो। सास र इन्जिनसँग उद्धारको कुराहरूलाई निरन्तर जारी राख्नु पर्यो। आशा हुन्छ हरेक मान्छेलाई आफ्नो परिवार जो बेपत्ता छन् उनका प्रति हरेक नागरिकको आशा छ। सास र आशका साथसाथै यदि त्यो दिवंगत भइसकेको परिस्थिति छ भने लासको पनि आफ्नो धार्मिक परम्परा अनुसार सद्गत गर्ने त्यसलाई चाहिँ अन्त्येष्टि गर्ने हरेक नागरिकको अधिकार छ।
0: कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले 1 करोड़ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। कांग्रेसले बाढ़ी प्रभावित नागरिकको खोज उद्धार तथा राहत वितरणमा देखिएका कमजोरी सुधार्न सरकारको ध्यानकर्षण समेत गराएको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाउ।
5: नमस्कार।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
5: यो त साइड जब दाइ, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
6: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
6: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
6: सुरक्षा घरको
5: साथ जीवनभर।

0: भुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: भोटेको सीमा आएको बाढ़ीका कारण पुरिएको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङको मुख भेटिएको छ। सुरुङ विज्ञ तथा रासोपा सांसद इन्जिनियर श्रीराम ल्योपानेले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार भर्टिकल होलबाट करिब 40 मिटर माथिल्लो अप स्ट्रीम क्षेत्रमा सुरुङको मुख फेला परेको हो। उहाँले भर्टिकल होल भन्दा करिब 8 मिटर तल सुरुङको मुख भेटिएको जानकारी दिनुभयो। उद्धार टोलीले यसअघि ड्रिलिङ र उत्खनन मार्फत सुरुङको माथिल्लो भाग पत्तो लगाउने प्रयास गरिरहेको थियो। सुरुङको मुख भेटिएसँगै आयोजनाको सुरुङभित्र फँसेका प्राविधिक तथा कर्मचारीको उद्धारलाई तीव्रता दिने तयारी भइरहेको छ। उद्धारका लागि आवश्यक स्काभेटर र डोजर खण्ड खण्ड पारेर हेलिकप्टर मार्फत आयोजना स्थलतर्फ लगिएको छ। बाढ़ीका कारण सुरुङको प्रवेश मार्ग लेदो माटो र ढुंगा माटोले पुरिएपछि उद्धार कार्य कठिन बनेको छ। नेपाली सेना, नेपाल विद्युत प्राधिकरण तथा सुरुङ विज्ञहरूको टोलीले ड्रिलिङ मेसिन, स्काभेटर र अन्य उपकरण प्रयोग गरी सुरुङसम्म पहुँच बनाउने काम गरिरहेका छन्। उद्धारका लागि भारतीय र चिनिया प्राविधिक टोली समेत परिचालन गरिएको नेपाली सेनाले जनाएको छ। आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका करिब 40 45 प्राविधिक तथा कर्मचारी फँसेको अनुमान गरिएको छ।
3: रसुवा बाढ़ीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने स्थिति नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गर्डर पुलसँगै एउटा पियर समेत बगाएको छ। यद्यपि पुल सञ्चालनका लागि विभिन्न वैकल्पिक उपायका बारेमा सड़क विभागले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने उहाँको भनाई छ। प्राविधिक अध्ययनपछि मात्र पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्ने उहाँको भनाई छ।
5: बाटोलाई चाहिँ नि थ्रु आउट गर्ने प्रयास गरिरहेका छौँ। अहिले मोटामोटी काम सम्पन्न भइसकेको छ। मेसिनहरू बिहानैदेखि हिजोदेखि नै परिचालन भइसकेका थिए र अहिले चाहिँ साना सवारी साधनहरू चाहिँ यो बाटो हुँदै धादिङ बेसीसम्म चाहिँ कनेक्सन इस्टाब्लिस भइसकेको छ। यसलाई अलिकति अझै सहज बनाउने प्रयास हामीले गरिरहेका छौँ। 18 सेक्सनहरूमा पनि हामीले ग्राभलहरू राखेर साना सवारी साधनहरूको लागि चाहिँ सहज हुने गरेर हामीले काम अगाडि बढाइरहेका छौँ।
4: रसुवा बाढ़ीले धादिङको सदरमुकाम धुनीबेसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरूद्ध बनेको सड़क सम्पर्क वैकल्पिक मार्गबाट जोड़िएको छ। फुर्के खोलाको पुल बगाएपछि मास्टार क्यूरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङबेसी जोड़ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको हो। संघीय सड़क सुपरिवेशन कार्यालय काठमाडौँका प्रमुख संजय नेपालका अनुसार बाढ़ीले फुर्के खोलाको पुल वास आउट भएपछि धादिङ सदरमुकामसम्मको सड़क सम्पर्क विच्छेद भएको थियो। त्यसपछि मास्टार क्युरिन टार हुँदै त्रिशुली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङ बेसी जोड्ने सड़क खुलाएको उहाँले जानकारी दिनुभयो। धादिङ बेसीलाई वैकल्पिक रूपमा जोड़नका लागि मास्टरबाट क्युरिन टार हुँदै त्रिशुली नदीमा रहेको पुल प्रयोग गरेर राइट दायाँतर्फबाट बाटो सञ्चालन गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो। प्रमुख नेपालका अनुसार हाल साना सवारी साधनहरू धादिङ बेसीसम्म सञ्चालन हुन थालेका छन्। ठूला सवारी साधन सञ्चालनको लागि भने सड़कलाई सहज बनाउन बाढ़ीबाट क्षति पुगेका तथा लेदो र हिलो भरिएका सड़कमा ग्राभेल राख्ने काम भइरहेको उहाँले बताउनुभयो।
6: अहिलेको अवस्था हेर्दाखेरि दुई हप्ताको टार्गेट लिएर हामीले काम गरिरहेका छौँ। त्यसको अलावा धुन्चे जोड्न त हामीले अर्को वैकल्पिक बाटो पत्ता लगाएर हिजोदेखि धुन्चे त जोडिसके है। अहिले हामी यो मैलुङतिर जान सकिने अवस्था छैन। मैलुङ स्याब्रुबेसी त्यो खण्ड अवस्था छैन। अहिले धुन्चेलाई जोड्ने गरेर हामी बेत्रावतीर सँगै छिटै खोल्ने तयारी गरेर
3: रसुवा बाढ़ीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पु खोला पुलमा क्षति पुगेको छ। विभागका महानिर्देशक डाक्टर जयसीका अनुसार बाढ़ीको फ्लोका कारण पुलको बेरिङमा अत्याधिक दबाव परेपछि पुल बाङ्गिएको हो। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत ल्याउने उहाँले बताउनुभयो।
6: कन्फ्लिक्ट जत्रावती योजनाले तुरन्त यसलाई उचालेर आफ्नो ठाउँमा लेयरिङमा प्लेसमेन्ट गर्नुपर्छ। त्यसपछि बल्ल यसले डिजाइन लोड लान्छ। अब अहिले चाहिँ अलिकति अनसेफ तरिकाले लोड लैरहेको छ, यसलाई धेरै त्यस्तो गर्यो भने त यता स्टोपरमा असर पर्छ। त्यसो भएर त्यो हिसाबले चाहिँ यसलाई ठिक्क खालको अहिले लाइट भेहिकल मात्र पास गर्ने, अनि उता देवीघाटमा बेली ब्रिज बनेर हेभी भेहिकल आउँदासँग यसलाई उचाल्नु। पहिला यो टोली खोज्न पर्यो, नेपालमा ए अभाइलेबल छन् उचाल्ने भने उनीहरू लगाउनु पर्यो। मोस्ट प्रोबेबली यो इन्डियाबाट ल्याएका मेकानिक्सहरूले उचाल्ने चलाउँछ। अहिले पहिला पनि पुलहरू उचालेको छौँ, इन्डियनहरू टोली खोजेर यो योजनाले उहाँहरूलाई इमर्जेन्सी नै लगाएर खोजेर लिएर आएर यो उचाल्छ। यति दिन उति दिन भने चाहिँ त्यसपछि भर पर्छ कति एभाइलेबिलिटी के हुन्छ उनीहरूको।
3: महानिर्देशक जयसीले गल्छी च्याप्रेबेसी वेत्रावती सड़क खण्ड पनि दुई हप्ताभित्र सञ्चालनमा ल्याउने गरी विभागले काम गरिरहेको बताउनुभयो। बाढ़ीका कारण करिब 40 किलोमिटर सड़क वास आउट भएको छ। वेत्रावती तर्फबाट धुन्से जोड्ने वैकल्पिक बाटो पहिचान गरिएकाले सो मार्ग सञ्चालनमा ल्याउने तयारी भएको उहाँको भनाइ छ। तर मैलुङ च्याप्रेबेसी खण्डमा भने तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो।
4: भारीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णभीर सड़क खण्डमा कटान भई आवागमन अवरूद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाएको छ। सड़क अवरूद्ध हुँदा ग्यास ढुवानीमा असुविधा हुन सक्ने भएकाले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक आपूर्ति व्यवस्था गरिएको निगमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। त्यसअनुसार बाह्र पर्सा चितवन मकवानपुर नवलपरासी तथा अन्य जिल्लामा रहेका ग्यास उद्योगहरूले आफूलाई पाएक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना खाली बुलेट खुलाई सिलिण्डर रिफिल गर्ने व्यवस्था मिलाउनेछन्। कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यासका सिलिण्डर राखी वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ। त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिका लागि ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौँसम्म ल्याई आपूर्ति सहज बनाउने व्यवस्था गरिएको निगमले जनाएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर .com मा।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाह संचार र थाह खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सरकारले रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलनका लागि विभिन्न ठाउँमा राहत संकलन केन्द्र तोकेको छ। सहयोग गर्न इच्छुक व्यक्ति, संस्था तथा सहयोगी निकायले विदेशबाट हवाई माध्यमबाट ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा संकलन गरिनेछ। आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ। स्वदेशभित्र राहत सामग्री संकलनका लागि निर्वाचन आयोग कान्तिपथ काठमाडौँ, शहरी विकास तथा भवन निर्माण विभाग भवनमहल, नेपाली सेना मैथिली ब्यारेक बटार नुवाकोट, नेपाली सेना बैरेनी ब्यारेक धादिङ तोकिएको छ। यसबाहेक इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्ने सरकारले जनाएको छ।
3: रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीपछि उद्धार गरिएका बाढ़ी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासीपूर्वकको डण्डामा दुर्घटनामा परेको छ। बसमा सवार 38 जना मध्ये 22 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये 27 जनाको उपचारपछि घर फर्किएका छन्, 5 जनाको भने उपचार भइरहेको छ।
4: हेटौडोको महानगरपालिकाले रसुवामा आएको बाढ़ीमा परि मृत्यु भएकाहरूको पहिचान सहज बनाउन प्रोजेक्टर सहितको कक्ष संचालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न स्थानमा राखिएका शवको पहिचानमा सहजता ल्याउने उद्देश्यले उपमहानगरपालिकाले आजदेखि उक्त कक्ष संचालनमा ल्याएको नगर प्रमुख मीना कुमारी लामाले जानकारी दिनुभयो। उहाँका अनुसार कक्षमा प्रोजेक्टर मार्फत उद्धार गरिएका शवका उपलब्ध तस्वीर तथा विवरण देखाइने व्यवस्था गरिएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका परिवारले त्यहाँ उपलब्ध तस्वीर तथा विवरण हेर्न सक्नेछन्। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका कतिपय शवको तत्काल पहिचान हुन नसक्दा परिवार तथा आफन्तलाई समस्या भइरहेकाले यस्तो व्यवस्था गरिएको लामाले बताउनुभयो।
3: नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना जारी नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि आजसम्मका लागि निशुल्क भोइस कल प्रतिदिन

0: जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह समेत गरेको छ। बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत समारका लागि प्राविधिक टोली परिचालन गरिएको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारी साधनको चाप बढ़ेको छ। सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारी साधनलाई कान्ति लोकपथ तथा 14 सीट भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै आवत जावत गर्न आग्रह गरेको छ। कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले 14 सीटसम्मका साना यात्रुवाहक सवारी साधनलाई भीमफेदी देउराली हुँदै आवत जावत गर्न आग्रह गरिएको बताउनुभयो। प्रशासनले अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न, अति आवश्यक अवस्थामा बाहेक निजी सवारी साधन नलैजान, जथाभावी ओभरटेक नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले खाड़ी क्षेत्रका सहित मुस्लिम देशहरूलाई वास्तविक शत्रु विरूद्ध एकजुट हुन आह्वान गर्नुभएको छ। अमेरिकाले इरानको अर्थतन्त्र तहस नहस पार्ने भनी व्यापक आर्थिक प्रतिबन्ध घोषणा गरेको एक हप्तापछि खामेनीले यस्तो आह्वान गर्नुभएको हो। मोहम्मद द पैगम्बरको जन्म जयन्तीको अवसरमा मनाइने इस्लामिक एकता सप्ताहका लागि टेलिग्राम सन्देश दिँदै खामेनीले मुसलमानहरू बीचको विभाजनले प्रतिपक्षीहरूको हित पूरा गरेको बताउनुभयो। खामेनीले मुस्लिम देशहरूलाई आपसी विभाजन बढ़ाउने गतिविधिबाट जोगिन र एकता बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। सन्देशमा मुसलमान एकता, विभिन्न क्षेत्रमा सहकार्य र आपसी रक्षाको पनि आह्वान गरिएको रोयटर्सले जनाएको छ। जानेर वा नजानेर मुस्लिमहरू बीच विभाजन सिर्जना गर्ने जो कसैले इस्लामका शत्रुहरूलाई मद्दत पुर्याउने सन्देशमा भनिएको छ। यदि मुस्लिमहरू एकजुट भएका भए के प्यालेस्टिनीहरूलाई यसरी लाचार छाड्ने थियो भन्दै सन्देशमा प्रश्न समेत गरिएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढ़ी पहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिरहेका लामिछानेले सामाजिक सञ्जाल मार्फत आफ्नो सहयोगको घोषणा गरेका हुन्। लामिछानेले क्रिकेट संघ नेपाल क्यानबाट प्राप्त हुने एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने बताएका छन्। उनले विपदका कारण देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला आफूहरू मैदानमा रहे पनि मन भने नेपालमै रहेको उल्लेख गरेका छन्। उनले प्रतियोगितामा आफ्नो टोलीले मैदानमा सक्दो उत्कृष्ट प्रदर्शन गर्ने र त्यसले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुशी ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन्। त्यसै गरी उनले एसीसी प्रिमियर कप अवधिभर नेपालले लिने प्रत्येक विकेट बापत 1500 रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका र छक्का बापत पनि उनले समान 1500 रूपियाँ सहयोग गर्ने बताएका छन्। उनका अनुसार उक्त रकम बाढ़ीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रसुवा बाढ़ीमा परि मृत्यु हुनेको संख्या 794 पुग्यो। विदेशी सहित 4472 जना सम्पर्कविहीन। हाइड्रो पावरका मात्रै 933।
0: चितवनको होल्डिङ सेन्टर खाली गरेर सबै सब जमीन मुनि व्यवस्थापन गरिने। डीएनए नमूना संकलन त्रिवी शिक्षण अस्पतालमा सब राख्न कठिन।
1: बाढ़ी पीड़ितको खोज तथा उद्धारमा सरकारले सक्रियता नदेखाएको विपक्षीको आरोप। राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी हुन नसकेको टिप्पणी।
0: वास्तविक शत्रु विरूद्ध एकजुट हुन इरानका सर्वोच्च नेता खामेनीको आह्वान। मुस्लिम देशहरू आपसी विभाजन बढ़ाउने गतिविधिबाट जोगिनु पर्नेमा जोड़।
1: लामिछानेले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।

0: र प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier.

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले रातिको ठीक 9 बज्यो।

छोटो जिंदगी को लम्बो समझना।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
1: आमा, म पनि तपाईँसँग घाँस काट्न जान्छु नि।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी

0: संगीतको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ त्यहीँबाट अगाडि
1: बढौं? हजुरले भन्नुभयो जस्तै व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नु पर्यो, र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूले आफूलाई प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइराखेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो। र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेछ।
0: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसक्यो हो भन्ने हो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
1: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई, हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले होइन।
0: जस्तै उदाहरणको लागि,
1: उदाहरणको लागि यस्तो हुन्छ जस्तै म एउटा फिल्डबाट हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुराहरू, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन, सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
0: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई चाहिँ?
1: त्यस्तो कम्पेयर त नगरौं होइन, जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ होइन, तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर चाहिँ त्यो चिजलाई हामीले उसमा राखिराखेको छ, त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुराहरू जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारु रूपले अगाडि लान नसक्दाखेरि प्रब्लम भइरहेको हुन्छ होइन, डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु होइन।
0: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको देखिन्छ,
1: प्रयोग भइरहेछ, अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
0: के भइदियो भने चाहिँ साँच्चै पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
1: यसमा धेरैवटा कुराहरू छ होइन, आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ होइन, जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटल्ली नै माग्ने होइन, अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रियालाई हामीले एकैचोटिमै यो सबै चेन्ज गर्नु भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्व हुन्छ होला र यतिजनाले यति मिनटसम्म भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्ने हुन्छ क्या, सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू, त्यसमा अगाडि बढिरहेको छ, काम पनि भइरहेछ।
0: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसद ग्रुपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन?
1: धेरै छ, यस्तो हुन्छ, हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नै पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौं र बेला बेलामा आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिवज्यूहरूसँग पनि कुराकानीहरू हुन्छ, अनि त्यो अनुसारले नै हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ, एप्समै काम गर्छौँ हामीहरू, अहिलेका सांसदहरू हामी राष्ट्रसभाका सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ।
0: भनेको सांसदहरूको लागि एप्लिकेशन
1: छ,
0: त्यहाँ के हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग गरिरहनु भएको छ?
1: पल्स एप भनेर एप्लिकेशन छ, त्यो एप
0: सांसदको लागि मात्रै?
1: हजुर, त्यसमा चाहिँ हामी अब हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दाखेरि पनि हुन्छ त्यसलाई, त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नेदेखि लिएर कुनै मन्त्रीज्यूहरूसँग अपोइन्टमेन्ट लिनुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ, हामीले गरेका कामहरू जस्तै आज म इन्टरभ्यूमा आइरहेको छु भने त्यो इन्टरभ्यू पनि मैले त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ होइन, अथवा अनि मैले कुन टपिकमा बोलेदेखि लिएर शून्य समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ, त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि, किनभने त्यहीँ सबै कामहरू हुन्छ, त्यहाँ बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि, किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पाइला मेट्दै जाने भयो भने त हुँदैन, पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेरेँ भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो

0: भनेर कन्फिडेन्स पनि हुन्छ, कहिलेकाहीँ चाहिँ ला मैले त धेरै काम गर्नु बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भनेर जस्तो हुन्छ। सो एउटा हामीलाई सही धराधर देखाउने ठाउँ चाहिँ यो एप्स हो।
1: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु
0: होइन, त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा। अब त्यसमा पछि गएर भर्खर मात्र हामीले यो लन्च गरेर हामीले त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ, धेरैजनालाई सिकाउँदै पनि छौँ।
1: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ। यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा बोल्न मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेसनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ,
0: मजाले गर्न सकिन्छ।
1: अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौं, राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ। राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमसिम स्वाभाविक रूपमा हुने भयो, अरू सांसदहरू अथवा अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट संवाद पनि उत्तिकै राम्रै ढंगबाट चलिरहेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसके होइन?
0: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन। कस्तो छ भनेदेखि म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भने जस्तो लाग्थ्यो। तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र छिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन, आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ। हामी सत्तापक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ अझ बढी बोल्न मन लागेको कुरामा कहिलेकाहीँ बोल्न पाइँदैन, किनभनेदेखि बोल्न मन लाग्यो भन्दा मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन, तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहेको हुन्छ किनभने उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन, हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज हामीबाट धेरै हुन्छ जस्तो मलाई लाग्छ। आज
1: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाताले
0: र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ, चिया खान्छौँ होइन, कुराकानीहरू गर्छौँ। जस्तै मैले भनिहालेँ
1: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
0: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो, हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन, एकदमै हामी साथी जस्तो बिहेभ गर्छौँ। र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन, हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ, के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग।
1: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौँ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले, हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले त्यो फेरि अर्को बहसको विषय होला, अरू पार्टीको अरू सांसदहरूको बोलाइ अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन?
0: एकदमै हुन्छ, हरेक दिन म भनिरहेछु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तित्वसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन, सधैँ एकजनासँग बसिराख्ने भन्दा, अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि, साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखिकै त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ कि हामीले यो गर्दाखेरि चाहिँ यो भएर तपाईँहरू चाहिँ विचार गर्नुहुन्छ है भनेर भन्नुहुन्छ, एकदमै खुला
1: व्यक्तिगत रूपमा पनि
0: भन्नुहुन्छ, व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन, हामीले चाहिँ यो मिस्टेक गरेका थियौँ तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू। सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ, त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ।
1: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलि चर्चा सुनिन्छ कि परिपक्वताका हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको अनुभव कम हुन सक्छ, त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ? अलि यो चाहिँ नगरेको भए अथवा यसरी नबोलिदिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिले कहाँ लाग्छ कि लाग्दैन?
0: लाग्छ यस्तो हुन्छ, मैले अघि पनि भनिहालेँ होइन, यही कुरालाई फेरि जोड्छु, हामी डिफ्रेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन, अब कोही अभियन्ता हुनुहुन्छ, कोही पत्रकारिताबाट आउनु भएको छ, कोही व्यवसायबाट आउनु भएको छ होइन, सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने, जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन. विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ, हामीलाई बुझाइसक्नु भएको छ. तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा हामीलाई चित्त बुझिरह हुँदैन. कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलि शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ. त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छ र उहाँले भइस कहिलेकाहीँ मिस्टेक हुन्छ, कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन. त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले लिनुहुन्छ. त्यसको लागि चाहिँ
1: अहिलेसम्म संसदमा कतिपटक यहाँले विचार राख्नुभयो?
0: मैले यस्तो छ विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय, आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ र शून्य समय त हामीले बोल्नै पर्यो, हाम्रो पालो आउँछ ठ्याक ठ्याकै. आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नै पर्ने जस्तो लाग्छ भने म त्यो कुरामा बोल्छु र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा, किन त्यसलाई टाइम कुर्नुपर्छ भनिहालेँ. प्रतिपक्षी भयो भने मजाले कुरा गर्न पाइन्छ,
1: अरूलाई पालो दिनु पर्यो
0: भन्ने हुन्छ, हामीलाई पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ मेरो चाहिँ पालो राखिदिनु होला भनेर हामीले अलिक अनुरोध गर्यो भने यसो हेरेर मिलाएर राखिदिनुहुन्छ र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु. र यसो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने पहिला त्यो कुरालाई चाहिँ डेप्थमा नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन, सो अलिकति अभ्यास गरेँ. त्यस पछाडि अब चाहिँ हामीले यो विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकल्ली तल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अहिले भाग पनि लिँदैछु त्यसमा.
1: अनि कतिको तयारी गर्नुपर्छ, जस्तो मानौ भोलि संसद बैठक छ भने त्यसको लागि तयारी, जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिदिनु पर्ने होला, तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला, यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसदले?
0: यो तयार त मैले भनिहालेँ, एउटा खास एक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ, म त्यसरी नै लिन्छु कि. मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर. सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुन सक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु. आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु.
1: एकजना राष्ट्रपतिकै सांसद आउनु भएको थियो यहाँ, अनि अहिलेको तयारीको त कुरै नगरौं, विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौं त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा दबर तेबर पढ्नु परिरहेको छ
0: भन्नुभयो.
1: त्यस्तै हो,
0: मेरो पनि त्यस्तै नै छ. मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन, तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन. मैले बुझेको चाहिँ के हो भने सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा, किसानको जीवनमा, व्यवसायीहरूको जीवनमा, उद्योगीहरूको जीवनमा, विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पर्छ एउटा सानो नीति नियम नमिल्दा होइन. त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ, यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या. सो वी निड टु प्र्याक्टिस मोर,
1: अभ्यास धेरैभन्दा धेरै
0: धेरैभन्दा धेरै चाहिन्छ हामीलाई. त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन. सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानून नमिल्दा फेरिको भोगाई त हामीले भोगेको छौँ नि त. म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ. नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ, म एक्लै यहाँ बसेर म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन क्या. यहाँ बसेर गरेर मैले चाहिँ राम्रो गरेँ भन्ने चाहिँ छैन. त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ. त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि सानो यो पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर. त्यस कारणले चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ.
1: तपाईँका साथीभाइहरू बेसीतिर अधिकांश पुग्नु भयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट. अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीय समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सोरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि
0: यस्तो छ म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु यसमा मैले अघि पनि भनिहालेँ